0: संस्कृतिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-59960 र 97-678-84-566।
0: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198-198।
1: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-585-56455।
5: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारी रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
0: यदि छन् भने वीरेन्द्रनगर 3 एरीचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
3: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715। सूचना वीरेन्द्र नगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्र नगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
4: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
0: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ,
4: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
0: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ,
4: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
0: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
4: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्र नगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9862-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
6: म पनि त्यही कामको लागि हिँडिरहेछु के, भर्खरै म श्रीजी एक भेटमा गएर आएँ के, यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएछु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
7: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस शिरीष एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
7: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्र नगर 6 लक्ष्मी चलचित्र लाइन सुर्खेत।
7: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 9840-50-430।
6: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल,
3: बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्ध। हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट।

0: अन्ठानब्बे पाँच अस्सी चौन्न आठ सय उनान्सय र सन्तानब्बे छ उनासी शून्य चौवालिस त्रिचालिस।
1: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
1: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
2: ल टिपिराख, फोन नम्बर 98209943 98209943।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन एक गते शुक्रबार सन् 2026 जुलाई 17 तारीख असार शुक्ल पक्षको तृतीया तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको संखुवा सभाको पाक्रीवास एफएम 104 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: आजदेखि शिक्षा स्वास्थ्य र विद्युतमा पनि उपभोक्तालाई थप कर कर्मचारीको तलब वृद्धि व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि कार्यान्वयनमा
0: मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै छुट्टै कानूनी संरचना बनाउन सरकार सहमत सम्झौताका लागि पीड़ित पक्षका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच आज छलफल हुने
1: राति सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो वर्षा धादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा रोपाई कम भए पनि किसान अहिले नै आतिहाल्नुपर्ने अवस्था नरहेको कृषि प्राविधिकको भनाई
4: अहिलेसम्मको अवस्था हेर्दा आउने हप्ता पनि राम्रै पानी पर्छ कि भन्ने अनुमान छ त्यस हिसाबले यहाँहरू आतिहाल्नुपर्ने छैन।
0: भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका हजारौं गोप्य फाइलहरू चुहिएको दावी
1: र विश्वकप फाइनल अघि अमेरिकाको न्यूजर्सी क्षेत्रमा डडेलको कारण वायु प्रदूषण खेल भने निर्धारित समयमै हुने अपेक्षा।
2: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खोल्यो शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ ल मा 5 वर्षीय कानून विषय बीएएलएलबी मा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल भरतपुर 12 गोन्द्रेङ चितवन फोन नम्बर 056420064 9846354491 9776700 पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: नेशनल लाइफ इंश्योरेंस कंपनी लाजिमपाट काठमांडू।
1: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।

0: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: काया कैरनमा अब खबरको सिलसिला आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ यो सँगै सरकारको आमदानी र खर्चको नयाँ खाता सञ्चालनमा आउनेछ वर्षभरि सरकारले गर्ने आमदानी र खर्चको अनुमान गरिने नयाँ बजेट पनि आजदेखि कार्यान्वयनमा शुरू भएको छ नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै नागरिकले शिक्षा स्वास्थ्य विद्युत उपभोगमा नयाँ कर तिर्नुपर्ने भएको छ सरकारले जेठ 15 ल्याएको आर्थिक वर्ष 2083-84 को बजेट आजदेखि कार्यान्वयनमा आउन थालेपछि यो तिर्नुपर्ने भएको हो बजेटले व्यवस्था गरेको शिक्षा स्वास्थ्य र विद्युत उपभोगको कर कर्मचारीको तलब वृद्धि व्यक्तिगत आयकरको नयाँ व्यवस्था तथा सुन चाँदीमा सी प्रवर्धन शुल्कदेखि शेयर बजारको नयाँ लाभ कर आजदेखि कार्यान्वयनमा आउने भएको हो बजेटले शिक्षा र स्वास्थ्यमा लगाएको नयाँ कर संविधानका मर्म र भावना विपरीत भएको भन्दै चौतर्फी विरोध भएको छ थप करले खास गरी गरीब र विपन्नलाई मार पर्ने देखिन्छ प्रतिपक्षी दल सत्तापक्षकै कतिपय सांसद विज्ञ तथा आम नागरिकले शिक्षा स्वास्थ्य र विद्युत खपतमा लगाइएको नयाँ कर फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् सरकारले चालू आर्थिक वर्षदेखि शिक्षामा 3% समता शुल्क लगाउने निर्णय गरेको हो स्वास्थ्यमा 3% समता शुल्क शुरू गरेको छ बजेटले विद्युत उपभोगमा 5% मूल्य अभिवृद्धि कर भ्याटको व्यवस्था गरेको छ जुन आजदेखि लागू हुँदैछ अब 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने घरायसी ग्राहकका लागि 5% र औद्योगिक तथा व्यवसायिक ग्राहकका लागि 13% भ्याट अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था छ यस्तै आजदेखि शुरू भएको आर्थिक वर्ष ले नेपालको आयकरमा व्यापक हेरफेर गरेको छ व्यक्तिगत आयकरको नयाँ स्ल्याब लागू गरेर आयकर छूटको सीमा 5 लाखबाट दोब्बर गरी 10 लाख पुर्याइएको छ यस्तै नयाँ आर्थिक वर्ष शुरू भएसँगै सरकारी कर्मचारीको तलब पनि बढ्ने भएको छ
2: वर्षौंदेखि मिटर ब्याजको मारमा परेकाहरूको आन्दोलनपछि सरकार पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै त्यस विरूद्ध छुट्टै कानूनी संरचना बनाउन सहमत भएको हो गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सहमति जुटेको हो सहमति जुटेपछि आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिले हिजो बेलुकी सिंहदरबारमा सरकारी वार्ता टोलीसँग छलफल गरेका छन् अहिलेसम्म जुटेको सहमति अनुसार मन्त्री परिषदले मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गरेपछि त्योसँग सम्बन्धित जालसाजीपूर्ण तमसुक दृष्टिबन्धक बाध्यकारी चेक जबरजस्ती गरिएका जग्गा पास लगायतका फर्जी लिखतलाई अवैध घोषणा गर्ने प्रक्रिया शुरू हुनेछ त्यसपछि कानूनी आधार दिन सरकारले मिटर ब्याज अपराध नियन्त्रण सम्बन्धी विशेष ऐन ल्याउने सहमति भएको छ 3 महिनाभित्र तयार गरिने भनिएको यो ऐन मिटर ब्याज जन्य कारोबारको स्पष्ट परिभाषा पीड़ितको पहिचान क्षतिपूर्ति हडपिएको जग्गा जमीन फिर्ता संस्थागत कर्जामा सहज पहुँच विस्तार तथा निजी साहूले ऋण दिने प्रणालीलाई कानूनी दायरामा ल्याउने व्यवस्था गरिने सहमतिको मस्यौदामा उल्लेख छ आन्दोलनरत पक्षले वर्षौंदेखि उठाउँदै आएको फर्जी तमसुक खारेज र जग्गा फिर्ताको मागलाई पनि सरकारले पहिलो पटक लिखित रूपमा सम्बोधन गर्ने सम्झौताको तयारी छ आजको कान्तिपुर दैनिकमा खबर छ
1: गैराती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो पानी परेको छ पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर कास्कीको मालेपाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ सुर्खेत दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ मध्यमदेखि ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ भक्तपुरको हनुमन्ती खोला र काभ्रेको रोशी खोलाको बाढ़ी बढ़िरहेकाले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ काठमाडौँको बागमती नदीमा पनि बाढ़ी आएको छ आज पनि देशका पहाड़ी भेग कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यसैबीच पहिरोका कारण हिजो बेलुदेखि अवरूद्ध पृथ्वी राजमार्ग अहिले बिहानदेखि सञ्चालनमा आएको छ धादिङको बेनीघाट रोराङ गाउँपालिको जवाङ खोला नजिकै पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो रातको समयमा पानी समेत परेपछि प्रहरीले पृथ्वी राजमार्गका सबै ठाउँमा गाड़ी सञ्चालनमा रोक लगाएको थियो काठमाडौँबाट धादिङ हुँदै बाहिरिने गाड़ीलाई नागढुङ्गामै रोकिएको थियो बिहान पहिरो पन्छाएपछि गाड़ी सञ्चालन हुन थालेका धादिङ प्रहरीले जनाएको छ प्रहरीका अनुसार मुगलिन नारायणगढ़ सड़कमा पनि अहिले निर्बाध रूपमा गाड़ी चलिरहेका छन्
2: देश आर्थिक मन्दीको चपेटामा रहेका बेला सरकारले सांसदहरूका लागि स्वकीय सचिव पीएको सुविधा बिउताउने निर्णय गरेको छ। सुशासन र फजुल खर्च कटौतीको चर्को नारा दिँदै आएको वर्तमान सरकारले हिजो मन्त्री परिषद बैठक मार्फत यस्तो निर्णय गरेको हो। यसअघि खर्च कटौती गर्ने उद्देश्यले सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा हेरफेर गर्दै सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। तत्कालीन समयमा रोकिएको यो सुविधालाई सरकारले पुनः बिउताएसँगै राज्य कोषमा थप आर्थिक भार थपिने निश्चित भएको छ। सांसदले स्वकीय सचिव राख्न पाउने सुविधा बिउताएसँगै सांसदहरूले योग्यताका आधारमा विज्ञ कर्मचारी राख्छन् र विगतकै जस्तो भान्जा भान्जी भर्ती गर्ने परिपाटीलाई नै निरन्तरता दिने हुन् भन्ने बहस शुरू भएको छ भन्ने नयाँ पारा पुरानै शीर्षकको खबर नागरिक दैनिकमा छ।
1: काया कैरनमा धान रोपाईको अवस्था बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
4: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
3: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन सञ्चालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
4: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
3: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
4: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
3: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्। जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङशिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्। साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
4: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
5: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
6: हिमस्टार फर अ कम्प्लिट होम।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आजदेखि शिक्षा, स्वास्थ्य र विद्युतमा पनि उपभोक्तालाई थप कर, कर्मचारीको तलब वृद्धि, व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि कार्यान्वयनमा, मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै छुट्टै कानूनी संरचना बनाउन सरकार सहमत, राति सिन्धुपाल्चोक, कास्कीर, नवलपरासीमा ठूलो वर्षा, धादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। असार सकिसक्दा पनि देशभर अहिलेसम्म 55% हाराहारीमा मात्रै धान रोपाई भएको छ। यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने कृषि विभागको अनुमान छ। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो, तर यस वर्ष ढिलो मनसून भित्रिनु अनि बेलैमा पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको हो। प्रदेशगत रूपमा सबैभन्दा धेरै सुदूरपश्चिममा 88% रोपाई हुँदा अन्नको भण्डार मधेसमा 35% हाराहारीमा मात्रै रोपाई भएको कृषि विभागको तथ्याङ्क छ। यसै हप्ता धेरै ठाउँमा पानी परेको र अबको हप्ता पानी पर्ने सम्भावना रहेकाले रोपाईले तीव्रता पाउने अपेक्षा छ। अहिलेसम्म तुलनात्मक रूपमा कम रोपाई भए पनि किसान अहिले नै आँतिहाल्नुपर्ने अवस्था नरहेको कृषि प्राविधिकहरू बताउँछन्। थप जानकारी सहित साथी मदन पौड्याल।
7: गएको आइतबार यता तीन दिन देशका धेरै ठाउँमा पानी पर्यो। कतै कतै त ठूलो वर्षाले डुबान पनि गरेको छ, तर असार सकिने बेला पानी परेको हो। त्यसैले यति बेला मुख्य फाँटमा धान रोपाईको चटारो छ। पहिला जस्तो वर्खामा निरन्तर झरी पर्ने क्रम पछिल्ला वर्ष फेरिएको छ। यसबाट मुख्य बाली बर्खे धान बालीको खेती नै प्रभावित बन्दै आएको छ। मनसूनको फेरिएको अवस्थाबारे नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल:
8: वर्खामा चाहिँ सामान्यतया त पहिला त लगभग कुनै दिन मात्रै पानी पर्दैन थियो होला, नभए वर्षा भरि त हरेक दिन जस्तो पानी पर्थ्यो। अब अहिले चाहिँ बीचमा सुक्खा दिनहरू चाहिँ बढेको, अब त्यसले गर्दाखेरि चाहिँ समग्रमा यो पानीको उपलब्धता, जुन पानीको चाहिँ पुनर्भरण भएर मूलबाट चाहिँ पानी आउँछ, त्यसमा चाहिँ अलिकता फरक चाहिँ परेको छ।
7: मनसूनमा समयमै पर्याप्त पर्नुपर्ने पानीमा कमी अनि मुख्य अन्न भण्डार मधेसमा सुक्खा अवस्था बढेसँगै यस वर्ष धान रोपाई अपेक्षा भन्दा सुस्त भएको छ। मधेसमा गएको वर्ष त सुक्खा खडेरी नै परेको थियो, यस वर्ष खडेरी नै नपरे पनि अहिलेसम्म रोपाई भने कम नै भएको तथ्याङ्क छ।
8: गएको वर्ष भन्दा यो पटक चाहिँ अलिकता 5-10% चाहिँ रोपाई कम भएको हो कि भन्ने आज अहिलेको अवस्थासम्म चाहिँ यस्तो देखिएको छ भने, अब प्रदेश अनुसार हेर्ने हो भने चाहिँ फेरि अब मनसुन चाहिँ पूर्वबाट सुरु हुन्छ, पूर्वमा धेरै पानी परेको पनि छ होइन, तर कोशी र मधेसमा नै तुलनात्मक रूपमा चाहिँ अलिकति कम भएको हो कि भन्ने जस्तो चाहिँ देखिएको छ।
7: धान नेपालको प्रमुख खाद्यान्न बाली हो, त्यसैले समयमा नै रोपाई हुन नसके उत्पादनमा असर पर्ने चिन्ता बढेको छ। असार सकिए पनि साउन तेस्रो हप्तासम्म पनि तराई मधेसमा रोपाई गर्न सकिने भएकोले किसान आत्तिहाल्नु पर्ने अवस्था नरहेको नार्कका कृषि प्राविधिक रिमाल बताउनुहुन्छ।
8: छैन, अझै आत्तिनु पर्ने छैन, र अब मलाई लाग्छ यो हप्ता जस्तै आउने हप्तामा पनि अब आधिकारिक रूपमा त जल तथा मौसम विज्ञान विभागकै सूचना यहाँहरूले फलो गर्नुपर्छ, तर अहिलेसम्मको अवस्था हेर्दा आउने हप्ता पनि राम्रै पानी पर्छ कि भन्ने अनुमान छ, त्यस हिसाबले यहाँहरू आत्तिहाल्नु पर्ने छैन।
7: सिंचाईको सुविधा कमजोर भएका कारण नै रोपाई ढिलो भइरहेको हो। धान रोपाई भइरहेको र अब पनि पानी पर्यो भने 8-10 दिनमै देशभर धेरै क्षेत्रमा रोपाई भइसक्ने अनुमान छ। यसअघि रोपिएको र अब रोपाई हुने धानका लागि पनि उत्पादन लिने बेलासम्म पानी चाहिन्छ। यस वर्ष मनसूनमा औसत भन्दा कम पानी पर्ने यसअघि नै पूर्वानुमान भएकाले अहिलेको पानीलाई जोहो गर्न, पानीका स्रोत जोगाई राख्न पनि नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालको सल्लाह छ।
8: अब समग्रमा पानी कम पर्ने पूर्वानुमान भएको र त्यस हिसाबले पनि अहिलेसम्म कम नै पर्दै गएको, पर्दै नपरेको होइन कि परेको तर कम परेको, त्यो हेर्दाखेरि चाहिँ अझै पनि हामीले पानी संकलन गर्ने पोखरीहरू, आहालहरू स्वर्ने, सफा गर्ने, त्यहाँ चाहिँ पानी संकलन गर्ने चाहिँ गर्नुपर्छ, त्यो चाहिँ बुद्धिमानीपूर्ण काम नै हुन्छ।
1: अहिलेसम्मको मनसुनी वर्षाको अवस्था, धान रोपाईमा किसानलाई सहजता र असहजता बारे नार्कको राष्ट्रिय कृषि पात्रण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, पद बालीको 100 दिनसम्म गुमनाम जस्तै रहेका प्रधानमन्त्री बालेन्द्र शाह पछिल्ला दिनमा खुल्ला हुन थाल्नु भएको छ। प्रधानमन्त्री शाहले असार 23 गते भलबल अष्टमीका दिन भक्तपुरको कमल विनायकको नवदुर्गा झोसे मन्दिर पुगेर दर्शन तथा अवलोकन गरेपछि यो संवादको श्रृंखला थाल्नु भएको थियो। त्यही दिन उहाँले एसियल विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्नासँग शिष्टाचार भेट गर्नुभयो। उहाँले 24 गते पहिलोपटक उद्योगी व्यवसायीसँग भेटघाट गरी आन्तरिक संवादको शुरूआत गर्नुभयो। हिजो मात्रै प्रधानमन्त्री शाहले नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर विश्वनाथ पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गेन र महिला उद्यमीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन विशेष अग्रसरता देखाउँदै प्रधानमन्त्रीले गवर्नर पौडेलसँग करिब एक घण्टा छलफल गर्नुभएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सवारी चालक अनुमति पत्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेपछि प्रिन्ट लाइसेन्स प्राप्त गर्न वर्षौं कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ। वर्षौंदेखि छाप्न बाँकी रहेका 27 लाख प्रति लाइसेन्सको छपाई सम्पन्न भएपछि अब वर्षौं कुर्नु नपर्ने भएको हो। सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अनुसार लाइसेन्स छपाई कार्यलाई तीव्रता दिएपछि वर्षौंदेखि बाँकी रहेको काम 3 महिनामै सम्पन्न भएको हो। 4 वर्षदेखि छाप्न बाँकी रहेका 29 लाख प्रति लाइसेन्स मध्ये 27 लाख छपाई सम्पन्न भएको र बाँकी 2 लाख लाइसेन्सको समयावधि 1 वर्ष भन्दा कम भएकाले तत्काल नछापिएको सुरक्षण मुद्रण केन्द्रले जनाएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको विशेष पहल, निरन्तर समन्वय र उच्च प्राथमिकताका कारण लामो समयदेखि छपाई हुन बाँकी रहेका सबै 27 लाख गाड़ी चालक अनुमति पत्र छपाई सम्भव भएको खबर आजको गोर्खा पत्रले छापेको छ।
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
9: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर 6, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: Extreme energy drink.
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98 4 80 44 6 31।
3: का बीच फ्रान्सको पेरिसमा 7 करोड 50 लाख डलर अर्थात झण्डै 11 अर्ब नेपाली रूपियाँ कुल पुरस्कार राशिको स्पोर्ट्स विश्वकप चलिरहेको छ। पश्चिम एसियामा बढ़दो तनाव र इरानमा चलिरहेको युद्धका कारण रियादमा हुने तयारी भएको यो विश्वकप अहिले पेरिसमा सारिएको छ। यसमा नेपालबाट फ्री फायर विधामा द रियल सोल्जर्स डीआरएस गेमिङ र पब्जी मोबाइलमा होरा स्पोर्ट्स छानिएका छन्। अमेरिका, क्यानाडा र मेक्सिकोमा चलिरहेको फुटबल विश्वकपको रौनकताका बीच गएको हप्ता पेरिसमा स्पोर्ट्स विश्वकप शुरू भएको हो। तेस्रो संस्करणको प्रतियोगितामा अहिले 100 भन्दा बढ़ी देशका 200 भन्दा बढ़ी क्लब र 2000 भन्दा बढ़ी खेलाड़ी सहभागी हुँदैछन्। 7 हप्तासम्म चल्ने प्रतियोगितामा 24 खेलका 25 विधामा प्रतिस्पर्धा भइरहेको छ। विश्व स्पोर्ट्स इतिहासमा यो अहिलेसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता रहेको छ। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
4: अब विदेशको खबर। भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडनकुलम आणविक विद्युत केन्द्रसँग सम्बन्धित हजारौं फाइल इन्टरनेटको गोप्य सञ्जाल डार्क वेबमा सार्वजनिक भएको दावी गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार ओल्ड लिक्स नामक साइबर अपराधी समूहले विद्युत केन्द्रका केही संरचनाको नक्सा, उपकरण, आपूर्तिकर्ताको विवरण तथा अरू प्राविधिक कागजात सार्वजनिक गरेको दावी गरेको हो। कुडनकुलम भारतका 7 वटा आणविक विद्युत केन्द्रमध्ये सबैभन्दा ठूलो हो। प्रधानमन्त्री नरेन्द्र मोदीको आणविक ऊर्जा उत्पादन क्षमता विस्तार गर्ने योजनामा यस केन्द्रलाई अत्यन्त महत्वपूर्ण मानिन्छ। आणविक विद्युत केन्द्र नामबाट पहिचान गरिएका झण्डै 19,000 फाइल, जसको आकार 14.3 गिगाबाइट छ, जुन 11 देखि डार्क वेबमा उपलब्ध छ। ती फाइलमा बैठक र निरीक्षण अभिलेख, उपकरण मूल्याङ्कन, बीमा कागज तथा केही संरचनात्मक नक्सा समेत समावेश भएको खबरमा उल्लेख छ। आणविक सुरक्षा क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था न्यूक्लियर थ्रेट इनिसिएटिभका वरिष्ठ निर्देशक निकोलस रोथले यस्ता विवरण बाहिरिनु विद्युत केन्द्रको सुरक्षाको लागि गम्भीर जोखिम हुन सक्ने बताउनु भएको छ।
3: अब खेल खबर। फिफा विश्वकप 2026 बहुप्रतीक्षित फाइनल खेल हुन केही दिन मात्र बाँकी नहुँदा अमेरिकाको न्यूयोर्क र न्यूजर्सी क्षेत्रमा वायु गुणस्तर सम्बन्धी स्वास्थ्य चेतावनी जारी गरिएको छ। क्यानाडामा फैलिएको भीषण डडेलोबाट आएको धुवा पूर्वी अमेरिकासम्म पुगेपछि न्यूयोर्क महानगर क्षेत्र धुमिएको हो। विश्वकपको फाइनल खेल आउँदो सोमबार बिहान 1:15 बजे न्यूजर्सी राज्यको इस्ट रदरफोर्डमा रहेको न्यूयोर्क न्यूजर्सी स्टेडियममा हुनेछ। विश्वकपका 7 खेल यसअघि पनि त्यही रंगशालामा सम्पन्न भइसकेका छन् भने अब यही मैदानले विश्व फुटबलको नयाँ च्याम्पियनको टुंगो लगाउनेछ। सेमी फाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनल पुगेको स्पेन अस्ति बुधबार राति नै न्यूजर्सी पुगेको थियो। टोलीले हिजो खुल्ला मैदानमै प्रशिक्षण गरेको छ। बीबीसीका अनुसार स्पेनले अहिलेसम्म वायु प्रदूषणलाई कुनै चिन्ताको विषय नभएको चिन्ता वायु प्रदूषणप्रति कुनै चिन्ता व्यक्त गरेको छैन र टोलीले आफ्नो तयारी नियमित रूपमा अघि बढ़ाइरहेको छ। उता इंग्ल्याण्डलाई हराउँदै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिनाले आजदेखि न्यूजर्सीमा प्रशिक्षण शुरू गर्ने तयारी गरेको छ। आयोजक पक्षले पनि टोलीहरूको अभ्यास तालिका वा खेल व्यवस्थापनमा कुनै परिवर्तन नगरिएको जनाएका छन्। फाइनल अघि हुने उद्घाटन तथा समापन समारोहको अभ्यासमा सहभागी एक कलाकारले भने धुवाका कारण लामो समय नृत्य गर्न कठिन भएको अनुभव सुनाएका खबरमा उल्लेख छ। यद्यपि स्थानीय अधिकारीहरूका अनुसार अहिलेको अवस्था सन् 2023 क्यानाडाको डडेलोपछि न्यूयोर्कको आकाशमा पूरै सुन्तला रंगमा परिणत भएको अवस्था जस्तो गम्भीर भने छैन। मौसमविदहरूले आजदेखि वायुको गुणस्तर क्रमशः सुधार हुने र भोलि वर्षा हुने सम्भावना रहेकाले डडेलोको धुवा हट्दै जाने अपेक्षा गरेका छन्। फिफा र स्थानीय प्रशासनले 80,000 भन्दा बढ़ी दर्शक फाइनल हेर्न रंगशालामा उपस्थित हुने अपेक्षा गरेका छन्। वायु प्रदूषणका कारण खेल स्थगित गर्ने वा ठाउँ परिवर्तन गर्ने कुनै योजना वा संकेत सार्वजनिक भएका छैन। आयोजकले यस्तो अवस्था निरन्तर निगरानीमा राखिएको र आवश्यक परे स्वास्थ्य सम्बन्धी अतिरिक्त सावधानी अपनाउने जनाएको छ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा सौर मास अनुसार हरेक वर्ष साउन एक गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने भएकाले आजको दिन देशभर साउने संक्रान्तिको रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजदेखि दक्षिणायन पनि शुरू हुन्छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलेका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा पनि रहेको छ।
3: आर्थिक वर्ष 2082-83 सरकारले पूँजीगत खर्चका लागि छुट्याएको बजेटको आधा रकम पनि खर्च गर्न सकेन। सरकारले 4,07,88,80,00,000 रूपियाँ पूँजीगत खर्च छुट्याएकोमा असार 31 गतेसम्म 1,90,00,000 रूपियाँ मात्र खर्च गरेको खबर कान्तिपुर दैनिकमा छ।
4: बिचौलिया दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मतियार ठहर्याउँदै एमाले उपाध्यक्ष समेत रहेका पूर्व उप प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल विरूद्ध 20,90,00,000 रूपियाँ बिगो दावीसहित मुद्दा दायर भएको छ।
3: न्याय परिषदले उच्च र जिल्ला अदालतका गरी 207 न्यायाधीशको सरूवा गरेको छ। परिषदको हिजो बसेको बैठकले उच्च अदालतका 50 र जिल्ला अदालतका 157 न्यायाधीशको सरूवा गर्ने निर्णय गरेको हो।
4: कर्णाली प्रदेशबाट कांग्रेस र नेकपाले प्रदेशहरूमा सत्ता समीकरण अघि बढ़ाउने सकिने आधार तयार गरेका छन्। कर्णालीमा कांग्रेस र नेकपाका सांसदहरूले एमाले मुख्यमन्त्री यमलाल कणेल विरूद्ध हिजो अविश्वासको प्रस्ताव दर्ता गर्दै सहकार्यको पाइला चालेका हुन्।
3: महोत्तरीको गौशाला नगरपालिका 2 पूर्व सांसद लक्ष्मी महतो कोइरी कर्तव्यज्ञान मुद्दामा सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त हुनुभएको छ। यो मुद्दामा जिल्ला अदालत महोत्तरीले प्रारम्भिक सुनवाईमा लक्ष्मी महतो कोइरीलाई सफाई दिएको हो।
4: सार्वजनिक पदमा रहेका र सेवानिवृत्त भएका वा हटिसकेका पदाधिकारीको छानबिन विवरण संकलन र जाँचबुझ गर्न गठित सम्पत्ति छानबिन आयोग स्वयं संवैधानिक परीक्षणको कठघरामा पुगेको छ।
3: सरकारले निर्माण ठेक्काहरूको म्याद थप गर्नका लागि सार्वजनिक खरिद नियमावली 15 पटक संशोधन गरेको छ। नियमावलीमा रहेको नियम 12 संशोधन गरी म्याद थपको बाटो खोलेको खबर कारोबार दैनिकमा छ।
4: अब पालो उखानको
3: साउने संक्रान्ति मानियो, बाँच्ने ढंग जानियो।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: आजदेखि शिक्षा, स्वास्थ्य र विद्युतमा पनि उपभोक्तालाई थप कर, कर्मचारीको तलब वृद्धि, व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि कार्यान्वयनमा।
4: मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्दै छुट्टै कानूनी संरचना बनाउन सरकार सहमत, सम्झौताका लागि पीड़ित पक्षका प्रतिनिधि र सरकारी वार्ता टोली बीच आज छलफल हुने।
3: राति सिन्धुपाल्चोक, कास्की र नवलपरासीमा ठूलो वर्षा, धादिङको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग संचालनमा, रोपाई कम भए पनि किसान अहिले नै आँती हाल्नुपर्ने अवस्था नरहेको कृषि प्राविधिकको भनाई।
4: भारतको सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रमा साइबर आक्रमण भएको आशंका, हजारौं गोप्य फाइलहरू चुइएको दावी।
3: र विश्वकप फाइनल अघि अमेरिकाको न्यूजर्सी क्षेत्रमा डडेलोका कारण वायु प्रदूषण, खेल भने निर्धारित समयमै हुने अपेक्षा।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। सरकारले भरि सिलिण्डर ग्यास दिन थालेको र राष्ट्रपाका नेताहरूले 35 वर्षमा पुरानाहरूले केही गरेनन् भनेर भन्ने गरेको प्रसंगसँग यो कार्टुन जोड़िएको छ। यहाँ प्रधानमन्त्रीको फोटो भएको टी शर्ट लगाएका मान्छे काँधमा ग्यासको सिलिण्डर बोकेर मख पर हिँडिरहेका छन् अनि उनी भन्दैछन्, 35 वर्षमा भर्न नसकेको सिलिण्डर 3 महिनामै भरियो, थैट एउटै दिल कतिचोटि जित्न सके भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कन अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौ। नमस्कार।
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: कर्णालीका मुख्यमन्त्री एमएल कर्णेल विरूद्ध प्रदेशसभामा विश्वासको प्रस्ताव दर्ता, नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन हुने संकेत।
1: सुर्खेतका 16 वर्षीय एलिसा विकको बलात्कार र हत्या अभियोग प्रकरण सार्वजनिक, तीनजनाको संलग्नता देखिएन।
0: बाल अधिकार सुनिश्चित हुने गरी नीति बनाउन बाल अधिकार कर्मीहरूको माग, विगत भन्दा केही सुधार भए पनि अझै लगानी बढ़ाउनु पर्नेमा जोड़।
1: र विश्वकप फुटबलको फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्पेन भिड्ने। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट ढिलो रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलाबाट पनि सुनिरहनु भएको छ। यसै गरी तपाई हामीलाई बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीका मुख्यमन्त्री यामलाल कर्णेल विरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा 16 जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो। नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीका गरी 16 जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 जना सांसद र कंग्रेसका 5 जना तथा सांसद राजकुमार शर्मा मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको हो। प्रस्तावमा नेपाली कंग्रेसका संसदीय दलका नेता जीवन बहादुर साईलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ। नेपाली कंग्रेसबाट सरकारमा सहभागी 4 जना मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन। कर्णालीमा कंग्रेस 2081 साउनदेखि हिमालय नेतृत्वको सरकारमा सहभागी भएको थियो। दुई दुई वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमति पालना नभएको भन्दै कंग्रेसले एमालेको व्यवहार ठिक नभएको बताएको छ। सहमति अनुसार गत चैतमै कंग्रेसको नेतृत्वमा सरकार बन्नु परेमा मुख्यमन्त्री कर्णेलले सहमति पालना नगरेको कंग्रेसको भनाई छ। अब अन्यथा नभएमा कंग्रेसले एमालेसँग सहकार्य तोडेर नेपाली कम्युनिष्ट पार्टीसँग सत्ता समीकरण बनाउने संकेत देखिएको छ। यता सरकारका प्रवक्ता समेत रहनुभएका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले सकेसम्म अहिलेकै गठबन्धनलाई निरन्तरता दिने बताउनु भएको छ। उहाँले पटक पटक गठबन्धन फेर्नु राम्रो नहुने भन्दै सहमति नभएमा अरू विकल्पमा जाने बताउनु भएको छ। केन्द्रबाट समेत स्पष्ट कुरा नआएको उहाँको भनाई छ। सरकार बनाउने कुरा संवैधानिक हिसाबले सम्पूर्ण अधिकार प्रदेशलाई भए पनि अहिलेसम्म कुनै पनि प्रदेशले स्वतस्फूर्त रूपमा सरकार नबनाएको केन्द्रको निर्देशन बमोजिम नै चल्नुपर्ने अवस्था रहेको छ।
1: सुर्खेतका 16 वर्षीय एनिसा विकको बलात्कार र हत्या अभियोगमा डीएनए र सेरोलोजी रिपोर्टले मुख्य अभियुक्तको मात्र संलग्नता देखाएका छन्। चार किशोर बाल सुधार गृहमा थुनिएको 3 महिनापछि आएको रिपोर्टले अनि 3 जनाको संलग्नता नरहेको पुष्टि गरेको हो। जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले 16 वर्षीय एनिसा विकको सामूहिक बलात्कार र हत्या अभियोगमा 4 किशोर विरूद्ध चैत 15 मुद्दा दायर गर्दा त्यस प्रकृतिको घटनामा सबैभन्दा निर्णायक मानिने यो प्रमाण बनेकै थिएन। इनिसाको शरीर, उनका कपड़ा, घटनास्थलमा भेटिएको कण्डम र अन्य 4 किशोरको शरीर तथा कपड़ामा संलग्न गरिएका नमूनाहरू परीक्षणका लागि काठमाडौँ स्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो। जिल्ला अदालतमा दर्ता गरिएको 41 पेज लामो अभियोग पत्रमा 163 प्रमाणहरू उल्लेख गरिएका छन्। प्रयोगशालाबाट डीएनए र सेरोलोजी परीक्षणको अन्तिम प्रतिवेदन करिब 2 महिनापछि 19 जेडमा आयो। रिपोर्टमा एनिसासँगको शारीरिक सम्पर्कमा मुख्य अभियुक्तको मात्र संलग्नता रहेको र अन्य 3 जनाको सम्बन्ध नभएको उल्लेख गरिएको छ। उनीहरूको शरीर र कपड़ामा संलग्न गरिएको नमूनासँग एनिसाको शरीर र कपड़ाबाट संकलन गरिएका नमूनाहरू मेल नखाएको रिपोर्टमा उल्लेख गरिएको छ। गत वर्षको 23 र 24 फागुनमा पक्राउ परेपछि नै हिरासतमा रहेका 4 जना किशोर हरू त्यसै वर्षको 17 चैतमा जिल्ला अदालतको आदेशले पूर्वपक्षका लागि नेपालगंज स्थित बाल सुधार गृहमा रहेका छन्। 3 जना किशोरका वकिल उत्तम आचार्यले फोरेन्सिक रिपोर्टले 3 जना निर्दोष रहेको पुष्टि भएको भन्दै अब उनीहरूले न्याय पाउने बताउनु भएको छ। फोरेन्सिक प्रतिवेदनमा घटनामा को कसरी र कति हदसम्म संलग्नता थियो भन्ने स्पष्ट भएको र त्यसमा 1 जनाको मात्र संलग्नता रहेको देखिएको उहाँले बताउनु भएको छ।
0: नेपालको संविधानले बालबालिकालाई शिक्षा, स्वास्थ्य, सुरक्षा, सहभागिता र संरक्षणको अधिकार सुनिश्चित गरेको छ। व्यवहारमा भने यी अधिकार अझै भने अनुसार कार्यान्वयन हुन सकिरहेका छैनन्। विशेष गरी कर्णाली प्रदेशका बालबालिकाहरूले शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित वातावरण र निर्णय प्रक्रियामा सहभागिता भने अनुसार हुन सकेको छैन। विगत भन्दा केही सुधार भए पनि अझै बालबालिकाको क्षेत्रमा धेरै काम गर्नुपर्ने बाल अधिकार कर्मीहरूले बताउने गरेका छन्। प्रदेशमा अहिले पनि बाल विवाह, बाल श्रम, हिंसा तथा दुर्व्यवहारका घटनाहरू हुने गरेका छन्। बाल क्लब तथा बाल संजालले बाल बालिकाको नेतृत्व, विकास र आवाज उठाउने गरेका छन्। यही विषयमा हामीले कर्णाली प्रदेश बाल क्लब संजालका महासचिव अस्मिता खड्कासँग कुराकानी गरेका छौं।
2: कर्णाली प्रदेश भनेको भनिन्छ एउटा एकदमै विकट प्रदेश हो, तर अर्को हिसाबले हामीले हेर्ने हो भने कर्णाली प्रदेश एउटा समृद्धको प्रदेश पनि हो। हामीले चाहिँ हाम्रो एकदम धेरै विकट जिल्लाहरू पनि छन् कर्णाली प्रदेशमा। त्यस जिल्लाहरूबाट प्रतिनिधित्व गर्दै हाम्रो प्रदेश बाल क्लब सञ्जाल छ र त्यहाँबाट बालबालिकाहरूले आफ्नो अधिकारको उपयोग गर्न पाएका छन् र पढ्न लेख्न नसकेका बालबालिकाहरूलाई प्रदेश बाल क्लब सञ्जालले चाहिँ अब पढ्नुपर्छ है, अब लेख्नुपर्छ है भनेर आफ्नो क्षेत्रमा गएर चाहिँ उनीहरूलाई प्रेरणा गरेका छन्। अब पढ्नुपर्छ, लेख्नुपर्छ र शिक्षा स्वास्थ्य नपाएका बालबालिकाहरूलाई पनि सबैजना चाइल्ड क्लबका बालबालिकाहरूले जनचेतनामूलक सञ्चालन गरेका छन् कार्यक्रमहरू आफ्नो क्षेत्रमा गएर।
3: तपाईँ प्रदेश बाल क्लब सञ्जाल होइन को महासचिव पनि हुनुहुन्छ, यो प्रदेश बाल क्लब सञ्जालमा आबद्ध भएपछि तपाईँमा चाहिँ आएको परिवर्तन चाहिँ के हो, के कस्ता परिवर्तनहरू आयो?
2: पहिलो परिवर्तन त मेरो क्षमता विकास भयो, म यसरी बोल्न सक्दैन, सायद आज म बाल क्लबमा नलागेको भए अहिले तपाईँको सामु पनि म आज हुन्थेन होला, मैले बालबालिकाको सवालहरू पनि उठाउन सक्थेन होला। फर्स्टमा आएको चेन्ज चाहिँ ममा यस्तो चेन्ज आयो कि मैले आफ्नो सवालहरू, बालबालिकाको सवालहरू सम्पूर्ण सम्बन्धित निकायमा गएर व्यक्त गर्न सके। बालबालिकाको सवाल त परको कुरा हो, आफ्नो सवाल पनि व्यक्त नगर्न सक्ने मान्छे आज चाइल्ड क्लबमा लागेर हजारौं लाखौं बालबालिकाको सवालहरू उठाइरहेको छ कर्णाली प्रदेशका बालबालिकाको, यही ममा परिवर्तन आएको छ र जिम्मेवारीको परिवर्तन पनि आएको छ।
3: अनि विद्यालय, घर होइन समुदायमा बालबालिकाको आवाजहरू चाहिँ कतिको सुनिन्छ?
2: विद्यालय, घर र स्थानीय निकायहरूमा बालबालिकाको आवाजहरू पहिलाभन्दा धेरै सुनिने गरेको छ। पहिलाको समयलाई हामीले मूल्याङ्कन गर्दा अहिलेको समयमा चाहिँ धेरै परिवर्तन भइसकेको छ जस्तो लाग्छ। हामीले काम गर्दै गर्दाखेरि हाम्रो क्षेत्रतिर त चाइल्ड क्लब, बाल क्लबहरूले चाहिँ बालबालिकाका सवालहरू उठाएर विद्यालयमा लगेर विद्यालयको एउटा व्यवस्थापन समितिमा गएर त्यहाँ पनि बालबालिकाका कुराहरू सुनाइ हुन्छन्। वडा स्तरमा गएर त्यहाँ बाल अधिकार समिति छ, त्यहाँ गएर पनि बालबालिकाका कुराहरू समावेश हुन्छन्। र अर्को कुरा, सरकारले अहिले स्थानीय सरकार, वडा सरकारले पनि बालबालिकाका लागि बजेटहरू छुट्याउने गरेको पाइन्छ र विभिन्न संस्थाहरूले पनि बालबालिकाका लागि विभिन्न प्रोग्रामहरू, तालिमहरू सञ्चालन गरेको पाइन्छ।
3: अनि यो बाल विवाह, बाल श्रम होइन त्यसै गरी हिंसाका घटनाहरूको बारे तपाईँको अनुभव अथवा बुझाइ चाहिँ के छ त?
2: यस्तो छ, बाल विवाह भनेको 20 वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ। अहिले हाम्रो कर्णाली प्रदेशमा जुन अत्याधिक छ, पहिला भन्दा त केही घटेको छ, तर पनि छ बाल विवाह। पूर्ण रूपमा चाहिँ हामीले यसलाई न्यूनीकरण गर्न सकेका छैनौँ, हामीले आफ्नो काम गरिरहेका छौँ, तर पनि न्यूनीकरण भएको छैन। बाल विवाह भनेको एउटा कुनै पनि बाल बालिकाहरूले चाहिँ सानो उमेरमा गरे बाल विवाह गरेर चाहिँ उनीहरूले पढ्ने लेख्ने जस्तो आफ्नो भविष्यहरू चाहिँ अन्धकारमा परेको जस्तो देखिन्छ। र बाल श्रम भनेको हाम्रो अहिले यही कर्णाली प्रदेशमा हामी हेर्न सक्छौँ, नेपालभरिका बालबालिका कम्तीमा पनि 89 लाख बालबालिका छन् करिब, तर 11 लाख बालबालिकाहरू बाल श्रममा बाँधिएको देखिन्छ नेपालभरिमा। तर त्यहीभन्दा पनि बढी, सबैभन्दा बाल श्रममा बाँधिएका बालबालिकाहरू कर्णाली प्रदेशमा देख्छौँ हामी। कसरी भने हाम्रो कर्णाली प्रदेश सरकारले पनि बाल श्रमका लागि केही एउटा राम्रो उनीहरूलाई उद्धार गरे गर्छ भन्ने एउटा आशा, आज म सामाजिक विकास मन्त्रालयमा एउटा त्यही नीति, एउटा त्यही एउटा सवालहरू ल्याएर आएको थिएँ, उहाँहरूले गर्छ भन्नुभएको छ। र यस्ता भोगाईहरू हाम्रो समाजमा धेरै छ। एउटा विकट जिल्लामा, कर्णाली प्रदेश भनेको एउटा विकट प्रदेश हो, विभिन्न प्रदेश, विभिन्न जिल्लाहरूमा चाहिँ धेरै बालबालिकाहरू बाल श्रममा बाँधिएका छन्। उनीहरूले बाल विवाह गरेर गृहस्थी जीवन बिताइरहेका छन्। विद्यालय जाँदै गर्दाखेरि कोही साथी विद्यालय झोला बोकेर जाने र कोही बालिकाहरू घरको दैलो लिपिरहेको त्यो पनि हामीले सुनिरहेका छौँ। र यस समाधानका लागि हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ र हामी अझै पनि गर्नेछौँ। बाल श्रम, बाल विवाह जस्ता विभिन्न यस्ता सामाजिक घटनाहरू, सामाजिक पक्षहरूलाई, सामाजिकका नकारात्मक पक्षहरूलाई चाहिँ हामीहरूले न्यूनीकरणका लागि काम गरिरहेका छौँ।
3: स्थानीय सरकार, प्रदेश सरकार होइन ले अझै बालमैत्री वातावरण बनाउनको लागि के चाहिँ गर्नुपर्छ त? अब
2: पहिलो कुरा त स्थानीय सरकारहरूले बालमैत्री वातावरण गराउनको लागि बालबालिकाको आवाज सुन्नु पर्यो, किनकि उनीहरूले कस्तो चाहिरहेका छन् त, उनीहरूलाई के गर्न उनीहरूको मन कतातिर गइरहेको छ, पढ्न लेख्न विभिन्न सहभागितातिर, अहिले त डिजिटल जमाना छ, उनीहरू कसरी आफ्नो अध्ययनको सिलसिलालाई अगाडि बढाउन चाहन्छन् त भनेर उनीहरूको कुराहरू उनीहरूको आवाजहरू सुन्नु पर्यो, आफ्नो निर्णयहरूमा उनीहरूको पक्षहरू के कुराहरू छ त्यो पक्षहरू पनि राखिदिनु पर्यो जस्तो मलाई लाग्छ, र बालबालिकाका लागि बजेटहरू पनि छुट्याउनु पर्यो।
3: अहिले पर्याप्त छ कि छैन त्यो बजेट चाहिँ छुट्याएको?
2: अहिले गत साल हाम्रो कर्णाली प्रदेश सरकारले चाहिँ बालबालिकाको लागि बजेट छुट्याएको थियो, त्यसमा चाहिँ हामीले विभिन्न प्रोग्रामहरू गर्यौँ र विकट जिल्लाहरूमा भन्दा पनि अब दैलेख उता कालीकोट जाजरपुरतिरको जिल्ला र स्थानीय निकायहरूले पनि बजेटहरू छुट्याएको छ, त्यो बजेट चाहिँ सीमित रूपमा छुट्याएको छ, अलिकति केही अलिकति राम्रो गर्नको लागि अहिले यस्तो छ, बजेटले मात्रै पनि केही हुँदैन, हामी सबैले नो कस्ट नो लस भन्ने छ एउटा, त्योबाट चाहिँ सबैजनाले चाहिँ अब पैसातिर नलागेर कि बजेट त छुट्याउनु पर्यो, तर पनि कार्यक्रम गर्दाखेरि धेरै रकम नलाग्ने गरेर हामीले कार्यक्रम त गरेका छौँ, तर स्थानीय सरकारले चाहिँ बजेट बालबालिकाको लागि छुट्याउनु पर्छ जस्तो लाग्छ मलाई, र छुट्याएको पनि छ, हामीले त्यसमा काम पनि गरिरहेका छौँ।
0: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश बाल क्लब सञ्जालका महासचिव अस्मिता खड्का, भेरी खबरसँग कुराकानी गर्दै। भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अल्ला भने यो छोटो विश्राम। भर्ना खुल्यो
4: सिटिभिटीद्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पिसिएल इन जनरल मेडिसिन एचए, पिसिएल इन ल्याब टेक्निसियन सीएमएलटी, पिसिएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
4: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
4: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
4: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
5: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरी एफएम का साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीका मुख्यमन्त्री कर्णेल विरूद्ध प्रदेश सभामा विश्वासको प्रस्ताव दर्ता, नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन बन्ने संकेत, सुर्खेतका 16 वर्षीय एनएसआ विकको बलात्कार र हत्या अभियोग प्रकरणको फोरेन्सिक रिपोर्ट सार्वजनिक, 3 जनाको संलग्नता देखिएन लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। लामो समयदेखि वर्षा नहुँदा मुगुको सुरु गाउँपालिका 3 स्थित भी गाउँका खानेपानीका मुहान सुक्न थालेपछि स्थानीयवासी गम्भीर खानेपानीको संकटमा परेका छन्। खानेपानीको अभाव भएपछि करिब 400 घरधुरीका बासिन्दा राति 2 बजेदेखि नै सार्वजनिक धारामा पालो कुर्न बाध्य भएका छन्। बिही गाउँका 8 बस्तीका लागि एउटा मात्रै सार्वजनिक धारा रहेको छ। खडेरीका कारण मुहानमा पानीको मात्रा घटेपछि धारामा पर्याप्त पानी आउन छाडेको हो। कक्षासम्म अध्ययनरत सीता धामीले गत कार्तिक यता गाउँमा राम्रोसँग वर्षा नभएको बताउनु भए स्थानीय कृषक जौमती नेपालीले पनि लामो खडेरीका कारण मानिससँगै चौपायामा समेत खानेपानी अभावको मारमा परेका र हिउँदे बालीसम्म सुक्न थालेको बताउनुभयो। सोरु गाउँपालिका तीनका वडा अध्यक्ष नवराज धामीले भी गाउँमा अधिकांश खानेपानीका मुहान सुकेपछि स्थानीयलाई पिउने पानीको गम्भीर समस्या भएको बताउनुभयो। वडा अध्यक्ष धामीले सोरु गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानी सुविधा विस्तारका लागि संघीय सरकार अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय सुरक्षितको समन्वयमा वृहत खानेपानी आयोजना सञ्चालन गरिएको बताउनुभयो। तर आयोजना निर्माण शुरू भएको 4 वर्ष बितिसक्दा पनि गाउँमा नियमित खानेपानी सेवा उपलब्ध हुन नसकेको उहाँको भनाइ छ। आयोजना शुरू समयमै सम्पन्न हुन नसक्दा स्थानीयले अहिले पनि खानेपानीको चरम अभाव झेल्नु परेको वडाध्यक्ष धामीले बताउनु भएको छ।
1: जुम्लाको तातोपानी गाउँपालिकामा सिंचाई कुलो तटबन्ध तथा मुहान संरक्षणका 5 योजना सम्पन्न भएपछि 700 भन्दा बढ़ी किसान लाभान्वित भएका छन्। गाउँपालिका र जलवायु परिवर्तनको स्थानीय अनुकूलन परियोजनाको लागत साझेदारीमा सञ्चालन गरिएका यी योजनाले खाने पानीका साथै खेतीपातीमा सहजता ल्याउनका साथै बाढ़ी पहिरोबाट कृषि जमीन समेत जोगाउन सहयोग पुगेको उनीहरूले बताएका छन्। करिब 2,50,00,000 रूपियाँको लगानीमा हाकु मासी धान खेती क्षेत्र संरक्षण तथा बायो इन्जिनियरिङ पानी खोला मुहान संरक्षण धौला पानी सिंचाई योजना बाटाघट्टा तटबन्ध तथा रामी जुलो तटबन्ध योजना निर्माण भएका हुन्। परियोजनाको तथ्याङ्क अनुसार धौला पानी सिंचाई योजनाबाट मात्रै 257 किसानले प्रत्यक्ष लाभ लिएका छन्। यी योजनाले सिंचाई सुविधा विस्तारसँगै खानेपानीको मुहान संरक्षण नदी कटान नियन्त्रण तटबन्ध निर्माण तथा जलवायु अनुकूलन कृषि प्रबन्धनमा महत्वपूर्ण योगदान पुर्याएको उनीहरूले दावी गरेका छन्। गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले स्थानीयको आवश्यकता र मागका आधारमा योजना छनौट गरी कार्यान्वयन गरिएको बताउनु भएको छ। वर्षौंदेखि खानेपानी र सिंचाईको अभाव झेलिरहेका दुर्गम बस्तीलाई प्राथमिकतामा राखिएको उहाँले बताउनु भएको छ।
0: हुम्लाको सिमकोट दक्षिणी क्षेत्रको ताजाकोट गाउँपालिका तीनको दुर्गमको मासपुर गाउँमा पहिलो पटक मार्सी धान खेती लगाउन शुरू गरेको छ। यसैपालि मासपुर गाउँको राउते पानी सिंचाई योजना निर्माण भएर सञ्चालनमा आएपछि स्थानीयले सिंचाईबाट पहिलो पटक धान खेती शुरू गरेका हुन्। मासपुरका स्थानीय केशव बहादुर रोकाएले राउते पानी सिंचाई कुलोको निर्माण कार्यले पहिलो पटक सिंचाई गरेर धान खेती शुरू गरेको बताउनुभयो। अघिल्लो वर्षसम्म मासपुरका स्थानीयले सिंचाईको व्यवस्था नहुँदा आकाशे पानीकै भरमा रोप्नुपर्ने भुवा धान रोप्ने गरेका थिए। कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले मासपुरको 40 रोपनी जग्गामा सिंचाईबाट पहिलो पटक धान खेती शुरू गरेको बताउनुभयो। यसका लागि कार्यालयले 15,00,000 बजेटको व्यवस्था गरेको थियो।
1: सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको स्वकीय सचिव राख्न पाउने व्यवस्था फेरि ब्युताएको छ। सुशीला कार्के नेतृत्वको अन्तरिम सरकारले सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। मन्त्री परिषदको बैठकले संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुशासन सम्बन्धी एन 2073 अनुसूची परिमार्जन गर्दै स्वकीय सचिव राख्न पाउने व्यवस्था फेरि ब्युताएको हो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अब अनुसूची हेरफेरको सूचना राजपत्रमा प्रकाशित भएपछि संघीय संसद अन्तर्गतका दुवै सदनका सांसदहरूले अधिकृत सरहको स्वकीय सचिव राख्न पाउने बताउनु भएको छ। संघीय सांसद अन्तर्गत प्रतिनिधि सभा 275 सदस्य र राष्ट्रिय सभा 59 सदस्य रहेको छ। प्रदेशहरूले भने आफै निर्णय गरेर प्रदेश सभाका सांसदहरूलाई स्वकीय सुविधा दिन थालेका छन्। धेरै खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: भर्ना खुल्यो
6: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
7: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्टर्न्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566
0: सूचना
8: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
9: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ECG सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455
0: सूचना
8: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993
5: रेडियो भेरी FM
1: तपाईले सबैको मन छुने रेडियो भेरीका साथै विभिन्न FM रेडियोमा पनि हामीलाई सुनिरहनु भएको छ त्यसैले हामीले छिमेक सरफेरो लगायतका खबर प्रस्तुत गर्यौं
0: अब बाँकी खबर जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने जनाएको छ विभागले सूचना जारी गरी मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने पूर्वानुमान गरिएको जनाएको छ विभागले भारी वर्षा हुने क्षेत्रका बासिन्दालाई नदी तथा खोला आसपास पहिरो जोखिम स्थान तथा कमजोर बनर भएका क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम रहेको पनि विभागले जनाएको छ बाढ़ीविद विनोद पराजुलीले सानातिना नदी तथा खोलामा बाढ़ीको प्रवाह बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गर्नुभएको छ
1: जारी विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र स्पेन भिड्ने भएका छन् खेल आउँदो 4 गते बिहान 12:45 शुरू हुनेछ दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले अन्तिम क्षणमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्याण्डलाई 2-1 गोल अन्तरले हराउँदै स्पेनसँगको उपाधि भिडन्त पक्का गरेको हो। अमेरिकाको एटलान्टा शहरमा भएको खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको हो। एटलान्टा रंगशालामा भएको खेलमा इंग्ल्याण्डले शुरूआती अग्रता लिए पनि अन्तिम सात मिनट लय जोगाउन नसक्दा अप्रत्याशित हार बेहोर्नु परेको हो। पहिलो हाफमा दुवै टोलीले कड़ा ट्याकल र आक्रमण खेल्दा केही बेर खेलमा तनावपूर्ण अवस्था पनि रहेको थियो भने दोस्रो हाफ शुरू भएपछि खेलको गति फेरिएको हो। 55 मिनटमा मोर्गान रोजर्सको आकर्षक क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाउनुभयो। रक्षा पंक्तिमा रणनीति अपनाए पनि इंग्ल्याण्डको रणनीति सफल हुन सकेन। एक गोलको अग्रता रहँदा रक्षात्मक रणनीति अपनाएको इंग्ल्याण्डले रक्षात्मक रणनीतिमा सफलता पाउन सकेन भने आक्रमण पनि गर्न सकेन, जसबाट अर्जेन्टिनाले फाइदा लियो र उल्टै 85 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको पासमा एन्जो फर्नाण्डेजले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याउनु भयो। बराबरी पछि पनि अर्जेन्टिना निरन्तर आक्रमक बन्यो र अतिरिक्त समयको दोस्रो मिनटमै मेस्सीकै पासमा लाउटारो मार्टिनेजले हेडर मार्फत गोल गर्दै अर्जेन्टिनालाई जित दिलाउन रणनीति अपनाएको इंग्ल्याण्डले रक्षात्मक रणनीतिमा सफलता पाउन सकेन भने आक्रमण पनि गर्न सकेन, जसबाट अर्जेन्टिनाले फाइदा लियो र उल्टै 85

0: गर्दै अर्जेन्टिनालाई जित दिलाउनुभयो। अन्तिम सात मिनटमा लगातार दुई गोल खाएपछि इंग्ल्याण्ड लगातार तेस्रो पटक सेमी फाइनलबाटै बाहिरिनु परेको छ। अर्जेन्टिना भने सातौं पटक फाइनलमा पुगेको छ।
1: नेपालले सन् 2028 आयोजना हुने आईसीसी T20 विश्वकपको सहभागिताका लागि सोझै ग्लोबल क्षण खेल्ने भएको छ। आईसीसीले क्षण प्रक्रियामा परिवर्तन गरेपछि नेपालले सोझै ग्लोबल क्षण खेल्ने मौका पाएको हो। आईसीसीको अनुसार सन् 2026 विश्वकप खेलको खेलेका तर स्वतः विश्वकपमा स्थान बनाउन नसकेका टोलीलाई सोझै ग्लोबल क्षणमा मौका दिने निर्णय गरेको हो। नेपाल भारतमा केही महिना अघि सम्पन्न T20 विश्वकप छनौटको संरचनाबाटै बाहिरिएको थियो। आईसीसीले बाहिरिने टोलीलाई पनि सोझै ग्लोबल क्षण खेल्न मौका दिएपछि नेपाललाई फाइदा भएको हो। अब नेपाललाई विश्वकपमा स्थान बनाउन एसियाली छनौट नखेली ग्लोबल छनौट खेल्नेछ।
0: खेल खबरसँगै रिलाइ बिहानको भेरी खबर सकियो। बिदा हुनु गेलसम्मका मुख्य खबर फेरि एकपटक।
1: कर्णालीका मुख्यमन्त्री यामलाल कर्णेल विरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता। नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन हुने संकेत।
0: सुर्खेतका 16 वर्षीय इन्साफ विकको बलात्कार र हत्या अभियोग प्रकरणको फोरेन्सिक रिपोर्ट सार्वजनिक। तीनजनाको संलग्नता देखिएन।
1: बाल अधिकार सुनिश्चित हुने गरी नीति बनाउन बाल अधिकार कर्मीको माग। विगत भन्दा केही सुधार भए पनि अझै लगानी बढ़ाउनु पर्नेमा जोड़।
0: र विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र स्पेन भिड्ने। उपाधि भिडन्त आउँदो 4 गते बिहान पाउने 1 बजे हुने। हस्तारीलाई बिहानको फेरि खबर सकियो। अहिले 8 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै दिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
4: यदि छन् भने वीरेन्द्रनगर 3 एरचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको HCRC अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा।
8: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा SCL, PCL, MCL लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा।
7: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा।
8: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
7: HCRC अस्पताल, चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
8: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
9: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
10: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
9: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
10: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन।

0: मटन चाउमिन, भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथ ही अर्डर अनुसार का खाजा उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरी को व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97468-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
3: 198-198।
0: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
3: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
3: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
3: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
0: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू, अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
0: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19336 र 98-488-966।
3: सूचना
5: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू, हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
6: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: दादुरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: California. Extreme energy drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227।
3: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीवी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।

0: जय नेपाल सत्य सेवा सुरक्षणमा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेटतर्फ। मुगुको छायानाथ रारा नगरपालिका दुई सशस्त्र क्याम्प अगाडि मोटरसाइकलले बालिकालाई ठक्करे दिँदा बालिका घाइते भएकी छन्। हिजो दिउँसो 3:50 बजेको समयमा गमगढ़ी बजारदेखि बस पार्कतर्फ जाँदै गरेको रा 7P49 नम्बरको मोटरसाइकलले बालिका मुगु छायानाथ रारा नगरपालिका 11 बस्ने वर्ष 4 शर्मिला बुढालाई ठक्कर दिँदा घाइते भएकी हुन्। घाइतेको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ। मोटरसाइकल चालक जिल्ला धादिङ गल्छी गाउँपालिका 4 बस्ने वर्ष 39 नारायण भण्डारी उपचारमा संलग्न रहेका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 4 भैरव स्थान स्थित मोटरसाइकलले बालकलाई ठक्कर दिँदा बालक घाइते भएका छन्। हिजो साँझ 7:20 समयमा भैरव स्थानदेखि कालागाउँ तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02002P236 नम्बरको मोटरसाइकलले बालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 4 बस्ने वर्ष 5 आविष्कार कणेललाई ठक्कर दिँदा घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 4 बस्ने वर्ष 20 तीर्थराज खनाल उपचारमा संलग्न रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 95 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 95 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। पचासी स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 4713 लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 85 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 4713 चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी साधनको छतमा बसेर वा झुन्डिएर यात्रा नगरौ। दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौ। आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौ। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाउ। सवारी चालकले अनिवार्य रूपमा सिट बेल्टको प्रयोग गरौं। सवारी साधन चलाउँदा आवश्यक कागजात सधैँ साथमा लिएर हिँड्ने गरौं। सुरक्षित स्थानमा र दाहिने तर्फबाट मात्रै ओभरटेक गर्ने बानी बसालौ। बीच सडकमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। लेन अनुशासनको पूर्ण रूपमा पालना गरौं, आफू बचाऊ र अरूलाई पनि बचाऊ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त धन्यवाद। जय नेपाल।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
2: या त मदिरा, चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीबारी गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीबारी सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस सिरिस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक, औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
5: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
5: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
6: लौ है हजुर, सिरिज एग्रोभेट है, सिरिज एग्रोभेट।
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर विरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
7: यो जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, हामी गर्ने गर्दैन।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए गोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
8: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
8: लकी पिराक फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भायनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरि शर्मा ईपी थम्सनको प्रसिद्ध कृति द मेकिङ अफ द इंग्लिश वर्किङ क्लासको चर्चा गर्दै हुनुहुन्छ। यस पुस्तकलाई समाजशास्त्र र इतिहासको क्षेत्रमा एउटा कोसे ढुङ्गा नै मानिन्छ। द मेकिङ अफ द इंग्लिश वर्किङ क्लासले 18 र 19 शताब्दीको ब्रिटेनमा भएको औद्योगिक क्रान्तिको प्रभावलाई छर्लङ्ग पार्दै कसरी श्रमिक वर्गले आफ्नो अधिकार र स्वतन्त्रताका लागि संघर्ष गरे भन्ने विषयमा गहन अध्ययन प्रस्तुत गरेको छ। थम्सनले यस ऐतिहासिक कालखण्डलाई केवल आर्थिक परिवर्तनको रूपमा मात्र नभई श्रमिक वर्गको सामाजिक र राजनीतिक विकासको रूपमा चित्रण गरेका छन्। थम्सनले यो पुस्तकमा विशेष गरी श्रमिक वर्गलाई कहिल्यै पनि निष्क्रिय पीड़ितका रूपमा नदेखि उनीहरूलाई सक्रिय राजनीतिक रूपमा सचेत समूहका रूपमा प्रस्तुत गरेर इतिहासलाई पुनः लेख्ने काम गरेका छन्। अब हरि शर्माबाट यस पुस्तकका प्रमुख बुँदाहरूको विस्तृत चर्चा सुन्नुहोस्।
1: नमस्कार। आज एउटा पुरानो, निकै पुरानो किताब तर महत्वपूर्ण योगदान अथवा कन्ट्रिब्यूशन सोशल साइन्स लिटरेचरमा, प्रतिरोधको अध्ययनमा र बेसिकली मार्क्सिस्ट तर कल्चरल पर्सपेक्टिभबाट यो किताब ईपी थम्सनबाट लेखेको मेकिङ अफ इंग्लिश वर्किङ क्लास जो 1963 पब्लिश भएको हो र गार्जियनले केही वर्ष अगाडि नपढ़ी नहुने 10 सोशल साइन्सको किताबहरू मध्ये यो किताबलाई राखेको थियो र आज लाग्छ 70 अथवा 80 दशकमा सोसियोलोजी मार्क्सिजम पढ्ने मानिसहरूले निश्चय पनि यो किताबको बारेमा सुनेको, चर्चा गरेको, पढेको हुनुपर्दछ। तर अहिलेको समयमा यो किताबहरू फेरि पब्लिश भएर पेंगुइन पब्लिकेशनले लिएर आएको छ। यो मसँग भएको एडिसन चाहिँ पुरानो एडिसन पनि छ, तर यो चाहिँ 2013 एडिसन हो। निकै ठूलो छ, करिब 1000 पेजै जस्तो पनि छ, 995 पेज जति छ। आज मैले यो किताब किन यहाँसँग चर्चा गर्ने जमर्को गरे भने कि मैले केही समय अगाडि जेम्स स्कटको वेपन अफ द विक को कुरा गरेको थिएँ। त्योभन्दा अगाडि मैले इफ यु बर्न मा चाहिँ सामाजिक आन्दोलनहरू प्रतिरोधको कुरा गरेको थिएँ र अघिल्लो केही साता अगाडि लोकतान्त्रिक आन्दोलनको सन्दर्भमा हन्टिङटनको किताबको कुरा गरेको थिएँ, थर्ड वेभ अफ डेमोक्रेसीको कुरा गरेको थिएँ। समाजमा कुनै पनि परिवर्तन हुँदाखेरि हाम्रो यहाँ पनि र बाहिर पनि सबभन्दा सजिलो र एक्सेप्टेड, सबैले स्वीकार गर्न सक्ने विश्लेषणलाई हामी मार्क्सको विश्लेषणलाई भन्छौ। समाजमा असमानता छ र त्यो असमानतालाई श्रमिक वर्गले, मजदूरले चाहिँ त्यसलाई छिर्न खोज्दछ र चाहिँ एक किसिमको परिवर्तनको बाटो खोल्दछ भन्ने छ। त्यो सामान्य विश्लेषण हामीहरूले सुनिरहेका छौं, त्यसमा धेरै सत्यता पनि छ। र मार्क्सले के भन्छन् भने वर्कर अथवा श्रमिक, श्रमिक हुनको निम्ति उलाई वर्गीय चेतना हुनुपर्दछ भन्दछ। र त्यो वर्गीय चेतना चाहिँ आर्थिक कारणले आउँछ, भौतिक असुविधाहरूका कारणले आउँछ, विपन्नताका कारणले आउँछ र कता कता चाहिँ अब क्रिटिकहरूले के भन्छन् भने कि ईर्ष्याका कारण पनि आउँछ, होइन? जस्तो फर इक्जाम्पल फ्याक्ट्रीमा मजदूर काम गरिरहेकै छ, झ्यालबाट बाहिर हेर्छ, घरमा बिरामी भएको छोरालाई छोडेर आएको छ, भोको छ, उसको श्रीमती परिवार पनि काममा गएकी छ अथवा कसै कहाँ काम गर्न जान्छे, झ्यालबाट बाहिर हेर्छ, हिउँ परिरहेको छ। युरोपको कल्पना गरौं, यहीँको पनि कल्पना गरौं, पानी परिरहेको छ, मालिक ठूलो गाड़ीमा आउँछ, राम्रा लुगा लागेका बच्चा बच्ची छोराछोरीहरूलाई स्कूल छोडेर आएको हुन्छ अथवा पिकअप गरेर आएको हुन्छ। श्रमिकले भन्छ हामी यहाँ काम गरिरहेका छौं, त्यो मालिक त्यहाँ तल आफ्नो बालबच्चा हाम्रो रगतमा यसले गरिरहेको छ। त्यसले एउटा चेतना, एउटा ईर्ष्याबाट, एउटा दुःखबाट कसैले कल्पना गर्छ म भोलि कमाएर त्यस्तै पनि होला भने होला, तर चाहिँ हेर न साथी, हाम्रो रगतमा, हाम्रो पसिनामा यो मालिकले चाहिँ मोज गरिरहेको छ भन्दा क्लास कन्सियसनेस कसरी आउँछ त वर्गीय चेतना कसरी आउँछ कि हामी श्रमिक हौ र हामीहरूमाथि शोषण भइरहेको छ भन्दाखेरि एउटा औद्योगिक परिवेशमा त यो मैले भनेको एउटा इक्जाम्पल अथवा कथाबाट हामीले बुझ्न सकौंला तर समाज नै तपाईँको चाहिँ त्यो वर्गीय चेतनामा श्रमिक चेतनामा जान्छ कि जाँदैन वर्किङ क्लासको अथवा चाहिँ श्रमिक वर्गको चेतनामा जान्छ कि जाँदैन भन्ने कुरामा चाहिँ ईपी थम्सनले के भन्छन् भने कि बेलायतको वर्किङ क्लास जुन हो श्रमिक वर्ग जुन हो त्यसको कन्सियसनेस कसरी बन्यो भन्दाखेरि त्यो भौतिक चेतनाबाट भौतिक आर्थिक परिवेशबाट मात्रै छैन त्यसको सामाजिक परिवेश पनि छ त्यो सामाजिक परिवेश रहँदा सहँदा ठाउँ बेठाउँ होइन सबैबाट हिँड्दा डुल्दा त्यो चेतनाबाट सृजित भएर आएको हुन्छ त्यही भएर कता कता के लाग्छ भने आजभोलि कुनै राइटरहरूको किताब पढ्दाखेरि आई कम फ्रम वर्किङ क्लास भन्छ तर एरिस्टोक्रेट जस्तो देखिन्छ आई एम अ ट्रेडिसनली अ लेबर भोटर भन्छ होइन होइन जस्तो युरोपमा हामीहरू सोसलिस्ट थियौं भनेर भन्छ यो कहाँबाट आउँछ त त्यो मान्छे जो सम्पन्न छ अहिले उसकोमा त्यो वर्गीय चेतना म यो हुँ भनेर आइडेन्टिफाई गर्ने चेतना हालाकि अहिलेको परिवेशमा ऊ छैन त्यो कसरी आउँछ मलाई जहिले पनि लाग्थ्यो कि समाजमा अर्थव्यवस्थाले मात्रै वर्गीय चेतनाको सिर्जना हुन्छ होइन त्यो कसरी हुन्छ भन्ने लाग्थ्यो त्यसपछि एकजना अर्को चाहिँ जो जीवन पर्यन्त चाहिँ बाँचन्जरी करिब करिब 100 वर्ष बाँचन्जरी पनि म कम्युनिस्ट हुँ भन्थे बेलायतमा एरिक हब्सबर्म जसको एज अफ एक्सट्रिम भन्ने किताब चाहिँ फ्यान्टास्टिक किताब छ उनी राम्रै कलेजमा पढे राम्रै परिवारमा थिए तर उनी के थियो भने थ्योरिटिकली कम्युनिस्ट थिए होइन उनले पनि के भन्छन् भने कि एभ्रीडे फर्म अफ रेजिस्टेन्सहरूबाट वर्गीय चेतना बन्द छ भन्छ गान्धीको चेतना ब्यारिस्टर हुन् बेलायतमा पढ्न गए म हेपिए भन्ने चेतना साउथ अफ्रिकाको ट्रान्सभालमा रेलबाट धकेलिएपछि उनको चेतना आयो म त यति पढे लेखेको मान्छे त यस्तो छु भने मेरा मान्छे कस्ता होलान् भनेर त्यो चेतना आयो चेतना कुनै घटनाबाट आउँछ कुनै परिवेशबाट आउँछ ईपी थम्सनले के भन्छ भने त्यही भएर वर्किङ क्लासको मेकिङ हो यो बनेको हो यो कसरी बन्यो यसका अवयवहरू यसका प्रक्रियाहरू के हुन् भनेर स्ट्रक्चरल कुरा संरचनाहरूलाई हेर्ने एनालिसिस गर्ने होइन कि हिस्ट्री हेर्ने भनेको प्रोसेसबाट हो कसरी इतिहास बन्दछ कस्तो किसिमको प्रक्रियाबाट यो गुज्रिन्छ भन्ने कुरा कसैले जितेर हारेर होइन कि मान्छेमा त्यो वर्गीय चेतना कसरी आउँदछ र एउटा समुदाय कसरी वर्किङ क्लास बन्दछ भन्ने कुरा चाहिँ त्यसरी एक प्रकारले जब उनले 1960s यो किताब लेखे त्यो बेलामा स्ट्रक्चरल मार्क्सिजमको ठूलो दबदबा थियो एन्थ्रोपोलोजी गर्ने इकोनोमिक्स गर्नेहरूले मार्क्सले जे भने फर्मुला अब हुन त कहिलेकाहीँ डगमेटिक मार्क्सिस्टहरू पुरातनवादी मार्क्सिस्टहरूले सूर्य पूर्वबाट उदाउँछ भन्नलाई पनि मार्क्सले भने भनेर भन्छ कि होइन तर यो किताब चाहिँ हाम्रो समाज विज्ञानको सन्दर्भमा अथवा सोसियोलोजीको स्टडीको सन्दर्भमा बेसिकली मेरो जुन लामो समयदेखि मान्छे किन आन्दोलनमा समाहित हुन्छ कस्तो किसिमको कन्सियसनेस चेतना लिएर आउँछ र प्रतिरोधको चेतना कहाँबाट आउँछ त होइन ठूलो सानो मान्छेहरूकोबाट आउँछ कि कुन आर्थिक विपन्नताबाट आउँछ कि सामाजिक अवहेलनाबाट आउँछ कि कहाँबाट आउँछ र सामूहिक रूपमा वर्गीय चेतनाले वर्गीय संस्कार दिन्छ कि दिँदैन वर्गीय संस्कार भन्ने बित्तिकै वर्गीय सामाजिक चरित्र के हो भन्ने कुरा दिन्छ कि दिँदैन भन्ने हेर्नको निम्ति हो कसरी त्यही भएर समाजबाट चेतना कसरी सिर्जना हुन्छ भन्ने कुरा हेर्नको निम्ति यो किताब महत्वपूर्ण छ जस्तो जेम्स स्कटलाई फेरि जोड्छु जो अघिल्लो पटक मैले कुरा गरिसकेको छु बेलायतमा पनि सेयर क्रपरहरू थिए सेयर क्रपर भनेको अधियामा काम गर्नेहरू होइन अधियामा काम गर्ने मान्छेहरूको मनस्थिति एकै नासे बन्दै जान्छ कसरी बन्छ भन्दाखेरि बेलायतको सबैभन्दा ठूलो सामाजिक ठाउँ भनेको साँझ काम गरेपछि जम्मा हुने ठाउँहरू क्लबहरू पबहरू होइन पबहरू क्लबहरू बेलायतको हिस्ट्री हेर्दाखेरि अर्बन इन्भेन्सन होइन रुरल इन्भेन्सन पनि हो जस्तो फर इक्जाम्पल हाम्रो गुरुङ समुदायमा रोदी भन्छ त्यो अर्बन होइन नि त रुरल थियो नि त भन्दाखेरि मान्छे साँझ भेट हुन्छ साँझ भेट हुन्छ अनि के भन्छ भने धत्तरीका आज हाम्रो ल्यान्डलर्ड आएको थियो, यसले यसो गर्यो, चर्चा परिचर्चा हुन्छ, बिम्ब हुन्छ, ए फल्लो मान्छे त त्यसको मान्छे हो है भन्छ। त्यसपछि के हुन्छ, सटायर सुरु हुन्छ, कमेडी सुरु हुन्छ, उल्टो सुल्टो नाम राख्ने तरिकाहरू सुरु हुन्छ, एउटा कल्चर बन्छ। त्यो कहाँबाट भने गर्दा गर्दै इपी थम्सनले म्युजिक कसरी वर्किङ क्लास म्युजिक इभल्भ भयो र त्यो कन्सियसनेस कसरी आयो, फर इक्जाम्पल अमेरिकामा ब्लुज अन्डरग्राउन्ड म्युजिक त हो नि, काला जातिहरूले गाउने होइन, स्लेभ्सहरूले गायो, ब्लू गयो, ज्याज भयो, म्युजिकल कल्चर कसरी इभल्भ भयो, यो ज्याजको हिस्ट्रीको बारेमा एरिक थम्सनले बेलायती वर्किङ क्लाससँग जोडेर पनि किताब लेखेका छन्। पबहरूमा को जाने, वर्किङ क्लास जाने पबमा कस्तो किसिमको कन्भर्सेसन हुन्छ, सटायर कस्तो किसिमको चल्छ, जोकहरू कस्तो भनिन्छ होइन, अर्को वर्गलाई कसरी, त्यो कन्भर्सेसन्सहरूबाट, सोसल प्र्याक्टिसेसहरूबाट, एभ्रिडे एक्सपिरियन्सहरूबाट, फ्याक्ट्रीमा काम गर्दा गर्दै मान्छेले गुनगुनाउन थाल्छ, गीत गाउन थाल्छ, त्यसबाट प्रतिरोधको गीत निस्किन्छ र त्यो गीत के छ भने तपाईँको भोलि कुनै ठाउँमा, त्यही भएर मैले यो ऱ्यापोटियर अफ कन्टेन्सन भन्ने शब्द प्रयोग गरेका थिएँ कि हामीसँग कालो पट्टी बान्ने बित्तिकै यो प्रतिरोध हो भनेर कसरी आयो त, त्यो कल्चर। आजभोलि हामी कहीँ होटलहरूमा कहीँ काम गर्नु गयौँ भने यसो कालो पट्टी बाँधेको देख्यो भने हामी बुझिहाल्छौँ कि यो वर्कर चाहिँ प्रतिरोधमा छ अथवा विरोधमा छ, विरोध जनाइरहेछ। कालो पट्टी बान्ने कुनै समयमा कुनै सांस्कृतिक परिवेशमा उठेको, त्यसले एउटा वर्गीय चेतनालाई सिंचित गर्दछ, विरोध र प्रतिरोधको चेतनालाई सिंचित गर्दछ। यो कुनै इकोनोमिक कन्डिसनले मात्रै डिटरमाइन गर्दैन, प्रोटेस्टको म को हुँ भन्ने कुरा सामाजिक चेतनाहरू रहँदा बस्दा, त्यसमा सबभन्दा ठूलो आजभोलि हामीले धेरै कुरा सुन्छौँ, स्टोरीजको, कथाको, कथ्यहरूको निर्माण हुन्छ। यो धेरै डिटेलमा बेलायतको इम्पेरिकल स्टडीको आधारमा छ, तर के छ भने इम्पेरिकल स्टडी गर्दा गर्दै पनि यो एभिडेन्सेसले यो देखाउँछ भनेको छैन, कसरी त्यो प्रोसेसको रूपमा विभ भएर मेटा हिस्ट्री एउटा चाहिँ म्याकको ठूलो सानो घटनाहरूबाट कसरी ठूलो कथा सिर्जना गर्न सकिन्छ भन्ने मेथोडोलोजिकली पनि यो किताब एन्थ्रोपोलोजी पढ्नेले अथवा चाहिँ कन्फ्लिक्ट पढ्नेहरूले बुझ्न जरूरी छ कि सानो कथाहरूलाई अनुभवहरूलाई जोड्दा कसरी एउटा सामाजिक चेतनाको विकास हुँदछ त होइन। जस्तो फर इक्जाम्पल अहिले त तीजको तडक भडक देखिरहेका छौँ हामी, तर पुरानो आजभन्दा दुई जेनेरेसन तीन जेनेरेसन अगाडिको महिला दिदीबहिनीहरूले तीज भनेको घर परिवार हो नि त, कलेक्टिभ कन्सियसनेस, हामी महिला हौं भन्ने चेतनाको निर्माण होइन, वुमन एज अ क्लास क्याटेगोरी कसरी इभल्भ भयो भन्दा त्यो तीजको गीतलाई होइन हामी बिर्सिन सक्दैनौँ। अब अहिले सहर बजारमा रातो लाउनु भन्नु अथवा चाहिँ सार्वजनिक स्थलहरूमा मदिरा पान गर्न पनि पाउँछ, स्वतन्त्रताको कुराहरू गर्न पाउँछन् उनीहरूले, तर त्यसले के भने एक किसिमको क्लास कन्सियसनेस बिल्डअप गर्छ। हिजो क्लास कन्सियसनेस वर्करको वर्गीय चेतना आर्थिक परिवेशबाट मात्रै बन्छ भन्ने थियो भने अब सामाजिक परिवेशको कथाहरूबाट, संघर्षहरूबाट, सामाजिक परिवेशका बिम्बहरूबाट बुन्दै बुन्दै बुन्दै बुन्दै, त्यही भएर उनी के भन्छन् भने मेकिङ अफ इङ्ग्लिस वर्किङ क्लास, इङ्ग्लिस वर्किङ क्लासको यो मेकिङ भन्ने शब्द जुन छ किताबमा, मेकिङ कसरी बन्दछ, प्रोसेस हो, हाउ इङ्ग्लिस वर्किङ क्लास मेड भन्दैन, मेकिङ यो कन्टिन्युस प्रोसेस हो, कल्चरल इन्टरेक्सन्सहरूबाट, एकअर्काको अनुभवहरूबाट, संरचनात्मक परिवर्तनहरूबाट, सामाजिक परिवर्तनहरूलाई कसरी मानिसले आत्मसात गरेर एउटा चरित्रको र एउटा चाहिँ उसको चेतनाको निर्माण गर्दछ, त्यो मानेमा हामी के भन्छ। जस्तो फर इक्जाम्पल मेरो जेनेरेसनको मान्छेलाई स्कूलमा सुकुल बोकेर गए जान्थ्यौं भन्दाखेरि त एक किसिमको ग्रामीण परिवेशको कल्पना आउँछ नि, त्यो बन्नुमा, स्कूल बन्नुमा होइन, हामी मलाई के लाग्छ भने म जुन परिवेशमा हुर्के त्यो परिवेशको मान्छेले सार्वजनिक विद्यालयको कामना किन गर्छ भने त्यो परिवेशबाट हुर्केर आएको छ होइन। जतिसुकै अहिले मैले प्राइभेट स्कूल, ठूलो स्कूलको कल्पना गर्दा गर्दै पनि मेरो अवचेतनमा, मेरो सबकन्सियस माइन्डमा पब्लिक स्कूलको इमेजिनेसन आउँछ। दिस इज वाट टेल्स मी कि हाम्रो भित्र बसेको अन्तरकुन्तर मनमा बनेको, सबैको अन्तरकुन्तर मनमा बसेको विषयहरूबाट कसरी सामाजिक चेतनाको निर्माण हुँदछ होइन। यसकारण यो किताबले एउटा महत्वपूर्ण आयाम के थप्छ मार्क्सिस्ट लिटरेचरमा भने यस वर्किङ क्लास इज इम्पोर्टेन्ट, वर्किङ क्लास महत्वपूर्ण छ, तर यो बन्छ कसरी भन्दा मार्क्सले भने जस्तो फ्याक्ट्रीमा काम गर्ने बित्तिकै ईर्ष्याका कारण भनेर यसको पोजिटिभ डाइमेन्सन पनि छ। यहाँसम्म क्रिटिकहरू भन्छन् कि मार्क्स त जीव भएको हुनाले युरोपबाट लखेथिए, यसकारण हुने खानेप्रति उनको विरोध थियो भन्छ। होइन, मार्क्सिजमले हामीलाई के बताउँछ भने प्रक्रिया हेर भन्छ, लङ टर्म प्रोसेसलाई हेर भन्छ। तर के हो भने डगमेटिक मार्क्सिस्टहरूले खालि इकोनोमिक फ्याक्टरलाई मात्र हेर्छन्, हिस्टोरिकल सोसल फ्याक्टरलाई, कल्चरल फ्याक्टरलाई, सोसल फ्याक्टरलाई हेर्दैनन्। यसकारण कसै कसरी के भन्छ भने यो कल्चरल मेनिफेस्टो अफ मार्क्सिजम पनि हो भनेर भन्छन्।
0: भर्खर तपाईँले ईपी थम्सनको किताब द मेकिङ अफ द इङ्ग्लिस वर्किङ क्लासको समीक्षा सुन्नुभयो, जहाँ उनले अंग्रेजी श्रमिक वर्गको उदय, संघर्ष र पहिचानलाई गहिरो अध्ययन गरेका छन्। आजको पडकास्ट तपाईँलाई कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सिनुहोस्। कुनै पनि सुझाव र प्रतिक्रिया दिनु छ भने हामीलाई किताबचर्चा@gmail.com सोझै लेख्न सक्नुहुन्छ। यो पडकास्ट उकालो.com, हाम्रो पात्र एप लगायत विभिन्न पडकास्ट प्लेटफर्महरू मार्फत वितरण हुन्छ। यो पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद प्याकुरेल, मनिष पौडेल, कृतिक श्रेष्ठसँगै म जया लुइटेललाई विदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला।
2: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
3: लोक सेवा आयोगका किताबहरू,
2: ऐन, नियम, कार्यालय, विद्यालय तथा संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
4: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर एन्ड जनरल अर्डर सप्लायर, विजयनगर 6 बुद्ध पथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।
5: खुशीको खबर,
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको IVF टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको HCRC अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
5: हाम्रा विशेष सेवाहरू IVF, IUI, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: HCRC अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। HCRC अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455-36984।
5: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना:
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
5: भर्ना कार्यक्रम: आवेदन फारम भर्ने अवधि यही असाढ 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट IPS को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudonus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudonus.org www.sms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनु पर्ने।
7: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
8: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
9: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा CGPA 1.8 हुनुपर्ने, PCL वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
10: यही साउन 2 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा SCRC अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठ्यगरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र IVF का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
12: रेडियो भेरी FM।

0: Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहेको छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पञ्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पञ्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर
5: सूर्जन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: लटिपिराग फोन नम्बर 98209 93 48 98209 93 48।

0: me a
1: extreme energy drink.
2: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातीमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, शारीरिक कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
3: यदि छन् भने वीरेन्द्र नगर

0: हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरीचोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
2: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
3: Radio Veri FM, Radio Veri FM,
4: Radio Veri FM, 98.6, 102.7 MHz.
5: Extreme energy drink, time check. Oil take, 8 baje ko cha.
6: Extreme energy drink, taste the difference, feel the energy.

हिमाल पहाड़ तराई जोड़छ सबैलाई बिहान 8 बजे भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णालीका मुख्यमन्त्री एमएल कर्णाली विरूद्ध प्रदेश सभामा विश्वासको प्रस्ताव दर्ता, नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धन हुने संकेत, सुर्खेतका 16 वर्षीय इनिसा विकको बलात्कार र हत्या अभियोगको प्रकरणको फोरेन्सिक रिपोर्ट सार्वजनिक, 3 जनाको संलग्नता देखिएन र इंग्ल्याण्डलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप फुटबलको फाइनलमा उपाधिका लागि स्पेनसँग खेल्ने। कर्णालीका मुख्यमन्त्री एमलाल कर्णेल विरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा 16 जना सांसद हरूको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको हो। नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टीका गरी 16 जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका 11 जना सांसद र कंग्रेसका 5 जना तथा सांसद राजकुमार शर्माले मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउनु भएको हो। प्रस्तावमा नेपाली कंग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेको छ। नेपाली कंग्रेसबाट सरकारमा सहभागी 4 जना मन्त्रीले राजीनामा दिए पनि समर्थन भने फिर्ता लिएको थिएन। कर्णालीमा कंग्रेस 2081 साउनदेखि एमाले नेतृत्वको सरकारमा सहभागी थियो। 2-2 वर्ष सरकारको नेतृत्व आलोपालो गर्ने सहमति पालना नभएको भन्दै कंग्रेसले एमालेको व्यवहार ठिक नभएको बताएको छ। सहमति अनुसार गत चैतमै कंग्रेस नेतृत्वको सरकार बन्नुपर्नेमा मुख्यमन्त्री कर्णेलले सहमति पालना नगरेको कंग्रेसको भनाइरहेको छ। अब नेता नभएमा कंग्रेसले एमालेसँग सहकार्य तोडेर नेपाली कम्युनिष्ट पार्टीसँग सत्ता समीकरण बनाउने संकेत देखिएको छ। सुर्खेतका 16 वर्षीय इनिसा विकको हत्या बलात्कार र हत्या अभियोगमा डीएनए र सेरोलोजी रिपोर्टले मुख्य अभियुक्तको मात्र संलग्नता देखिएको जनाएको छ। 4 किशोर बाल सुधारगृहमा थुनेको 3 महिना पछि आएको रिपोर्टले अन्य 3 जना बालकको संलग्नता नरहेको पुष्टि गरेको हो। जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले 16 वर्षीय इनिसा विकको सामूहिक बलात्कार र हत्याको अभियोगमा 4 जना किशोर विरूद्ध चैत 15 मुद्दा दायर गर्दा त्यस प्रकृतिको घटनामा सबैभन्दा निर्णायक मानिने प्रमाण बनेकै थिएन। इनिसाको शरीर कपड़ा घटनास्थलमा भेटिएको कन्डम र अन्य 4 किशोरको शरीर तथा कपड़ाबाट संलग्न गरिएका नमूनाहरू परीक्षणका लागि काठमाडौँ स्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। रिपोर्टमा एनिसासँगको शारीरिक सम्पर्कमा मुख्य अभियुक्त मात्र संलग्न रहेको र अन्य 3 किशोर

0: सम्बन्ध नभएको स्पष्ट देखिएको छ। उनीहरूको शरीर र कपड़ाबाट संकलन गरेका नमूनासँग इनिसाको शरीर र कपड़ाबाट संकलन गरेका नमूनाहरूमा मेल खाएका छैनन्। गत वर्षको 23-24 फागुनमा पक्राउ परेपछि नै हिरासतमा रहेका चारैजना किशोरहरू त्यसै वर्षको चैत्र 17 जिल्ला अदालतको आदेशले पूर्व पक्षका लागि नेपालगंज स्थित बाल सुधार गृहमा सुनामा रहेका छन्। तीनजना किशोरका वकिल उत्तम आचार्यले फोरेन्सिक रिपोर्टले नै तीनैजना निर्दोष रहेको पुष्टि भएको बताउनु भएको छ। अभियोग पत्रमा 23 फागुनको बिहान सुर्खेतको जनजागरण सामुदायिक वनभित्र इनिसामाथि चारैजनाले बलात्कार गरेका र त्यसपछि हत्या गरेको उल्लेख छ। प्रतिवादी बनाएका चार मध्य तीनजना किशोर विरूद्ध परिस्थितिजन्य अनुमानका आधारमा मुद्दा चलाइएको थियो। जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन मध्य र पश्चिम नेपालमा वर्षाको क्रम क्रमशः बढ़दै जाने जनाएको छ। विभागले सूचना जारी गरी मध्य र पश्चिम नेपालमा वर्षाको क्रम बढ़ने पूर्वानुमान गरिएको जनाएको छ। विभागले भारी वर्षा हुने क्षेत्रमा वासिन्दालाई नदी तथा खोला आसपास पहिरो जोखिम स्थान तथा कमजोर भूबनट भएका क्षेत्रमा रहँदा आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। विभिन्न नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यदेखि उच्च जोखिम रहेको पनि विभागले जनाएको छ। बाढ़ीविद विनोद पराजुलीले साना नदी तथा खोलामा बाढ़ीको प्रभाव बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ। र विश्वकप फुटबलको उपाधिका लागि साबिक विजेता अर्जेन्टिना र स्पेन भिड्ने भएका छन्। खेल आउँदो 4 गते बिहान पाउने 1 बजे शुरू हुनेछ। यसरी साउन 3 गते बिहान पाउने 3 बजे इंग्ल्याण्डले तेस्रो स्थानका लागि फ्रान्ससँग खेल्नेछ। दोस्रो सेमी फाइनलमा साबिक विजेता अर्जेन्टिनाले द अन्तिम दक्षिणमा उत्कृष्ट पुनागमन गर्दै इंग्ल्याण्डलाई 2-1 हराएको थियो। अमेरिकाको पिटलान्टा रंगशालामा भएको खेलमा 1 गोलले पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनल पुगेको हो। हवस् त, बिहान 8 बजेको फेरि हाइलाइट सकियो। बिहान 11 बजेको फेरि हाइलाइटमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत विदा हुन्छु। नमस्कार।
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
2: यदि छन् भने वीरेन्द्रनगर 3 एरिचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: रेडियो भेरी एफएम
1: सफा गर्ने त्यहाँ चाहिँ पानी संकलन गर्ने चाहिँ गर्नुपर्छ, त्यो चाहिँ बुद्धिमानीपूर्ण काम नै हुन्छ।
2: तपाईँले भनेको अनुसार त बर्खामा पनि किसानले पानीको जोहो गर्नु पर्यो होइन त?
1: हजुर, जोहो गर्दा सुरक्षित भइयो होइन, पानी त हामीलाई चाहिने जति पर्ला होइन, तर इनकेस परेन भने के गर्ने त भन्दा हामीले चाहिँ आहाल कुलो मुहान सफा गर्ने नहरहरू चाहिँ हामीले बेलैमा त्यसलाई चाहिँ ठिकठाक राख्ने गर्यौँ भनेदेखि त समस्या आइलाग्दाखेरि त यस्ता कुराहरू त हामीलाई फेरि काम लाग्छ नि त। समस्या नआउँदा पनि हामीले सरसफाई गरेर तयारी अवस्थामा बस्दा त झनै राम्रो भयो।
2: कुराकानीमा हुनुहुन्छ नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। विशेष गरी हामीले यस वर्षको अहिलेसम्म मनसुनी अवस्था र किसानका लागि मुख्य बाली धान रोपाईमा सहजता र असहजता बारे कुराकानी जोडिरहेका छौं। खास गरी मनसुनमा पानी पर्छ र पानी पर्नुपर्छ किसानहरूले आश गर्ने यही हो, तर अहिले परिरहेको पानी कतिपय ठाउँमा चाहिँ तपाईँले भने जस्तै ठूलो पानी परेको छ, कतिपय ठाउँमा त्यसरी मध्यम खालको जुन वर्षा हुनुपर्ने हो त्यो प्याटर्न पनि नभएको अथवा निरन्तर झरी पर्न नसकेको अवस्था पनि छ। समग्र मुख्य मुख्य क्षेत्रहरूको हिसाब हेर्ने हो भने पोखराको अवस्थालाई हेर्ने हो भने कस्तो रह्यो, पूर्वको कुरा गर्ने हो भने त्यता कस्तो रह्यो, अथवा पश्चिमको अवस्था हेर्ने हो भने मुख्य शहरी क्षेत्र त्यसैमा पनि खेती हुने क्षेत्र हेर्ने हो भने चाहिँ कस्तो रह्यो?
1: अवश्य पनि जस्तो हामीले सरदरभन्दा कम पानी परेछ भन्यौं, यो चाहिँ जल तथा मौसम विज्ञान विभागको मौसम मापन केन्द्रहरूमा मापन गरिएको तथ्याङ्कको औसत विवरण हो होइन। जस्तो उहाँहरूले चाहिँ प्रयोग गर्ने भनेको 20 मुख्य स्टेसनहरूको डेटालाई चाहिँ प्रयोग गर्नुहुन्छ। त्यस हिसाबले हिजोको भनेको यो चाहिँ हाम्रो लगभग मंगलबारसम्मको तथ्याङ्क हेर्दाखेरि चाहिँ करिब करिब मनसुन सिजनमा चाहिँ देशभरिको औसत चाहिँ झण्डै झण्डै 1400 मिलिमिटर हो, 1370-80 मिलिमिटर, त्यसको करिब 28% जति मात्रै वर्षा भएको छ। अब यसको मतलब चाहिँ के कसरी बुझ्नु पर्यो भने यो औसत मान हो भनेपछि कुनै ठाउँमा बढी पनि भएको छ, कुनै ठाउँमा कम पनि भएको छ। र जस्तो यहाँले प्रसङ्ग निकाल्नुभयो पोखरा लुम्ले, अब लुम्ले भनेको त नेपालको सबभन्दा धेरै पानी पर्ने ठाउँ, त्यहाँ त 4000 मिलिमिटरसम्म वार्षिक वर्षा हुन्छ होइन। अब त्यस हिसाबले हेर्दा त त्यहाँ त 50% मात्रै पानी पर्यो भने पनि त 2000 मिलिमिटर हुन्छ भने कुनै ठाउँमा चाहिँ वर्षभरिमा 1200 मिलिमिटर मात्रै वर्षा पनि हुन्छ होइन। भनेपछि हामीले समग्रमा 50% पर्यो भन्दैमा कहीँ पनि पानी चाहिँ पुग्ने मात्रामा परेन भन्ने मिनिङ पनि हुँदैन। पोखराको हिसाबमा 50% कम पानी पर्दा पनि झन्डै 2000 मिलिमिटर पर्छ भनेपछि त धान रोप्नलाई त 50%ले वर्षा कम हुँदा पनि त्यहाँ त 2000 मिलिमिटर भने त एकदम राम्रो मात्रामा हो, धान रोप्न समस्या हुँदैन। त्यो हिसाबले हेर्दाखेरि चाहिँ हामीले स्टेसनहरूबाट आउने भ्यालु चाहिँ एउटा भयो, तर त्यसमा चाहिँ कति पर्सेन्टले कमी आउँदा आए पनि जमिन भिज्ने गरी माटोमा चाहिँ किसान प्रशस्त हुने गरी अनि यहाँहरूको चाहिँ जुन मुहानमा चाहिँ पानीको स्रोतमा अभाव नहुने गरी पानी पर्यो भने त तथ्याङ्क एकातिर भए पनि धान रोपाई गर्न सकिन्छ। र अर्को कुरा सिंचित क्षेत्रमा त फेरि वर्षा कमै भए पनि उहाँहरूको चाहिँ कुलो नहर छ भनेदेखि त फेरि त्यो केन्द्रमा पानी कम परे पनि उहाँहरूले अन्तबाट अरू स्रोतबाट पानी ल्याएर रोपाई गर्नुहुन्छ, त्यसरी आत्तिनु पर्दैन। त्यही भएर यसलाई चाहिँ हामीले अलिक जेनरलाइज गर्ने भन्दाखेरि पनि होइन, यो चाहिँ उहाँहरूको चाहिँ वास्तविकता के छ, जमिन कस्तो ठाउँमा छ, जस्तो तराईमा पनि पानी कमै परेको छ भने पनि यहाँहरूको घोल जग्गा छ, गहिरोमा छ भने फेरि त्यहाँ पानी पुगेको हुन्छ, रोपाई गर्न त्यति धेरै आत्तिनुपर्ने हुँदैन। र अर्को कुरा चाहिँ यहाँहरूले अब कस्ता प्रविधिहरू अप्नाउनु भएको छ, अब कति ठाउँमा चाहिँ पानी कम पर्छ कि भनेर कम पानीमा पनि धान लगाउन सकिने प्रविधिहरू अप्नाउनु भएको हुन्छ, त्यस्तो किसानहरू चाहिँ फेरि चिन्तित हुनु पर्दैन।
2: तपाईँले भने जस्तै आधारमा चाहिँ कुरा गर्ने हो भने धनुषाको चाहिँ मुख्य क्षेत्र जनकपुरलाई हेर्ने हो भने त्यहाँ चाहिँ तपाईँको यो नक्सा मानचित्र अनुसार चाहिँ पुग्दो रूपमा नै पानी परेको देखिन्छ। त्यसै गरी सिमराको कुरा गर्ने हो भने पनि पुग्दो रूपमा चाहिँ पानी परेको देखिन्छ, तर सुर्खेतमा हेर्ने हो भने त्यस्तो छैन, त्यो पनि तराई क्षेत्र नै हो सुर्खेतको चाहिँ मुख्य क्षेत्र हेर्ने हो भनेपछि यो अवस्थाले किसानलाई चाहिँ कति अवस्थामा चाहिँ मर्का पर्छ, कति अवस्थामा चाहिँ ठिकै हुन्छ, फाइदा हुन्छ त?
1: हजुर हो, त्यो चाहिँ वर्षाको वितरण नै समान किसिमको हुँदैन कि होइन, अब अलि असमान किसिमको वितरण हुन्छ। जस्तो अहिलेसम्म हामीले हेर्दा सुर्खेतमा कम पानी परेको देखिएको छ, अबका दिनहरूमा चाहिँ वर्षा एकदमै बढ्दै गयो भने फेरि सिजन भरिको औसत हेर्दा चाहिँ हैन ठीक ठाकै पानी पर्यो भन्ने जस्तो हुन्छ. तर जो किसानले हिजो आजसम्म रोपाई गरिसक्छु भनेर ब्याड राख्नु भएको छ उहाँहरूलाई त त्यहाँ मर्का पर्यो. सँगै फेरि त्यहाँदेखि अलि दक्षिण तराईतिर हामी जाने हो भने जस्तो धनगढीतिर अब डडेलधुराको पनि दक्षिणी भागतिर हेर्ने हो भने फेरि त्यहाँ चाहिँ अहिले रोपाई गर्ने समस्या भएको छैन, त्यहाँ फेरि राम्रै खालको पानी परिरहेछ. त्यही भएर यो चाहिँ हाम्रो यो भू बनोटले गर्दाखेरि नै समान खालको वितरण छैन वर्षाको. त्यस हिसाबले चाहिँ एउटै हामीले जिल्लालाई अथवा एउटै प्रदेशलाई हामीले सामान्यकरण गरेर भन्यौँ भने प्रदेशको हिसाबले हेर्दा समस्या छैन भन्ने अवस्था हुनसक्छ. तर कुनै पर्टिकुलर ठाउँको किसानहरूलाई हेर्ने हो भने चाहिँ त्यहाँ चाहिँ फेरि रोपाई गर्नै नसक्ने अवस्था पनि आएको हुनसक्छ. त्यही भएर यसलाई चाहिँ हामीले सामान्यकरण गर्ने भन्दा पनि कुन ठाउँको कस्तो किसानहरूलाई चाहिँ के मर्का परेको छ र उहाँहरूको चाहिँ समस्याको समाधान कसरी गर्ने भन्नलाई चाहिँ सँगसँगै स्थानीय सरकार र स्थानीय निकायमा कार्यरत प्राविधिकहरूको पनि सुझावको र उहाँहरू बीचको चाहिँ समन्वयको पनि आवश्यकता हुन्छ.
2: नारका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ. तपाईँले अहिलेको चाहिँ मनसुनी अवस्था र परिरहेको पानीको अवस्थालाई चाहिँ तथ्य तथ्याङ्कमा भन्दै गर्दाखेरि देशभर 13,70,000 हेक्टर क्षेत्रफलमा चाहिँ यस वर्ष धान रोपाई गर्ने अनुमान गरिएको छ. तथ्य तथ्याङ्क विभिन्न निकायबाट कृषिका निकायबाट चाहिँ आउने क्रम पनि छ. तपाईँहरूसँग अहिले पछिल्लो विवरणमा चाहिँ देशभरको त्यो रोपाईको प्रगति विवरण चाहिँ के छ अथवा तपाईँहरूले छलफल गर्ने तपाईँहरू पुग्ने किसान मातहतका निकायबाट आएको विवरण चाहिँ के छ?
1: हजुर, अब हामीले जुन स्रोतबाट सूचनाहरू लिने गरेका छौँ जोसँग हामी निरन्तर सम्पर्कमा रहन्छौँ त्यस हिसाबले हेर्दाखेरि चाहिँ गएको वर्ष भन्दा यो पटक चाहिँ अलिकता 5-10% चाहिँ रोपाई कम भएको हो कि भन्ने आज अहिलेको अवस्थासम्म चाहिँ यस्तो देखिएको छ भने अब प्रदेश अनुसार हेर्ने हो भने चाहिँ फेरि अब मनसुन चाहिँ पूर्वबाट सुरु हुन्छ, पूर्वमा धेरै पानी परेको पनि छ होइन. तर प्रदेश वाइज आँकडा हेर्ने हो भने चाहिँ जस्तो सुदूरपश्चिम प्रदेशमा चाहिँ सबैभन्दा धेरै प्रतिशत रोपाई भएको, त्यस्तै गरी अब यो बागमती प्रदेशमा अनि कर्णाली प्रदेशमा लुम्बिनी प्रदेशमा गण्डकी प्रदेशमा फेरि राम्रै वर्षा भएको देखिन्छ भने अब कोशी र मधेसमा नै तुलनात्मक रूपमा चाहिँ अलिकति कम भएको हो कि भन्ने जस्तो चाहिँ देखिएको छ. अब यद्यपि अब त्यो स्रोत चाहिँ फेरि हामी हरेक पालिकामा हरेक स्थानीय तहसम्म चाहिँ हामी लिङ्क नभएको स्रोतबाट प्राप्त जानकारी भएको हुनाले अवस्था चाहिँ अलिकता त्यस्तो धेरै त होइन, अलिअलि केही फरक चाहिँ हुन सक्छ.
2: हो, तपाईँले मनसुनलाई जोडेर अहिलेसम्म अथवा असार अन्तिमसम्म चाहिँ भएको रोपाईको चाहिँ अवस्थालाई राख्नुभयो. मनसुनमा हुने झरी कृषि र त्यसमा पनि मुख्य बाली धानका लागि चाहिँ कति महत्वपूर्ण छ त उसो भए?
1: अवश्य पनि अब धान बाली आफैमा धेरै पानी चाहिने, यो वाटर लभिङ प्लान्ट भन्छौँ हामीले होइन, पानी धेरै चाहिने बाली हो र त्यस हिसाबले मनसुनमा वर्षा राम्रोसँग भयो, अझ ठूलो यो भारी वर्षा नभइकन हल्कादेखि मध्यम खालको वर्षा भयो भने चाहिँ किसानहरूलाई धान रोप्नलाई पनि समयमा रोप्न सकिने, बाली पनि फस्टाउने त्यो अवस्था रहन्छ. तर अब हामीले फेरि वैज्ञानिक हिसाबले भन्नुपर्दा चाहिँ दिउँसोमा पानी नपरेर या कम परेर रातिमा पानी पर्ने, दिउँसोमा चाहिँ मौसम सफा रहने भयो भने चाहिँ त्यो चाहिँ फेरि एकदमै राम्रो. एउटा त कृषकहरूलाई आफ्नो दैनिक क्रियाकलाप गर्नलाई सहज हुने भयो, सजिलो हुने भयो. अर्को बालीलाई पनि दिउँसोमा बादल लागेन, पानी कम पर्यो भनेदेखि सूर्यको प्रकाश चाहिँ उसले राम्रोसँग लिन पाउँछ र उसले चाहिँ आफ्नो खाना बनाएर वृद्धि विकास चाहिँ राम्रोसँग गर्न सक्छ. त्यो हिसाबले चाहिँ हामी चाहिँ फेरि दिउँसो भन्दा रातिमा पानी परेको र दिउँसो मौसम सफा भएको नै राम्रो मान्छौँ. र यद्यपि हामीलाई पानीको उपलब्धता हेर्ने हो भने चाहिँ झरी नै पर्ने गरी पानी नपर्दासम्म कतिपय ठाउँमा चाहिँ फेरि उपलब्धता कम हुन्छ. त्यो हिसाबले चाहिँ झरी पर्दा पनि हामी खुसी हुनुपर्ने अवस्था छ.
2: उसो भए त काठमाडौँ उपत्यकामा चाहिँ पछिल्ला हप्ता जुन किसिमले चाहिँ पानी परेको छ, दिउँसो चाहिँ अलिकति ओभानो हुने, राति बेलुका पख चाहिँ पानी पर्ने, यो अवस्थालाई चाहिँ हामीले राम्रै मान्न सकिन्छ तपाईँहरूको भाषामा?
1: हजुर, यस्तो छ. अब मनसुनी वर्षाको प्याटर्न हेर्ने हो भने पनि मनसुनी वर्षा भनेको नै त्यही हो, साँझ पख रातिमा बिहान पखसम्म पानी पर्ने, त्यसपछि दिउँसो उघ्रने, यो समग्रमा मनसुनमा हुने नै त्यस्तै हो. तर हामीले विगतका वर्षहरू हेर्दाखेरि चाहिँ अलिकता त्यो पहिला चाहिँ जुन मनसुनी वर्षा यस्तो हुन्छ भन्ने हिसाबले चाहिँ हामीले जुन पढेका जान्दै आएका थियौँ त्यो अलिकता फरक चाहिँ परेको थियो. अब यद्यपि जुनसुकै ठाउँमा पनि रातिमा पानी पर्नु र दिउँसोमा उघ्रनु चाहिँ समग्र बालीको लागि पनि हाम्रो दैनिक जीवनयापनको लागि पनि एकदम सुखद कुरा हो।
2: रिमालज्यू, तपाईँलाई के लाग्छ, अब किसानहरूले जसले चाहिँ विगतदेखि निरन्तर खेती गर्नु भएको छ, धान लगाउँदै आउनु भएको छ, विगतमा अब अहिले उमेर पाएको भइसक्दा पनि विगतका चाहिँ सबै मनसुनहरूलाई चाहिँ हेर्नु भएको छ, झरी झरी जस्तो भएन, बर्खा बर्खा जस्तो भएन भन्ने धेरै किसानहरूलाई चाहिँ त्यो लाग्छ, मौसमविदहरूले विश्लेषण गर्ने कुरा चाहिँ अर्को भयो, तपाईँको आफ्नो बुझाइमा चाहिँ यो के भइरहेछ पछिल्लो चरण?
1: मेरो आफ्नो बुझाइ भोगाइको कुरा गर्ने हो भनेर हामीले सँगै तथ्याङ्कलाई पनि सहारा लिने गर्छौँ होइन, जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने विगतका वर्षहरू र अहिलेमा चाहिँ वार्षिक वर्षामा चाहिँ त्यति फरक छैन, तर पानी पर्ने तरिकामा चाहिँ फरक छ। जस्तो हामी नै सानो हुँदाखेरि तीन दिनसम्म, पाँच दिनसम्म, सात दिनसम्म पनि झरी परेको म आफैले पनि भोगेको छु होइन। अब अहिले चाहिँ के हुन्छ भने त्यो पहिला चाहिँ दुई दिन तीन दिनमा पर्ने पानी चाहिँ अब एकै दिनमा पनि परिदिन्छ, अनि बीचमा फेरि लामो समय सुक्खा जस्तो पनि रहन्छ। अब त्यसले गर्दाखेरि चाहिँ पानी पर्ने तरिकामा चाहिँ फरक आएको हो, पानीको वितरण चाहिँ वर्षाको वितरण चाहिँ फरक भएको हो, तर समग्रमा वार्षिक वर्षामा चाहिँ त्यति धेरै फरक परेको छैन। अब अहिले जुन पछिल्लो समय यो वर्षाको वितरणमा र यो फ्रिक्वेन्सी भन्छ यो चाहिँ जुन धेरै पानी धेरै वर्षा हुने दिनहरूको चाहिँ संख्या चाहिँ बढ्दै गएको, 100 मिलिमिटरभन्दा बढी वर्षा हुने दिनहरू चाहिँ बढ्दै गएको, तर बर्खामा चाहिँ सामान्यतया त पहिला त लगभग कुनै कुनै दिन मात्रै पानी पर्दैन थियो होला, नभए वर्षाभरि त हरेक दिन जस्तो पानी पर्थ्यो। अब अहिले चाहिँ बीचमा सुक्खा दिनहरू चाहिँ बढेको, अब त्यसले गर्दाखेरि चाहिँ समग्रमा यो पानीको उपलब्धता जुन पानीको चाहिँ पुनर्भरण भएर मुहानबाट चाहिँ जुन मूलबाट चाहिँ पानी आउँछ त्यसमा चाहिँ अलिकता फरक चाहिँ परेको छ।
2: यस्तो उतार चढाव चाहिँ किन भयो होला, केही विश्लेषण गर्न सकिन्छ?
1: अब यो चाहिँ जलवायु परिवर्तनकै कारणले भयो भन्ने हामी सबै आम मानिसको बुझाइ पनि छ, तथ्याङ्कहरूले त्यस्तै पनि देखाइराखेको छ। अब त्यो भएर अब हामीले ब्रडली भन्नुपर्दा चाहिँ अब जलवायु परिवर्तनकै कारणले यसमा चाहिँ फरक पनि आएको हो भन्ने गर्छौं। यद्यपि त्यो भन्दै गर्दाखेरि फेरि कतिपय ठाउँहरूमा चाहिँ पहिलाभन्दा अहिले चाहिँ पानी बढी परेको पनि फेरि देखिएको छ। त्यो चाहिँ मैले सुरुदेखि नै भने हाम्रो भूबनोट र वर्षाको असमान वितरणको कारणले त्यस्तो अनुभवहरू चाहिँ छ।
2: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आजको कुराकानीमा हामीसँग हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। खास गरी यस वर्ष अहिलेको मनसुनी अवस्था, किसानलाई सहजता र असहजता बारे हामीले कुराकानी जोडिरहेका छौं, र पछिल्लो समय चाहिँ मौसमी चक्र, पानी पर्ने चक्र, उतार चढाव भइरहेका अवस्था छन्, कतिपय ठाउँमा धेरै ठूलो पानी पर्ने, कतै कम पानी पर्ने, पानी नै नपर्ने जस्ता गतिविधिहरू पनि मनसुनमा चाहिँ देखिएका छन्। धान बालीको क्षेत्रगत रोपाई अवस्था अघि पनि तपाईँहरूले तथ्य तथ्याङ्कमा चाहिँ सुन्नुभयो, खास गरी अहिले पनि तथ्य तथ्याङ्क हेर्ने हो भने मधेसमा पोहोरभन्दा केही तर समस्या चाहिँ छ, 35-40% पनि रोपाई पुग्न सकेको छैन, यो तुलनात्मक अवस्था हो। खास गरी मधेसमा चाहिँ किन यस्तो भयो?
1: अब यो चाहिँ अवश्य पनि एउटा अध्ययनकै विषय भएको छ। अझ गएको वर्षदेखि त समग्रमा पानी कम परे पनि मधेस प्रदेशमा त सुक्खा नै खडेरी नै भयो, त्यहाँ त अलिक समस्या नै आएको थियो। अब यद्यपि यसपटक चाहिँ मैले चाहिँ किसानहरूसँग त्यहाँका चाहिँ प्राविधिकहरूसँग सम्पर्कमा रहँदाखेरि पनि पोहोर जस्तो किसानहरू यो पटक चाहिँ आत्तिनु भएको चाहिँ छैन, भनेको मतलब पोहोर चाहिँ लामो अवधिसम्म कति पनि वर्षा नै भएको थिएन, अहिले चाहिँ बीचबीचमा अलिअलि वर्षा भइरहेको, र हामीले तथ्याङ्क हेर्दा पनि मध्य प्रदेशको मात्रै कुरा गर्ने हो भने चाहिँ पोहोर सालभन्दा अहिले चाहिँ 5-10% बढी नै रोपाई भएको, आजको मितिसम्म आउँदाखेरि बढी नै रोपाई भएको पाइएको छ। त्यस हिसाबले चाहिँ उहाँहरू चाहिँ पोहोरको तुलनामा चाहिँ यो पटक चाहिँ अलिक सुरक्षित महसुस गर्नुभएको हो कि अलिक कम आत्तिनु भएको हो कि भन्ने जस्तो चाहिँ मेरो व्यक्तिगत अनुभव छ।
2: राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। खास गरी तराई मधेस क्षेत्रको चाहिँ चर्चा गर्ने हो भने पोहोर सुक्खाग्रस्त भएर नै बित्यो, धान उत्पादनमा त्यो क्षेत्रमा कमी पनि आयो। खास गरी अहिले पनि चर्चा गर्ने हो भने जमिन खन्दा नै पानी भेटाउनु पर्ने जुन ठाउँ हो तराई मधेसको क्षेत्र, तर अहिले त्यो भेटाउन चाहिँ मुस्किल पर्ने अवस्था छ। यसमा पानी पुनर्भरणको प्रक्रियालाई हामीले समस्या आयो भनेर भन्ने हो कि अरू केही कारण पनि हुन सक्छन् होला?
1: पहिला चाहिँ जति जमिन तल जाँदाखेरि पानी भेटिन्थ्यो अहिले चाहिँ निकै तल जानुपर्छ, पानी चाहिँ पहिला जस्तो सहज हिसाबले भेटिन्न भन्ने यो नेपालको समग्र तराईको अवस्था हो। र यो चाहिँ हरेक वर्ष हामीले किसानहरूसँग पनि यो अन्तर्क्रिया गर्दाखेरि के भन्छौँ भने उहाँहरूले 10-20 वर्ष पहिला चाहिँ जुन लेभलमा चाहिँ पानी भेटिन्थ्यो अहिले त धेरै गहिराईमा जानुपर्छ भन्नुहुन्छ। यो उहाँहरूको भोगाई र तथ्याङ्कहरू सबै हेर्दाखेरि यो वास्तविक कुरा नै हो। अब यसको चाहिँ यो हामीले चाहिँ हिजोको आज आएको समस्या होइन, यो चाहिँ यो दीर्घकालीन रूपमा हामीले चाहिँ कसरी यो सहरीकरणलाई चाहिँ कसरी एड्रेस गर्न सक्यौं र बर्खामा अथवा हिउँदमा पर्ने पानीलाई चाहिँ पुनर्भरण गर्नको लागि हामीले कतिको प्रयास गर्यौं भन्ने कुराहरूसँग यो जोडिएर आउँछ। एक त हिउँदमा वर्षा कम हुँदै गएको कारणले पनि पानीको सतह तल गइराखेको छ, अर्को पछिल्ला वर्षहरूमा मनसुन सिजनमा पनि वर्षा चाहिँ कम भएको, विशेष गरी मध्य प्रदेशमा हेर्ने हो भने अझ त्यहाँ चाहिँ वर्षा कम भएको देखिन्छ भने, अर्को चाहिँ त्यहाँको पानी पुनर्भरण हुने राम्रो स्रोत चाहिँ चुरे हो, चुरे क्षेत्र नै विनाश हुँदै गएको हिसाबले त्यहाँबाट चाहिँ पानीको जुन पुनर्भरण हुने स्रोतमा नै खलल पुगेको हुनाले त्यो त्यसले पनि असर गरेको छ भने, अर्को चाहिँ सहरीकरण हेर्ने भने तराईमा बढी छ, सहरीकरण बढी हुने बित्तिकै अटोमेटिक त्यो पानीको डिमाण्ड बढ्यो, पानीको डिमाण्ड फुलफिल गर्नलाई भूमिगत पानीमै निर्भर रहनु पर्यो र जमिनबाट चाहिँ हामीले वर्षभरिमा जति पानी जमिनले सोच्छ त्योभन्दा बढी पानी हामीले निकालेपछि क्रमशः त्यसको चाहिँ वाटर लेभल चाहिँ तल सर्दै सर्दै गएको अवस्था चाहिँ हो। अब यसको लागि चाहिँ हामीले दीर्घकालीन रूपमा सोच्नुपर्ने चाहिँ आएको छ। नेपाल सरकारले विभिन्न नीति कार्यक्रमहरू बनाएर यो काम पनि गरिराखेको छ, तर हामी अहिले जुन तरिकाले गरिराखेका छौँ यसलाई चाहिँ अझै सिरियस भएर सोच्नुपर्ने चाहिँ देखिन्छ।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। मनसुनी अवस्था अनि किसानलाई सहजता असहजता बारे नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।

0: Extreme energy drink.
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवनोपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
3: सूचना
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
7: हामी कहाँ एलजी सामसुङ औरा स्काईअर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत मोबाइल नम्बर 98-584-5719 र 98-581-715
5: भइहाल्नु पर्ने अवस्था चाहिँ छैन तर हामी चनाखो चाहिँ के रहनुपर्छ भने हामीलाई मनसुन अवधिमा सरदर भन्दा कम वर्षा हुन्छ भन्ने त जानकारी त पहिले आइसकेको छ। त्यस हिसाबले चाहिँ जस्तो धान बालीलाई अहिले हामीले रोप्ने बेलामा पानी अथवा सिंचाईको चाहिँ हामीले म्यानेज गर्यौं भने पनि अब त्यसपछि फेरि त्यसमा चाहिँ गाँझ हाल्ने बेलामा त्यस्तै गरी फूल फुल्ने बेलामा अनि दूर पसाउने बेलामा र हामीले भित्र्याउने बेलामा चाहिँ वर्षा कति हुन्छ मौसम कस्तो रहन्छ भन्ने कुराले चाहिँ निर्धारण गर्ने हुनाले हामी हरेक चरणमा चनाखो हुनुपर्ने सजग हुनुपर्ने चाहिँ सधैँ रहन्छ।
8: उसो भए त जो किसान जेठ 15 पछाडि अथवा असारको सुरुवाती चरणमा चाहिँ आफ्नो खेतमा चाहिँ धान रोपाई सक्नुभयो, रोपो जागिसकेको पनि अवस्था छ, कतिपय अब हरियो हरियो हुने बेला पनि भइसकेको अवस्था छ, ती क्षेत्रको किसानहरूले चाहिँ अहिले के कुरामा चाहिँ ध्यान दिने, जो पानी पनि परिरहेको छ मौसम पनि यस्तै छ, यो अवस्थामा चाहिँ के कुरामा चाहिँ ख्याल गर्नुपर्ने होला त?
5: अब जसले अलिक समयमै रोपिसक्नु भयो उहाँहरूको चाहिँ अब लगभग 20-25 दिन 30 दिन भइसकेको किसानहरूले त अब गोडमेल गर्ने, त्यसमा चाहिँ युरिया मल टप ड्रेस गर्ने, अनि पानी धेरै परेको छ भने निकासको राम्रो व्यवस्था गर्ने, किन पानी एकदमै धेरै जमेर पनि फेरि बालीलाई राम्रो गर्दैन, र जसकोमा चाहिँ पहिला रोप्नु भयो तर पछि चाहिँ अहिले चाहिँ पानी कम पर्दै गएको छ, सुक्खा हुँदै गएको छ भने चाहिँ उहाँले चिसन पर्याप्त छ कि छैन त्यो अनुगमन गरेर अनि चिसानको व्यवस्था गर्ने र झारपातलाई चाहिँ उखेल्ने त्यो काममा चाहिँ उहाँहरूले अलिकति ध्यान दिनुपर्छ।
8: सुरुवाती चरणमा रोपाई गर्दै गर्दाखेरि जसले खेतमा चाहिँ पानी भर्नुभयो र पानी अहिले पनि निरन्तर छ, त्यो पानी धानको लागि चाहिँ कति उपयोगी हो, अथवा त्यसलाई निरन्तरता दिइराख्ने पानी नै भरिराख्ने त्यसले चाहिँ खेतीलाई चाहिँ असर पार्छ कि पार्दैन अथवा के छ?
5: धान आफैमा पानी धेरै चाहिने बाली हो र हाम्रो बुझाइ पनि के छ भने हामीले धान रोपेपछि अब धान भित्राउनु 15-20 दिन अगाडिसम्म चाहिँ एनी टाइम खेतमा पानी भइरहोस् भन्ने चाहिँ हामीलाई लाग्छ होइन, तर त्यस्तो पनि होइन। जस्तो हामीले धान रोपेको कम्तीमा 10-15 दिनसम्म चाहिँ राम्रोसँग पानी जमेको छ भने त्यसपछिको केही दिनहरू 7-10 दिनसम्म चाहिँ फेरि चिरा पर्ने अवस्थासम्म पुग्दाखेरि पनि त्यो बाली चाहिँ फेरि रिकभर हुन्छ, त्यसपछि फेरि हामीले सिँचाइ दिँदाखेरि यो चाहिँ अलिकता पानीको उपलब्धता कम हुने र पाखो क्षेत्रको कुरा भयो। अब जहाँ घोल जग्गा छ विशेष गरी तराईको क्षेत्रमा त्यहाँ त फेरि उहाँहरूले चाहेर पनि फेरि पानी पुरै हटाउन सक्नुहुन्न, त्यस्तो ठाउँमा चाहिँ त्यही अनुसारको जातहरू लगाउन सकिन्छ, डुबान सहने जातहरू हुन्छन् त्यस्तो जातहरू लगाउन सकिन्छ, या यहाँहरूले चाहिँ जसको जग्गा त्यस्तो छ उहाँहरूलाई पक्कै पनि थाहा छ त्यस्ता जातहरू लगाउँदै पनि आउनुभएको होला। कुनै ठाउँमा चाहिँ फेरि कुनै बेला डुबान भइदिन्छ, कुनै बेला फेरि सुक्खा रहन्छ, त्यस्तो बेलामा चाहिँ फेरि सुक्खा र डुबान दुवै सहने जातहरू छन्, हामीले पहिलेदेखि उहाँहरूलाई चाहिँ यस्ता जातहरू लगाउनुहोस् भनेर जातको नामसहित सुझाव दिने गरेका छौँ। त्यस्ता जातहरू चाहिँ यहाँहरूले लगाउनु भएको छ भने तपाईँहरू डराउनु परेन, यदि यो पटक चाहिँ लगाउनु भएको छैन अवस्था त्यस्तो रहने हो भने चाहिँ यो सिकाइबाट आगामी वर्षहरूमा चाहिँ यहाँहरूले त्यसरी प्लान गर्नुपर्ने हुन्छ। अब जुन ठाउँमा चाहिँ पानी एकदमै कम पर्छ या यहाँहरूले चाहिँ जसो तसो रोपाई गर्नुहुन्छ त्यसपछि आकाशे पानीको मात्रै भर पर्नुपर्छ, त्यस्तो ठाउँमा चाहिँ फेरि सुक्खा सहने जातहरू छ, त्यो चाहिँ हामीले धेरै वर्षदेखि नै यहाँहरूलाई चाहिँ रिकमेन्ड गर्दै आएका छौँ यो जातहरू लगाउनुहोस् भनेर। सुक्खा शरीरका जातहरू लगाउनुपर्छ, पक्कै लगाउनु पनि भएको छ होला। अब यदि कसैले चाहिँ बिउ नपाएर या थाहा नभएर यो पटक लगाउनु भएको छैन भने तपाईँको पाखो जग्गामा र जसोतसो रोपाई हुन्छ त्यसपछि आकाशे पानीको भर पर्नुहुन्छ भने चाहिँ सुक्खा सहने जातहरू नै लगाउनुपर्छ।
8: त्यो भनेको सुक्खा 1-6 सिरिजहरू जुन पहिल्यैदेखि तपाईँहरूले भनिरहनु भएको छ त्यसलाई चाहिँ छनौट योभन्दा अगाडि नै पूर्व तयारी गर्दा नै गर्दाखेरि त्यसले किसानलाई चाहिँ घाटा पारेन,
5: घाटा पार्दैन। तर सामान्यतया फेरि के हुन्छ नि सुक्खा सहने जात भनेको अब यसै पनि स्ट्रेसमा भएको कुराको त विकास त पूर्ण रूपमा त हुँदैन होइन, त्यस हिसाबले अरू जातको तुलनामा सुक्खा सहने जातहरूको उत्पादकत्व चाहिँ थोरै कम छ, तर हामीले अब धेरै फल्छ भन्ने आशमा त्यो ठाउँमा चाहिँ उत्पादनै नदिने जात लगाउनु भन्दा त सुक्खा जात सुक्खा सहने जात लगाएर त्यसलाई राम्रोसँग चाहिँ व्यवस्थापन गर्दा समयमै मलखाद दिने गोडमेल गर्ने गर्दाखेरि नै जितिन्छ। त्यस हिसाबले चाहिँ पाखो जग्गाहरूमा चाहिँ यहाँहरूले सुक्खा सहने जातहरू लगाउनु पर्थ्यो। अब त यहाँहरूले अब ब्याड राखेर लगाउने भन्ने त यो पटकलाई त अलिक गाह्रो छ। अब यदि तपाईँहरूको क्षेत्रमा पानी पहिलाको तुलनामा वर्षा कम हुँदै गएको छ भने चाहिँ आगामी वर्षहरूमा चाहिँ यहाँहरूले ब्याड राख्ने बेलामा नै त्यही अनुसारको बिउ छनौट गर्नु बुद्धिमानी हुन्छ।
8: यो भनेको अहिलेदेखि नै ध्यान दिनुपर्ने विषय रह्यो र यस्ता सिकाएका कुराहरू यी चाहिँ प्राविधिक कुराहरू यी चाहिँ प्रविधिका कुराहरू कस्तो धान छनौट गर्ने कस्तो क्षेत्र सुक्खा हुँदैछ कुन क्षेत्रमा चाहिँ समस्या छ भन्ने पोहोरको चाहिँ अवस्था मधेसलाई हेरेर पनि हामीले अहिले चाहिँ तयारी गर्नु पर्थ्यो र आउँदा पहिला दिनमा पनि त्यही अनुसारको चाहिँ तयारी गर्नुपर्छ भनेर भन्नुभयो। मधेसको कुरा गर्दाखेरि अहिले पनि पूर्ण रूपमा चाहिँ धमाधम रोपाई हुन नसकिरहेको अवस्थामा पोहोरबाट सिकेको पाठ अहिले काम लाग्यो कि लागेन अथवा कति चाहिँ लाग्नु पर्थ्यो कमजोरी चाहिँ कहाँ रह्यो होला भनेर केही हामी भन्न सक्छौँ?
5: अब मेरो आफ्नो बुझाइमा चाहिँ पक्कै पनि पोहोरकोबाट किसानले मात्रै नभएर स्थानीय निकायमा कार्यरत प्राविधिकहरू त्यस्तै गरी यो पोलिसी मेकरहरू उहाँहरू सबैले नै राम्रोसँग सोचिसक्नु भएको छ, त्यही अनुसारको योजनाहरू पक्कै बनाउनु भएको छ भन्ने लाग्छ। र अब आगामी दिनहरूमा पनि हामीले हेर्ने हो भने अब मधेसमा चाहिँ पानी पर्दाखेरि चाहिँ डुबा नै हुने गरी पर्ने, सुक्खा हुँदा लामो समयसम्म फेरि सुक्खा नै रहने, पानी नै नपर्ने, त्यस्तो भएको हुनाले समग्रमा चाहिँ हामीले भन्नुपर्दा सुक्खा र डुबान दुवै सहने जातहरू लगाउने र आगामी दिनहरूमा चाहिँ कुलोको नहरको सिंचित क्षेत्रफल बढाउनेतिर चाहिँ समग्र रूपमा तिनै तहको सरकारको चाहिँ र कृषि अनुसन्धान परिषद र कृषि प्राविधिकहरूको जोड हुनुपर्छ।
8: कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। खास गरी अहिलेको मनसुनी अवस्था र यसले मुख्य बाली धानको रोपाईमा चाहिँ किसानलाई पारिरहेको सहजता अनि असहजता बारे हामीले कुराकानी जोडिरहेका छौं। स्थानीय सरकार अथवा पालिका जो नजिकमा चाहिँ कृषिका चाहिँ ज्ञान केन्द्रहरू कृषिका चाहिँ प्राविधिकहरू पनि हुनुहुन्छ। अब अहिले किसानलाई चाहिँ धान रोप्ने चटारो छ, धानको खेती गर्ने चटारो छ, त्यसलाई गोडमेल गर्ने व्यवस्थापन गर्ने चटारो छ, पालिका सरकारहरूले यो बेला के कुरामा चाहिँ मुख्य ध्यान दिनुपर्छ?
5: पालिका भनेको अलिक तुलनात्मक रूपमा सानो भूगोल हुने, कृषि प्राविधिकहरू चाहिँ निरन्तर सम्पर्कमा रहने र उहाँहरूले फिल्डको अनुगमन पनि गर्न सक्ने त्यो अवस्था रहने हुनाले अवश्य पनि किसान र प्राविधिकहरूको बीचमा चाहिँ सहकार्य भइरहेको छ, त्यो आवश्यक पनि छ। र उहाँहरूले चाहिँ आफ्नो स्थानीय माटो त्यहाँ चाहिँ वर्षा कति भइरहेको छ, विगतका वर्षहरू र अहिले पछिल्लो समयमा चाहिँ यो वर्षाको वितरण र यो प्रभाव कस्तो रहँदै आएको छ, यी सबै कुराहरूलाई चाहिँ उहाँहरूले राम्रोसँग बुझ्ने हुनाले उहाँहरूको सम्पर्क र उहाँहरूको सुझाव नै किसानहरूको लागि चाहिँ अझ बढी प्रभावकारी हुन्छ। त्यस हिसाबले मलाई लाग्छ प्राविधिकहरूले किसानहरूको समस्यामा आधारित रहेर नै उहाँहरूले सेवा दिइराख्नु भएको छ भन्ने चाहिँ मलाई लाग्छ।
8: उसो भए त ती पालिका र पालिका मातहतका चाहिँ कृषि प्राविधिक तपाईँले भन्नुभयो जो किसानहरूसँग चाहिँ बढी सम्पर्कमा निरन्तर चाहिँ समस्याको समाधानमा पनि जोडिने क्षेत्र भयो नार्क र तपाईँ मातहतको केन्द्रले पहिला त पालिकालाई नै सहजीकरण गर्नु पर्यो जो किसान त्यहाँ आएर चाहिँ चासो राख्नुहुन्छ, त्यसका लागि तपाईँहरूको तर्फबाट केही भइरहेको छ मुख्य बाली यही धानमै केन्द्रित रहेर?
5: हजुर, अब हामी ठ्याक्कै धानमा मात्रै केन्द्रित भन्दा पनि समग्र आउने हप्ता चाहिँ मौसम कस्तो रहन्छ अथवा आउने सिजन चाहिँ कस्तो रहन्छ त्यो अनुसार कस्ता बालीहरू लगाउने कसरी खेती गर्ने भन्ने विषयमा चाहिँ हामीले कृषि मौसम सल्लाह बुलेटिन भनेर साप्ताहिक रूपमा तयार गर्छौं र यो चाहिँ हरेक पालिकामा हामीले पठाइरहेका छौं र पालिकामा कार्यरत प्राविधिकहरूले त्यहाँको वस्तुस्थिति त्यहाँको भूगोल त्यहाँको माटो अनुसार उहाँहरूले दिने सुझाव त किसानहरूलाई छ नै, सँगसँगै आउने हप्ताको मौसमलाई ख्याल गर्दा चाहिँ के कस्ता कुरामा चाहिँ चनाखो हुनुपर्छ या किसानहरूलाई चाहिँ उहाँहरूलाई चाहिँ सुझाव दिनुपर्छ उहाँहरूलाई सतर्क गराउनुपर्छ भन्ने कुरामा चाहिँ हामीले बुलेटिन मार्फत उहाँहरूसँग चाहिँ एक खालको कनेक्सन चाहिँ छ, त्यो अनुसार चाहिँ उहाँहरूले हाम्रो बुलेटिनलाई फलो गरेर किसानहरूलाई सुझावहरू दिइराख्नु भएको छ भन्ने चाहिँ हाम्रो बुझाइ हो।
8: उसो भए त कृषि मौसम सल्लाह बुलेटिनले यो अघिल्लो जुन मंगलबार सोमबार र आइतबार तीन दिन चाहिँ विभिन्न ठाउँमा चाहिँ अलि धेरै पानी पनि पर्यो, किसानहरूले त्यस पछाडि चाहिँ रोपाई गर्ने त आफू अनुकूलको कुरा रह्यो, त्यो पानीले गर्ने क्षति त्यस्तो चाहिँ पूर्वानुमानका कुरालाई चाहिँ मध्यनजर गर्नु पर्थ्यो, त्यस्तो चाहिँ पूर्वानुमान तपाईँहरूले समेट्न सक्नुभयो कि भएन, के लाग्छ?
5: हामीले समेटेका थियौं तर यहाँले भन्नुभएको जस्तै हामी अब जिल्ला तहमा अथवा एउटा कुनै गाउँ टोलमा यो वार्डमा यति पानी पर्छ भनेर त जल तथा मौसम विज्ञान विभागबाट नआएसम्म हामीले पनि उहाँहरूकै सूचना राखेर सुझाव दिने हुनाले हामी त्यो लेभलसम्म त जान सकेनौं। यद्यपि प्रदेश अन्तर्गत अब भूगोलको आधारमा जस्तो मधेस प्रदेशमा तराई मात्र भनेर हामीले राख्ने गरेका छौं भने जस्तो कोशी प्रदेश बागमती गण्डकी प्रदेशमा हामीले हिमाल पहाड तराई त्यसरी क्षेत्र छुट्याएर अनि ती क्षेत्रहरूमा चाहिँ अब साताको कुन समयमा त जस्तो हामी शुक्रबार बुलेटिन तयार गर्ने हुनाले शुरूको दुई दिनलाई हामीले साताको शुरू त्यसपछिको तीन दिनलाई मध्य त्यसपछिको दुई दिनलाई अन्त्य भनेर सात दिनलाई चाहिँ यसरी चाहिँ हामीले छुट्याएर चाहिँ सुझावहरू दिने गरेका हुन्छौँ। त्यसमा चाहिँ हामीले प्रदेश वाइज नै जल तथा मौसम विज्ञान विभागबाट प्राप्त जानकारी हामीले बुलेटिनमा राखेका थियौँ। अब यो ठाउँहरूमा चाहिँ साताको शुरू र मध्यमा भारी वर्षा हुन्छ, यी क्षेत्रहरूमा चाहिँ साताको अन्त्यमा एक दुई स्थानमा हुन्छ कि धेरै स्थानमा हुन्छ त्यो हामीलाई जसरी प्राप्त हुन्छ त्यो जानकारीहरू राखेर त्यसकै आधारमा हामीले सुझावहरू दिएका थियौं। र अर्को कुरा चाहिँ किसानहरूले सामान्यतया बुझ्नुपर्ने कुरा के हो भने सरदर वा सरदरभन्दा कम बढी यो सिजनभरिको वर्षा जति हुन्छ भने पनि पानी परेको बेलामा त भारी वर्षा धेरै भारी वर्षा त प्रायः भइरहेकै हुन्छ। त्यो हिसाबले चाहिँ यहाँहरूले बाली लगाउनुभन्दा अगाडि जमिनको तयारी गर्ने बेलामा नै राम्रोसँग पानी निकास हुने चाहिँ व्यवस्था गर्नुपर्छ। र अन्य कुराहरूमा चाहिँ जस्तो विषादी सर्कने कि नसर्कने, कति दिन पर्खेर सर्कने, के सावधानी अप्नाएर सर्कने, अनि यहाँहरूले चाहिँ धान रोप्ने तयारी गर्दै हुनुहुन्छ भने कुन समयमा चाहिँ भारी वर्षा हुनेवाला छ त्योभन्दा अगाडि रोपिसक्ने कि पछाडि रोप्ने, ती दिनहरूलाई चाहिँ स्किप गरेर कृषि कर्म गर्नुहोस् भन्ने कुराहरू चाहिँ हाम्रो बुलेटिनमा समेटिएको हुन्छ।
8: तपाईँले पानीको चाहिँ निकास भनेर भन्नुभयो, मैले सहज र मेरो अर्थमा चाहिँ बुझ्ने हो भने पानी जाने कुलो काट्ने भनेर चाहिँ बुझौं छेउछाउमा, तर यो पानीको निकास चाहिँ कति महत्वपूर्ण हो, गर्न सजिलो गरी गर्न चाहिँ कसरी सकिन्छ, कस्तो अभ्यास छ?
5: हजुर, अब पानी निकासको लागि चाहिँ जमिन तयारी, हामीले बाली लगाउनलाई जुन जमिन तयारी गर्छौं त्योभन्दा अगाडि नै पानी चाहिँ नरोकिकन सरेर बग्ने हिसाबले चाहिँ निकास भनेको चाहिँ हामी त्यो बुझ्छौँ होइन।
8: भनेको खेतमा पनि आवश्यक हो,
5: खेतमा पनि आवश्यक हुन्छ, किनभने धान खेतमा पनि एकदमै धेरै पानी जम्न गयो भने त्यो जमिनले धान्न सक्दैन, त्यसपछि त्यहाँ चाहिँ फेरि डिलहरू भत्किने, पहिरो नै लड्ने, त्यस्तो समस्याहरू हुन सक्छ। त्यस हिसाबले धानलाई चाहिने निश्चित 5-10 सेन्टिमिटरभन्दा बढी गहिराई नहुने गरी चाहिँ हामीले ठाउँ अनुसार, अब हामी पूर्व अथवा मध्य नेपालतिर चाहिँ यो समा भन्ने चलन छ होइन, यसरी चाहिँ ठाउँ के आलीमा डिलमा चाहिँ समाहरू गर्ने, अथवा यहाँहरूले चाहिँ कुलो नहर मार्फत चाहिँ पानी लगाइराख्नु भएको छ भने भारी वर्षा हुन थाल्यो भने त्यसलाई चाहिँ पानी कटाउने व्यवस्था गरिदिने, कुलोबाट नै पानी खेतमा नआउने गरी त्यहीँबाट नै ब्रेक गरिदिएर त्यो च्यानल ब्रेक गरेर पानी निकासको व्यवस्था गर्ने त्यो गर्न सकिन्छ। अब यद्यपि पहिला यहाँहरूले चाहिँ विभिन्न कारणले निकास गर्न भ्याउनु भएन र अब तपाईँको क्षेत्रमा चाहिँ भोलि पर्सिमा भारी वर्षा हुन्छ भन्ने चाहिँ जानकारी भयो भने यहाँहरूले अहिले पनि त्यो गर्न सक्नुहुन्छ। जस्तो पानी धेरै जम्ने भयो, अब डिल नै फुट्ने अथवा पहिरो नै जाने अवस्था हुने अवस्था आयो भने यहाँहरूले चाहिँ गहिरो गरी खनिदिने, त्यसलाई चाहिँ पानी भारी वर्षा भएको बेलामा पानी बगेर जान्छ त्यो व्यवस्था मिलाउने, र अब पानी भारी वर्षा रोकियो भनेपछि फेरि त्यसलाई थुन्दिने, किन धानलाई फेरि पानी केही न केही पानी त चाहियो, अब त्यो पानी रहने गरी त्यसरी त्यो व्यवस्था गर्न सक्नुहुन्छ। त्यस्तै गरी अब यहाँहरूले अहिलेको यो समयमा चाहिँ जस्तो खुर्सानी गोलभेडाको बेर्ना सार्दै हुनुहुन्छ भने ड्याङ बनाउने, त्यहाँ चाहिँ पानी जम्न नदिने, बोटको वरिपरि ठ्याक्कै बोटको वरिपरि चाहिँ हामी गहिरो खाल्डो जस्तो हुने गरी अन्जान बस्थ्यो त्यसरी रोपिरहेका हुन्छौँ, बो कुनै पनि बोटमा चाहिँ बोटको वरिपरि पानी नजम्ने गरी त्यो भागलाई चाहिँ उचो बनाएर पानी नजम्ने गरी रोप्ने अथवा बेर्न सार्ने त्यस्तो गर्न सकिन्छ। त्यस्तै गरी फलफुलको बगैँचामा पनि पानी जम्दाखेरि चाहिँ त्यसले असर गर्छ, फलफुल बगैँचा भएको किसानहरूले पनि पानी तर्काउने, पानीको निकास चाहिँ राम्रोसँग हुने व्यवस्था गर्न सकिन्छ। अब कुनै ठाउँमा चाहिँ यहाँहरूको निकास भएर जाने छैन, गहिरो जग्गा जमिन छ भने त्यस्तो ठाउँमा चाहिँ पम्प सेटहरू लगाएर त्यहाँबाट पानी तानेर निकास पनि गर्न सकिन्छ। अब यो चाहिँ ठाउँ अनुसार, अब आफूले म्यानेज गर्न सकिने क्षेत्र अनुसार र अब उपलब्धता अनुसार विभिन्न उपायहरू हुन्छन्।
8: रिमालज्यू, तपाईँ मैले यसरी कुराकानी गर्दै गर्दाखेरि तराई क्षेत्र त्यसमा पनि अलिकति धेरै पानी पर्दा हुने समस्या जुन डुबानको समस्या छ, हामी निकासका कुरा गर्दाखेरि कतिपय किसानहरूले हामीलाई सुन्दै गर्दाखेरि भन्न सक्नुहुन्छ यहाँ चाहिँ डुबेर जलमग्न भइसक्यो निकास गर्ने भनेर चाहिँ यसरी उ गर्दाखेरि कसरी सम्भव छ भन्ने पनि त लाग्न सक्ला नि, यस्तो यो समस्यातर्फ अलिकति
5: हो। त्यस्तो क्षेत्रमा चाहिँ मैले अघि पनि भनेको थिएँ, जहाँ पानीको निकासै गर्न सकिन्न त्यो त्यहाँबाट पानी अन्त पटाउनै सकिन्न त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले धान लगाउँदा नै यहाँहरूले डुबान सहने जातहरू लगाउनु पर्यो त्यसपछि चाहिँ निकास नहुँदाखेरि पनि या गर्न नसक्दाखेरि पनि त्यो धान मर्दैन त्यसको बोट मर्दैन हाम्रो सबै नोक्सानी हुँदैन
8: कति बेला डुब्छ थाहा हुँदैन त्यो अनुसारको चाहिँ पूर्व तयारी हामीले अथवा किसानहरूले पहिल्यै चाहिँ गर्नु पर्यो भन्ने तपाईँको सल्लाह
5: उहाँहरूको त अब त्यो क्षेत्रमा त धेरै वर्षदेखि बसोबास गर्दै आउनु भएको हुन्छ आफ्नो जमिनको अवस्था उहाँहरूलाई थाहा हुन्छ होइन त्यस्तो ठाउँमा जहाँ पानी निकासै गर्न सम्भव छैन त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले डुबान सहने जात लगाउने अरू विकल्प हुँदैन मैले जुन अघि
8: तपाईँले पनि देख्नु भएको छ होला नि त तराईको अवस्था त पानी पर्यो भने कति चाहिँ समस्या हुन्छ त्यो क्षेत्रको चाहिँ अध्ययन अथवा त्यहाँ अनुकूल प्रविधि भन्ने
5: त्यस्तो क्षेत्रहरूमा जुन अघि मैले निकास भने त्यो त पानी बगेर जाने भिरालो जमिन भएको त्यस्तो क्षेत्रहरूको लागि हो होइन अब जहाँ बर्खा सुरु हुने बित्तिकै बर्खा सकिँदासम्म कहिलेकाहीँ त हामी तराईतिर जाँदाखेरि इभन फागुन चैतसम्म पनि त्यहाँ त डुबान भयो पानी जमिरहेको हुन्छ कतिपय त्यस्तो ठाउँमा त अब हामी 100% सबै जमिन उपयोगमा ल्याउन सक्दैनौ त्यो सम्भव छैन जहाँ चाहिँ बर्खामा मात्र पानी डुब्छ त्यस्तो ठाउँमा चाहिँ यहाँहरू डुबान सहने जातहरू लगाउनु पर्यो जहाँ चाहिँ वर्षा भइरहेको अवस्थामा मात्र पानी जम्छ त्यसपछि चाहिँ निकास गर्न सकिन्छ त्यस्तो ठाउँमा चाहिँ यहाँहरूले पानी निकासको व्यवस्था गर्ने हो मैले अहिले भनेको कुरा त्यो सर्वमान्य रूपमा सबै ठाउँमा पानी निकासै गर्न सक्ने अवस्था त रहँदैन
8: कुराकानीमा हुनुहुन्छ कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल तपाईँले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन हामीले तयार गर्छौं साप्ताहिक रूपमा चाहिँ त्यसलाई किसानहरूले हेर्न सक्नुहुन्छ पालिकाहरूले त्यसमा चाहिँ पहुँच पुर्याउन सक्नुहुन्छ किसानका लागि पनि भनेर चाहिँ जोड्नुभयो खास गरी कृषि मौसम हामीले यो मौसम बुलेटिन भन्दा पनि कृषि केन्द्रित चाहिँ मौसम बुलेटिन भनेर बुझ्न सक्ने भयो यसले किसानलाई चाहिँ कति सहयोग पुर्याएको छ
5: जसले यो बुलेटिन लाई निरन्तर हेरिराख्नु भएको छ र बुलेटिनमा दिएको सुझाव अनुसार आफ्नो कृषि कर्म गर्नुभएको छ उहाँहरूलाई यसले अवश्य पनि फाइदा पुर्याएको छ यसले चाहिँ उहाँहरूको नोक्सानी घटाउनलाई चाहिँ मद्दत गरेको छ
8: प्रतिक्रियाहरू पनि आउने गरेका छन्
5: हजुर छन् त्यस्ता प्रतिक्रियाहरू पनि आउने गरेका छन् र हामीले दिएको सुझाव अनुसार चाहिँ यहाँहरूले कृषि कर्म गर्दा मेरो चाहिँ नोक्सानी कम भयो उत्पादन राम्रोसँग लिन सकेँ र मैले सूचनाको लागि चाहिँ धेरै ठाउँमा भौँतारिनु परेन तपाईँको एउटै बुलेटिनमा चाहिँ मौसम कस्तो हुन्छ भन्ने पनि आउँछ के गर्ने के नगर्ने भन्ने पनि आउँछ सावधानी के अप्नाउने भन्ने पनि आउँछ भन्ने हामीले फिडब्याकहरू पाएका छौँ
8: तपाईँले यो कुराकानीको चाहिँ शुरूआतमा मनसुन र मौसमी चक्रका चाहिँ कुरा जोड्दाखेरि सुरुमै पनि भन्नुभएको थियो जलवायु परिवर्तन भनेर जलवायु परिवर्तनले नेपाललाई पनि र नेपालको समग्र कृषि पद्धतिलाई पनि चपेटामा पारेको चाहिँ विज्ञहरू बताउनुहुन्छ त्यस्ता संकेत पनि देखिएका छन् खास गरी किसान र खेती जोगाउने विकल्पमा चाहिँ अब कसरी जाने होला त
5: हामी हाम्रो अबको प्रयास भनेको चाहिँ सामूहिक रूपमा नै हुनुपर्छ र जलवायु अनुकूलन खेती प्रविधिहरूमा नै हामी लाग्नुपर्छ त्यस्ता प्रविधिहरू नारपाडा पनि विकास भएका छन् त्यस्ता प्रविधिहरूलाई किसानसम्म पुर्याउनलाई चाहिँ अब स्थानीय तहका प्राविधिकहरू अथवा स्थानीय सरकार र प्रदेश सरकारको पनि उत्तिकै भूमिका हुन्छ र हामी नार्कले पनि प्रविधिहरू विकास गरेर त्यसलाई किसानसम्म पुर्याउनको लागि चाहिँ हामीले पनि अहिले जुन इफोर्ट लगाइरहेका छौँ योभन्दा अझ बढी इफोर्ट लगाउनुपर्ने चाहिँ देखिएको छ र यो अबको बाटो त्यही नै हुनेछ
8: भनेको यो संकेतका रूपमा चाहिँ मधेसलाई विगत र अहिलेको रूपमा चाहिँ हेर्न सकिन्छ प्रभाव असरको हिसाबले
5: हजुर सकिन्छ अब अवश्य पनि जस्तो अलि अगाडि हामी जाने हो भने 78-79 सालतिर दशैंको बेलामा जुन ठूलो भारी वर्षा भयो त्यसले पनि धेरै नोक्सानी भयो त्यसपछि किसानहरूले पनि होइन हामीले त बाली उत्पादन राम्रो गरेर मात्र नहुने रहेछ भित्राउने बेलामा पनि हामी त्यतिकै चनाखो हुनुपर्ने रहेछ यो अब असोजमा कार्तिकमा त कहाँ त्यत्रो ठूलो पानी पर्छ र भनेर ढुक्क भएर बस्न नहुने रहेछ भन्ने नोक्सानी ठूलो भयो सँगसँगै त्यसले एउटा पाठ पनि सिकाएको छ भने प्राविधिक र विभिन्न सञ्चार माध्यम लगायत सबै सरकारवालाहरूलाई होइन हामीले जल तथा मौसम विज्ञान विभाग लगायत अन्य निकायहरूबाट आउने सूचनाहरूलाई चाहिँ व्यवस्था गर्नु हुँदो रहेछ सरकारवालाहरूलाई चाहिँ जतिसक्दो छिटो पुर्याउनु पर्ने रहेछ भन्ने चाहिँ त्यसले पनि एउटा चाहिँ यो अवेरनेस चाहिँ क्रिएट गरेको छ त्यही भएर अहिले चाहिँ हामी प्राय किसानहरूकोमा जाँदाखेरि पनि उहाँहरूले मौसमलाई चाहिँ एकदमै ध्यान दिएको आउने हप्ता के हुन्छ दुई दिन तीन दिनपछि के हुन्छ भनेर चाहिँ उहाँहरू चनाखो भएको र सँगै अब यो सूचना चाहिँ तयार गर्ने र सरकारवालाहरूलाई पठाउने जुन जल तथा मौसम विज्ञान विभाग छ उहाँहरूलाई पनि टेलिफोन कलहरू एकदम धेरै आउने गरेको, उहाँहरूको चाहिँ वेबसाइट चाहिँ धेरैले भिजिट गर्ने गरेको, फेसबुक पेजलाई धेरैले फलो गरेको र उहाँहरूले चाहिँ अहिले जुन छोटो भिडियो मार्फत सन्देशहरू दिने गर्नुहुन्छ त्यसमा चाहिँ लाइक गर्ने फलो गर्नेको संख्या बढ्दै गएको भन्ने चाहिँ हामीले पाएका छौँ। अब यस हिसाबले हेर्दाखेरि चाहिँ जल तथा मौसम विज्ञान विभाग, कृषि अनुसन्धान परिषद, स्थानीय सरकार, स्थानीय प्राविधिक, स्थानीय तहहरू र सँगै किसान र अन्य सरकारवालाहरू सबै चाहिँ चनाखो भएको र आफ्नो काममा चाहिँ उहाँहरू अलिक बढी जिम्मेवारपूर्ण तरिकाले र जतिसक्दो छिटो सूचनाहरू प्रवाह गर्ने, क्षतिको विवरणहरू संकलन गर्ने यस्तो काममा चाहिँ विगतका वर्षहरूको तुलनामा अहिले चाहिँ प्रगति राम्रो भएको देखिन्छ।
8: उसो भए तपाईँले भने जस्तै आउँदो हप्ताको चाहिँ मौसम कस्तो होला भन्ने चासो किसानलाई पनि रहने नै भयो। साउनको हामी चाहिँ पहिलो हप्तामा छौँ, आउँदो हप्ताको मनसुन चाहिँ अथवा मौसम अवस्था चाहिँ कस्तो रहला त?
5: हजुर, अब यो चाहिँ ठ्याक्कै मैले भन्दा पनि जल तथा मौसम विज्ञान विभागले एक हप्ताको चाहिँ पूर्वानुमान दिने हो होइन, त्यो हिसाबले हामी पनि उहाँहरूकै सूचनामा भर पर्छौँ। अब जस्तो आज हाम्रो यो कार्यक्रम प्रसारण भइरहँदा चाहिँ हामीले ठ्याक्कै एक हप्ताको विवरण पाएका छैनौँ, जुन दुई तीन दिनको चाहिँ जुन उहाँहरूले वेबसाइटमा पनि राख्ने गर्नुहुन्छ त्यो पूर्वानुमानलाई चाहिँ किसानहरूले एकदमै चनाखो भएर त्यो चाहिँ हेर्नुपर्ने हुन्छ, किनकि सात दिनको भन्दा तीन दिनको पूर्वानुमान बढी मिल्छ र तीन दिनको पूर्वानुमान चाहिँ दिनमा दुई पटक अध्यावधिक हुन्छ, बिहान 6 बजे र बेलुका 6 बजेको समयमा। त्यो भएर यहाँहरूले चाहिँ हाम्रो बुलेटिनबाट चाहिँ समग्र सात दिनमा के हुन्छ भन्ने कुरा यहाँहरूले हेरेर हामीले दिएको सुझाव अनुसार यहाँहरूले कृषि कर्म गर्ने योजना बनाउनुपर्छ भने अब त्यसमा केही थोरै परिवर्तन हुन सक्छ है भन्ने हिसाबले चाहिँ फेरि तीन दिनको पूर्वानुमानलाई चाहिँ यहाँहरूले फलो गर्नुपर्ने हुन्छ। अब सामान्यतया भन्नुपर्दाखेरि यो मनसुनको सिजन भएको हुनाले पानी पर्छ, पानी के अरे वर्षा चाहिँ हुन्छ, तर कुन ठाउँमा कति वर्षा हुन्छ, भारी हुन्छ कि अति भारी हुन्छ कि अथवा हल्का खालको हुन्छ कि मध्यम खालको हुन्छ कि भन्ने कुरा चाहिँ यहाँहरूले जल तथा मौसम विज्ञान विभागको तीन दिने बुलेटिनमा नै निर्भर रहँदाखेरि त्यो अनुसारको योजना गर्दाखेरि चाहिँ यहाँहरूले एकदम राम्रोसँग चाहिँ क्षति न्यूनीकरण गर्न र त्यो अनुसारको कृषि कर्महरू गर्न सक्नुहुन्छ।
8: उसो भए किसानहरू जसले चाहिँ धान रोपाई सकिसक्नु भएको छ र रोपो जुन जाग्दै गरेको रोपोमा चाहिँ मलको व्यवस्थापन गर्ने काम, जो मल हुन त किसानहरूले गुनासो गर्नुहुन्छ अभाव छ भनेर, जो जति मल पाउनु भएको छ त्यसलाई पनि व्यवस्थापन गर्ने हो भने फसल पक्कै पनि राम्रो हुन्छ, व्यवस्थापनको बाटो चाहिँ महत्वपूर्ण छ। धानमा मल राखिन्छ, खेतमा छरेको मल बालीले लिए उत्पादन बढ्ने न हो, कसरी व्यवस्थापन गर्ने त? पानी पर्ला, बगाउला, के होला, त्यो माटोमा चाहिँ मिल्ला नमिल्ला, त्यसलाई चाहिँ केही छ त्यस्तो उपाय?
5: हजुर छ। अब यो चाहिँ कस्तो हुन्छ भने सबभन्दा राम्रो त यदि यहाँहरूको सम्भव छ भने कम्तीमा 2-3 वर्षमा माटो जाँच गर्ने र आफ्नो खेतबारीको माटोमा के कुराको कमी छ, के कुरा पूर्ण छ, त्यो आधारमा चाहिँ यहाँहरूले माटोको स्वास्थ्यको आधारमा मलखाद राख्दा राम्रो हुन्छ। र अर्को कुरा चाहिँ अब यो अहिले चाहिँ पशुपालन एकदमै गाईबस्तु कम पाल्ने अनि हामी रासायनिक मलमा बढी निर्भर रहने अनि जसले गर्दाखेरि चाहिँ अब यो मलको डिमान्ड पनि हरेक साल बढ्दै गइरहने र विविध कारणहरूले यहाँहरूले चाहेको समयमा मल नपाउँदाखेरि चाहिँ बालीबाट उत्पादन राम्रो लिन पनि नसक्ने यस्तो अवस्था छ। त्यो हिसाबले चाहिँ यहाँहरूले सम्भव भएसम्म चाहिँ पशुपालन पनि सँगै गाईबस्तु पनि पाल्ने र त्यसको मललाई चाहिँ जस्तो गाईबस्तुको गोठे मल, कम्पोस्ट मलहरू राख्दाखेरि चाहिँ खेतबारीमा लामो समय नछोड्ने, यहाँहरूले जुन धान लगाउनुभन्दा अगाडि गोठे मल प्रयोग गर्नुहुन्छ भने प्रायः हामी के देख्छौँ भने फुर्सदको समयमा बारीमा लगाएर थुपार्ने अनि जहिले पानी पर्छ त्यो बेलामा बल्ल जोत्ने, त्यो हुँदाखेरि कसै कसैको त 30-40 दिनसम्म मल यतिकै खुल्ला रहने, त्यसले गर्दा चाहिँ त्यसमा भएको नाइट्रोजन तत्त्वहरू चाहिँ उडेर लस हुने अनि मैले मल त राखेको हो, कम्पोस्ट मल त राखेको हो तर यसले त बाली फर्स्ट आएन भन्ने चाहिँ देखिन्छ। त्यो भएर यहाँहरूले चाहिँ खुल्ला छोड्नु भएन जमिन तयार गर्नु अगाडि। अर्को कुरा जुन नार्कले चाहिँ क्षेत्रगत रूपमा कुन ठाउँमा कति मात्रामा चाहिँ युरिया मल, डिएपी, पोटास हाल्ने भनेर चाहिँ जुन रिकमेन्ड गरेको छ त्यो रिकमेन्ड गरेको डोज अनुसार युरियालाई जहिले पनि 3 डोजमा चाहिँ जति चाहिँ यहाँको क्षेत्र, पहिलो कुरा त यहाँहरूले आफ्नो क्षेत्रमा कति हाल्नुपर्ने हो भन्ने त्यो थाहा पाउनु पर्यो र त्यसको चाहिँ एक तिहाई जमिन धान रोप्ने बेलामा त्यसपछि पहिलो टप ड्रेस अनि दोस्रो टप ड्रेस भनेर हामीले त्यसरी सुझाव दिने गर्छौँ। त्यो त्यो मात्रा मिलाउनु पर्यो। अर्को कुरा यिनीहरूले युरिया मल राखिसकेपछि हामीले चाहिँ 24 घण्टासम्म त्यो मल राखेको ठाउँबाट पानी बगेर जानु हुँदैन, नत्र त्यसले सँगै मल बगाएर लग्छ भनेर चाहिँ किसानहरूलाई हामीले त्यो सुझाव दिने गरेका छौँ। अब यहाँहरूले सम्भव भएसम्म 24 घण्टा या 48 घण्टासम्म पानी बगेर नजाने गरी भनेको यहाँहरूले कुलो बन्द गरेर मल राख्नु पर्यो र त्यो ठाउँमा चाहिँ उहाँहरूले आफ्नो क्षेत्रमा चाहिँ आगामी 2-3 दिन पानी पर्छ कि पर्दैन, त म आज मल राख्दैछु भने अबको भोलि पर्सिमा चाहिँ कम्तीमा पानी पर्छ कि पर्दैन त्यो कुरामा चाहिँ यहाँहरूले ध्यान दिएर त्यसअनुसारको चाहिँ मल खाद राख्नुभयो भने अवश्य पनि त्यो चाहिँ हाम्रो लगानी पनि खेर जाँदैन, बालीले पनि राम्रोसँग लिन पाउँछ र उत्पादन उत्पादकत्व बढ्छ।
8: भनेको यी कुराहरू पनि कृषि मौसम सल्लाह बुलेटिनमा चाहिँ समेटिएका
5: हुन्छन्। हामीले ठ्याक्कै दिन तोकेर नै तपाईँले चाहिँ बाली लगाएको, किन मैले सुरुमा पनि भने हामी त 30-45 दिनसम्मको अवधिसम्म धान लगाउन सुरु गर्ने र सबभन्दा पछि रोपाई गर्ने गर्ने भने त्यत्रो फरक परेको हुन्छ भनेपछि हामीले जस्तै यो महिनाको 1 गते मल हाल्नुहोस् भन्दा त कसैको धान भर्खर रोप्दै हुनुहोला, कसैको बालीमा चाहिँ मल राख्न समय घर्किसकेको हुन्छ, त्यही भएर हामीले अवधि दिन्छौँ। जस्तो यति अवधि भएको बालीमा चाहिँ यसो गर्नुहोस्, जस्तो झारपात व्यवस्थापनदेखि मलखाद व्यवस्थापनदेखि सबै कुराहरू चाहिँ हामीले यति अवधि भएको बालीमा अथवा यो अवस्थामा रहेको बालीमा यसो गर्नुहोस् भनेर सँगै मौसमलाई पनि जोडेर सुझाव दिने हुनाले किसानहरूले त्यो बुलेटिनलाई राम्रोसँग फलो गर्नुभयो भनेदेखि यहाँहरूले बाली लगाउने बेलामा नै ओहो मैले भित्राउने दिनसम्म कहाँ कहाँ के म्यानेज गर्ने भनेर चिन्तित हुनु पर्दैन, ठ्याक्क यहाँहरूले चाहिँ हप्ता हप्ताको बुलेटिनमा दिने सुझावलाई फलो गर्दै जाँदाखेरि राम्रो उत्पादन लिन सक्नुहुन्छ, नोक्सानी कम हुन्छ।
9: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: शारीरिक अपाङ्गता भएका बाल बालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
3: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँस्नु।
4: अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन।

0: हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका।
1: Extreme energy drink. Time check. अहिले ठीक 9 बजेको छ।
2: Extreme energy drink. Taste the difference. Feel the energy.

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। आजदेखि नयाँ आर्थिक वर्ष शुरू, शिक्षा स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। चालक अनुमति पत्र छपाईमा हुने ढिलाइको समस्या अन्त्य, अब 24 घण्टाभित्रै लाइसेन्स छापिने। लगातार छैटौं रात पनि इरानमा अमेरिकी आक्रमण, हर्मुज क्षेत्रको तनावले विश्व ऊर्जा सुरक्षा जोखिम बढ़्यो। र दिपेन्द्र सिंह एरीको एक दिवसीय अलराउण्डर वरियता सुधार। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेगका केही ठाउँ तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पहाड़ी भेगका धेरै ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही तथा मधेस र कोशी प्रदेशका तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। मुसलधारे वर्षाका कारण गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। गैराती, सिन्धुपाल्चोक, कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै सरकारको आमदानी र खर्चको नयाँ खाता पनि सञ्चालनमा आउनेछ। नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। सबैभन्दा बढ़ी प्रभाव शिक्षा र स्वास्थ्य क्षेत्रमा परेको छ। अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3%, शिक्षा समता शुल्क थपिनेछ। त्यसैगरी सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थाबाट सेवा लिँदा 3% स्वास्थ्य समता शुल्क तिर्नुपर्ने व्यवस्था लागू भएको छ। यस्तै घरायसी ग्राहकले 50 युनिट भन्दा बढ़ी बिजुली खपत गरेमा 5% भ्याट तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट चुरोट, सुर्ती, खैनी, गुटका, बियर, स्वदेशी तथा विदेशी रक्सी र चीनी बढ़ी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढ़ेको अन्तशुल्क पनि आजदेखि लागू हुनेछ। उच्च क्षमताका विलासितापूर्ण गाड़ी र केही बहुमूल्य धातु तथा गहनामा बढ़ेको करको व्यवस्था पनि कार्यान्वयनमा आएको छ। यद्यपि उद्योगलाई प्रोत्साहन गर्न 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने 360 प्रकारका औद्योगिक प्रयोजनका वस्तुबाट अन्तशुल्क हटाएको सरकारले जनाएको छ। शेयर बजारमा पनि नयाँ पूँजीगत लाभ कर लागू भएको छ। अब एक वर्षभन्दा बढ़ी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र एक वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख रूपियाँ पुर्याइएको छ। वार्षिक 10 लाख रूपियाँसम्म करयोग्य आय हुने व्यक्तिले अब 1% मात्रै कर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। यस्तै राइड सेयरिङ सेवामा आबद्ध सबै चालकका लागि स्थायी लेखा नम्बर प्यान अनिवार्य गरिएको छ। साथै केही डिजिटल सेवा र राइड सेयरिङ सेवामा पनि नयाँ करको व्यवस्था लागू भएको सरकार सौरमास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणा

0: अर्थ सर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ एक गते शुरू हुने उत्तरायण र साउन एक गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको छ। परम्परा अनुसार काग भलायो त्यसै गरी कुकर डाइनो लुते झार पानी अमला कागती अम्बा नास्पती लगायत औषधीय गुण भएका वनस्पति राखे कण्डारक नाम गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन पनि छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने शंख फुक्ने घण्टा बजाउने र ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चूरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। लामो समयदेखि छपाईको पर्खाईमा रहेका चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको सबै पुरानो काम सकिएको छ। अब नयाँ स्मार्ट लाइसेन्सका लागि यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको 24 घण्टाभित्र कार्ड छापेर विभागलाई उपलब्ध गराइने भएको छ। सूचना तथा संचार मन्त्रालयका अनुसार मन्त्रालय सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौता अनुसार कुल 27,00,000 स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको छ। यससँगै वर्षौंदेखि थन्किएको स्मार्ट लाइसेन्स छपाईको ढिलाइको समस्या पूर्ण रूपमा अन्त्य भएको मन्त्रालयले जनाएको छ। सुरक्षण मुद्रण केन्द्रले अहिले ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा लाइसेन्स नवीकरण गरेका सेवाग्राहीको विवरण दैनिक रूपमा यातायात व्यवस्था विभागबाट प्राप्त भइरहेको छ। विभागबाट हरेक दिन झण्डै 3,000-5,000 आवेदनको विवरण आउने गरेको र ती सबैको स्मार्ट कार्ड 24 घण्टाभित्र छापेर विभागलाई हस्तान्तरण गर्ने व्यवस्था कार्यान्वयनमा आइसकेको मन्त्रालयले जनाएको छ। यसले नयाँ लाइसेन्स वितरण प्रक्रिया छिटो व्यवस्थित र सेवाग्राही मैत्री बन्ने अपेक्षा गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। मिटर ब्याज पीड़ितसँग सरकारले आज फेरि वार्ता गर्दैछ। यसअघि 12 को सीमारामा भएको 5 बुँदे सहमतिलाई औपचारिक सम्झौतामा रूपान्तरण गर्न सरकारले वार्ता गर्न लागेको हो। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सीमारामा भएको सहमतिपछि हिजो सिंहदरबारमा सरकारी वार्ता टोली र पीड़ित पक्षबीच पहिलो चरणको छलफल भएको हो। सहमति जुटाउन आज फेरि वार्ता हुन लागेको हो। सरकारले पहिलो पटक मिटर ब्याज लाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। कर्णाली र मधेस प्रदेशमा दुईवटा फरक फरक राजनैतिक घटनाक्रम विकास भएका छन्। कर्णालीमा मुख्यमन्त्री यामलाल कणेल विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ भने मधेस प्रदेशमा नेपाली कंग्रेस नेकपा एमाले र नेकपा बीच वर्तमान गठबन्धनको सरकारलाई नै निरन्तरता दिने सहमति भएको छ। कर्णालीका मुख्यमन्त्री यामलाल कणेल विरूद्ध नेकपाका 11 र नेपाली कंग्रेसका 5 गरी 16 जना प्रतिसभा सदस्यले संयुक्त रूपमा प्रतिसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। मधेस प्रदेशमा भने वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता सहमति भएको छ। नेपाली कंग्रेस नेकपा एमाले र नेकपाका संसदीय दलका नेताहरूले संयुक्त बैठक गरी मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा रहेको सरकारलाई यथावत राख्ने सहमति गरेका हुन्। अब विदेशको खबर। अमेरिकाले इरानमाथि लगातार 6 रात पनि हवाई आक्रमण जारी राखेको छ। दक्षिण इरानका विभिन्न क्षेत्रमा भएको आक्रमणमा विद्युत संरचना, रेल स्टेशन, पुल तथा अन्य नागरिक पूर्वाधारमा समेत क्षति भएको छ। केही ठाउँमा पुल र आवासीय क्षेत्रमा क्षति पुगेको छ भने सर्वसाधारणले पनि ज्यान गुमाएका र केही घाइते भएका बीबीसीले जनाएको छ। यसैबीच कतारको रक्षा मन्त्रालयले आफ्नो देशतर्फ लक्षित गरिएका एउटा मिसाइल आक्रमणलाई सफलतापूर्वक अवरोध गरेको जनाएको छ। यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वमा अमेरिका बलियो अवस्थामा रहेको दावी गर्नुभएको छ। उता अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले हर्मज जलमार्गमा लामो समयसम्म अवरुद्ध रहे विश्व ऊर्जा सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएको छ। विशेष गरी एसियाली देशहरू यसबाट बढ़ी प्रभावित हुने देखिएको छ। अब खेल खबर। दिपेन्द्र सिंह एरीको एक दिवसीय अलराउण्डर वरियतामा एक स्थान सुधार भएको छ। आईसीसीले जारी गरेको एक दिवसीय अलराउण्डर वरियतामा 22 स्थानमा दिपेन्द्र रहेका छन्। सन्दीप लामिछाने 61 स्थानमा कायम रहँदा ललित नारायण राजवंशी 66 स्थानमा तल झरेका छन्। उनी 2 स्थान तल झरेका हुन्। गुलशन झा 1 स्थान माथि उक्लदै 72 स्थानमा रहेका छन्। यस्तै करण केसी 3 तल झर्दै वरियताको 90 स्थानमा छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढ़ी पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन आग्रह। आजदेखि नयाँ आर्थिक वर्ष शुरू, शिक्षा स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू। चालक अनुमति पत्र छपाईमा हुने ढिलाइको समस्या अन्त्य, अब 24 घण्टाभित्रै लाइसेन्स थापिने। लगातार 6 रात पनि इरानमा अमेरिकी आक्रमण, हर्मुज क्षेत्रको तनावले विश्व ऊर्जा सुरक्षा जोखिम बढ़्यो। र दिपेन्द्र सिंह एरीको एक दिवसीय अलराउण्डर वरियता सुधार।

0: दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समय में पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
6: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि। हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
5: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि। फेरि उहाँ गरे के हो कसो?
6: लटिपिराग फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।

0: me a
1: extreme energy drink.
2: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान? त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित सिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट.
6: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजू पीसी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
4: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा.
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत. फोन 083-521-987 र मोबाइल 98-550-13-956.
7: Radio Bhedi FM, Radio Bhedi FM,
8: Radio Bhedi FM, 98.6, 102.7 MHz.

0: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य एसजीआरसी अस्पताल नेपालगंज चारबानी रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार शाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
0: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली एससीआरसी अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्। समयमै जाँच गराउनुहोस्। स्थान चारबानी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 9845536984।

0: Mania Extreme Energy Drink.
1: बर्खा लाग्न सुरु भइसक्यो. तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके. डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के. भर्खरै म श्री श्री एग्रोभेटमा गएर आएँ के. यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु. भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ. के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ.
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ.
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता. साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ.
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत.
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ. फोन नम्बर 083-590-872. सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430.
2: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट.
5: जिन्दगीले पनि केही लक्षर बाटो लाग्दा जस्तो छैन. विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, हामी गर्ने गर्नुमा भइसक्यो.
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
5: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
2: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि.
5: हो, त्यही गएर सुरजन रोकाईलाई भेट. अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो.
2: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
1: सूचना
6: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ. यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ. डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ.
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ.
6: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत.
7: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै हिँडिराख्नु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
2: भर्ना खुल्यो
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-688-84-566।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025-24-200।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी 3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
3: जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने दिक्ता भइसक्यो।
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
4: हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि। हो त्यही गएर सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
4: लटिपिराग फोन नम्बर 9820293948 9820293948।
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
0: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522353
6: र मोबाइल नम्बर 9856564555।
1: बीबीए प्रथम सेमिस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमिस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 को नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 6 5 0 1 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007। सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ। योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा

0: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
1: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
1: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-966।

0: Mania Extreme Energy Drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लाग्यो बेला मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97460840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन एसए, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054769।
1: के तपाई वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
5: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
5: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
5: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083590827 र मोबाइल नम्बर 98688141535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: Radio Bheri FM

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रेपलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोरी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, सोनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
0: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका

0: विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, IBS, IBD र आन्द्रा सुनेको रोगको दरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97-048-39-043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: रेडियो भेरी FM।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Insomnia
1: Extreme Energy Drink.
2: यही साउन 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्धानपन विशेषज्ञ डाक्टर मंजू विशी शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
2: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-550-13-956।
4: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो,
5: त्यही गएर सुरजन रोकाईलाई भेट।
4: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
7: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-96-66।
8: रेडियो भेरी एफएम

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
2: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
3: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्री श्री एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो सामान त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
5: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्री सेग्रोभेट सेन्टर वीरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
3: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड,

0: पसल, एग्रो भेट, फैंसी पसल, खाद्य पसल र अन्य पसल को लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिंग, प्रिंटिंग समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इंक स्टाम्प, सर्टिफिकेट प्रिन्ट, ब्याज प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउने पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए, बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के रे, के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
3: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर
3: सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
3: लकिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तल पटी। सम्पर्क मोबाइल नम्बर

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट जिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा सुर्खेतका 16 वर्षीय एनिसा विकको बलात्कार र हत्या अभियोग प्रकरणको फोरेन्सिक रिपोर्ट सार्वजनिक, तीनजनाको संलग्नता देखिएन। सुर्खेत लगायत पश्चिम नेपालमा आज ठूलो पानी पर्ने सम्भावना, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा आज नेपालले फाइनल प्रवेशका लागि युएसँग खेल्दै। सुर्खेतका 16 वर्ष एनिसा विकको बलात्कार र हत्या अभियोगमा डीएनए र सेरोलोजी रिपोर्टले मुख्य अभियुक्तको मात्र संलग्नता देखिएको छ। चार किशोर बाल सुधार गृहमा थुनिएको 3 महिनापछि आएको रिपोर्टले अन्य 3 बालकको संलग्नता नरहेको पुष्टि भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले 16 वर्ष एनिसा विकको सामूहिक बलात्कार र हत्याको अभियोगमा 4 किशोरहरू विरूद्ध चैत 15 मुद्दा दायर गर्दा त्यस प्रकृतिको घटनामा सबैभन्दा निर्णायक मानिने प्रमाण बनेकै थिएन। इनिसाको शरीर, कपड़ा, अन्य 4 किशोरको शरीर तथा कपड़ाबाट संकलन गरिएका नमूनाहरू परीक्षणका लागि काठमाडौँ स्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। रिपोर्टमा इनिसासँगको शारीरिक सम्पर्कमा मुख्य अभियुक्त मात्र संलग्न रहेको तर अन्य 3 किशोर भने सम्बन्ध नभएको देखिएको उल्लेख छ। उनीहरूको शरीर र कपड़ाबाट संकलन गरिएका नमूनासँग इनिसाको शरीर र कपड़ाबाट संकलन गरिएका नमूनामा मेल खाएका छैनन्। गत वर्षको 23-24 फागुनमा पक्राउ परेपछि हिरासतमा रहेका 4 किशोरहरू त्यसै वर्षको 17 चैतको चैतमा जिल्ला अदालतको आदेशले प्रपक्षका लागि नेपालगंज स्थित बाल सुधार गृहमा थुनामा रहेका छन्। 3 किशोरका वकिल उत्तम आचार्यले फरेन्सिक रिपोर्टले 3 निर्दोष भएको पुष्टि गरेको बताउनुभयो। अभियोग पत्रमा 23 फागुनको बिहान सुर्खेतको जनजागरण सामुदायिक वनभित्र इनिसामाथि 4 बलात्कार गरेका र त्यसपछि हत्या गरेको उल्लेख छ। प्रतिवादी बनाएका 4 किशोर विरूद्ध परिस्थितिजन्य अनुमान का आधारमा मुद्दा चलाइएको थियो। जल तथा मौसम विज्ञान विभागले देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको जनाएको छ। दिउँसो र आज बेलुकी पखमा अझै ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। दिनभर पनि पानी पर्ने भएकाले धेरै ठाउँमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले रूकुम पूर्व, जाजुकोट, दाङ, दैलेख, सुर्खेत, डोटी, अछाम, बझाङ र बाजुरामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण नदी तथा खोलाको बाव अचानक बढ़न सक्ने भएकाले नदी किनार, तटीय बस्ती, पुल तथा डुबानको जोखिम भएका क्षेत्रमा अनावश्यक आवजावत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न पनि आग्रह गरिएको छ। आज देशका पहाड़ी भेक, बागमती, कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा लुम्बिनी प्रदेशका तराईका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मुसलधारे वर्षाका कारण गेग्रान बहाव, बाढ़ी पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ। सौर मास अनुसार हरेक वर्ष साउन 1 मनाइने साउने संक्रान्ति पर्व आज देशैभर स्नान दान गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशैभर साउने संक्रान्तिको रूपमा मनाउने परम्परा रहेको छ। साउनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजदेखि दक्षिणायन शुरू हुन्छ। माघ 1 शुरू हुने उत्तरायण र साउन 1 शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाउने गरिन्छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यसै क्रममा हिलो मैलाका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा पनि रहेको छ। त्यसै परम्परा अनुसार काग भलायो, कुकुर डाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नास्पति लगायतका औषधीय गुण भएका वनस्पति राखेर कन्दारक नाप गरेको राक्षसको पूजा गरेर

फाल्ने गरिन्छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्गो छोडाउने, शङ्ख फुक्ने, घण्टा बजाउने र ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाको रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपडा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप अन्तर्गत आज नेपालले फाइनल प्रवेशका लागि युएसँग खेल्दैछ। महिला एसियन कपमा स्थान बनाइसकेका नेपालले युए बीचको खेल मलेसियाको बाइमास ओभलमा नेपाली समयअनुसार अहिले बिहान केबीमा शुरू हुँदैछ। दुवै देशले सम्पन्न क्वार्टर फाइनल खेलमा जित हात पारी सेमी फाइनलमा भेट पक्का गरेका हुन्। क्वार्टर फाइनलमा नेपालले जापानलाई 9 विकेटले सहजै रूपमा पराजित गरेको थियो भने युएले आयोजक मलेसियालाई 27 रनले हराउँदै नेपालसँगको सेमी फाइनल भेट पक्का गरेका हुन्। समाचारमा नेपालसम्म डीको विजेता र युएलसम्म बीको विजेताको रूपमा क्वार्टर फाइनल पुगेका हुन्। यस खेलको विजेताले अहिले भइरहेको इण्डोनेसिया र थाइल्याण्ड बीचको खेलमा विजेतासँग भोलि खेल्नेछ। हवस् त, बिहान 11 बजेको भेरी हाइलाइट सकियो। दिउँसो 4 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु राउत बिदा हुन्छु। नमस्कार।

0: Junior.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
5: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क रु 1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudoans.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoans.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
5: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
4: सम्पर्क मोबाइल नम्बर 98580506 98580553515।
5: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 इंच को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: भर्ना खुल्यो
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
1: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन HA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083-524-442 मोबाइल नम्बर 98-585-40-913 र 97-054-67-993।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश

0: आजको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455 36984।

0: Extreme Energy Drink.
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ,
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
2: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने से बाइजना भया
5: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा? हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या?
5: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्न थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
6: तपाईँलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासीर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858054555।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यही साउन 2 गते शनिबारका दिन सुपर पोली क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेषद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
4: लटिपिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
6: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
6: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-96-66।
7: रेडियो भेरी एफएम

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एचआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।
0: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हेरिरहेको छु के। भर्खरै म श्रीसी एग्रोभेटमा गएर आएँ के। यो देखेनौ, यो यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने।
1: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
3: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
1: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता। साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्री सेग्रोभेट सेन्टर, वीरेन्द्रनगर 6, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
1: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-480-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।

0: me a extreme energy drink.
1: Radio Bitty FM. Radio Bitty FM.
2: Radio Bitty FM. Antana Betuplu Cha, Vexi Duitoplu, Sat Megahertz.
3: Extreme energy drink. Time check. अहिले ठीक 12 बजेको छ.
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: नमस्कार, म हृदय रिमाल. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. देशका धेरै ठाउँमा वर्षा, दिउँसो अझै ठूलो पानी पर्ने सम्भावना. 29 जिल्लामा बाढ़ीको जोखिम. नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह. मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता चल्दै. मिटर ब्याज सम्बन्धी छुट्टै कानूनी संरचना निर्माण गर्ने सरकारको तयारी. विकासको अधिकारलाई व्यापार र विकास सहकार्यको मूल प्रक्रियामा समेट्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह. विश्वव्यापी नीति कार्यक्रम र सहकार्यमा जोड़. मध्य पूर्वमा बढ़दो सैन्य तनावप्रति राष्ट्र संघको चिन्ता. तत्काल वार्ता तथा कूटनीतिको बाटो फर्कन आह्वान. र तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा वेस्ट इण्डिजमाथि न्यूजील्याण्डको अग्रता. नेपाल खबरमा अब पूरा खबर. काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ. दिउँसो र बेलुनी संरचना निर्माण गर्ने सरकारको तयारी. विकासको अधिकारलाई व्यापार र विकास सहकार्यको मूल प्रक्रियामा समेट्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह. विश्वव्यापी नीति कार्यक्रम र सहकार्यमा जोड़.

0: सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। दिनभर पानी पर्ने भएकाले धेरै ठाउँमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, नुवाकोट, चितवन, रसुवा, गोर्खा, तनहु, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी पूर्व, पाल्पा र अर्घाखाँची जिल्लाका नदी तथा खोलामा बाढ़ीको जोखिम छ। त्यस्तै रूकुम पूर्व, जाजरकोट, दैलेख, सुर्खेत, दाङ, डोटी अछाम, बझाङ र बाजुरामा पनि बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। पूर्वमा भोजपुर, खोटाङ, ओखलढुङ्गा र रामेछापका केही साना नदी तथा खोलामा आकस्मिक बाढ़ी आउन सक्ने भएकाले ती क्षेत्रका बासिन्दाहरूलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ। मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता अहिले चलिरहेको छ। यसअघि बाराको सीमामा भएको पाँच बुझ्दै सहमतिलाई औपचारिक सम्झौताका रूपमा लिन सरकारसँग वार्ता भइरहेको हो। गृहमन्त्री सुदन गुरूङ र आन्दोलनरत मिटर ब्याज पीड़ित बीच सिमरामा भएको सहमतिपछि हिजो पनि वार्ता भएको थियो। पीड़ित पक्षबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ। सहमति जुटाउन आज फेरि वार्ता भइरहेको हो। सरकारले पहिलो पटक मिटर ब्याज पीड़ितलाई गम्भीर आर्थिक मिटर ब्याज सम्बन्धी समस्यालाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। प्रस्तावित ऐनमा मिटर ब्याज जन्य कारोबारको स्पष्ट परिभाषा, पीड़ितको पहिचान, क्षतिपूर्ति, हडपिएको जग्गा जमिन फिर्ती, फर्जी तम्सु खारेज, संस्थागत कर्जामा सहज पहुँच विस्तार तथा निजी साहुबाट ऋण हुने कारोबारलाई कानूनी दायरामा ल्याउने व्यवस्था गरिएको छ। सम्झौतामा मिटर ब्याजसँग सम्बन्धित अपराधको विस्तृत सूची पनि समेट्ने तयारी भइरहेको छ। विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार, ऋण, सहुलियत तथा विकास सहकार्यका सबै क्षेत्रमा समावेश गर्न नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ। राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित राइट टू डेभलपमेन्ट एट 40 क्याटालाइजिङ ग्लोबल पार्टनरशिप फर इन्क्लुसिभ एण्ड सस्टेनेबल डेभलपमेन्ट विषयक अन्तर्क्रिया कार्यक्रममा नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले यस्तो आग्रह गर्नुभएको हो। राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकासको अधिकारलाई केवल घोषणामा सीमित नराखी वित्तीय सहयोग, अन्तर्राष्ट्रिय व्यापार, ऋण सहुलियत र विकास सहकार्यका रूप सम्पूर्ण प्रक्रियामा मुख्य धारमा समावेश गर्नुपर्ने आवश्यकता ल्याउनुभयो। उहाँले दिगो विकास कुनै नीतिगत लक्ष्य मात्र नभई प्रत्येक नागरिकको आधारभूत मानवाधिकार भएको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि विश्व समुदायले साझा प्रतिबद्धता देखाउनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचातीको भाव घट्यो, सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनका लागि सुझाव माग लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्ज। यतिन्जेल हामीले देशका धेरै ठाउँमा वर्षा, दिउँसो अझै ठूलो पानी पर्ने सम्भावना, मिटर ब्याज पीड़ित र सरकार बीचको वार्ता चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको अन्तिम कारोबार दिन आज सुनचाँदीको भाव घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव 3,100 रूपियाँले घटेर तोलाको 2,82,100 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढ़ेर तोलाको 2,85,200 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव तोलामा 125 रूपियाँले घटेर 4,200 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 4,325 रूपियाँमा कारोबार भएको थियो। सरकारले सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सुझाव माग गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक सूचना निकाल्दै आउँदो साउन 6 गते भित्र सुझाव दिन सरकारवाला तथा आम नागरिकलाई अनुरोध गरेको छ। प्राप्त सुझावलाई आवश्यकता अनुसार समावेश

0: विधेयकलाई अन्तिम रूप दिने अर्थ मन्त्रालयले जनाएको छ। मस्यौदामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको भूमिका स्पष्ट बनाउनुपर्ने, सरकारले गर्ने शेयर तथा ऋण लगानीलाई कानूनी आधार दिने, सरकारी ऋणपत्र स्वदेशी तथा विदेशी बजारमा निष्कासन गर्न सक्ने व्यवस्था गर्ने र विदेशी मुद्रामा ऋणपत्र जारी गर्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। साथै सरकारी ऋणपत्रको डिजिटल अभिलेख राख्ने, थेमेटिक बण्ड जारी गर्ने र विनिमय दर तथा ब्याजदरको जोखिम न्यूनीकरणका लागि हेजिङको व्यवस्था गर्ने प्रस्ताव गरिएको छ। विधेयकमा नेपाल सरकारले कुन क्षेत्र र निकायमा शेयर तथा ऋण लगानी गर्न सक्ने र कुन क्षेत्रमा लगानी गर्न नपाइने भन्ने विषय पनि स्पष्ट पारिएको छ। पोखरा महानगरपालिकाले पृथ्वी चोकको प्रस्तावित बस पार्क क्षेत्रका सुकुम्बासीको व्यवस्थापन प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। बस पार्क क्षेत्रभित्र रहेका 500 भन्दा बढ़ी व्यापारिक संरचना हटाएपछि महानगरले त्यहाँ बसोबास गर्दै आएका 572 सुकुम्बासी परिवारको तथ्याङ्क प्रमाणीकरण र वैकल्पिक व्यवस्थापन शुरू गरेको हो। महानगरका मेयर धनराज आचार्यले व्यवस्थापन प्रक्रिया पारदर्शी, न्यायोचित र प्रमाणका आधारमा अघि बढ़ाउने बताउँदै वास्तविक सुकुम्बासीहरूलाई अन्याय हुन नदिने र गैर वास्तविक व्यक्तिले राज्यको सुविधा लिन नपाउने स्पष्ट पार्नु भएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मध्यपूर्व क्षेत्रमा भइरहेको निरन्तरको सैन्य तनावप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। महासचिवका प्रवक्ता स्टेफन दुजारिकले यसबारे जानकारी गराउनु भएको समाचार संस्था अल जजिराले जनाएको छ। प्रवक्ता दुजारिकका अनुसार महासचिव गुटरेसले तनावमा संलग्न सबै पक्षहरूलाई तत्काल उत्तेजना कम गर्ने कदम चाल्न र वार्ता तथा कूटनीतिको बाटोमा फर्कन आह्वान गर्नुभएको छ। यसैगरी महासचिव गुटरेसले हर्मुज जलमार्ग र त्यसका आसपासका क्षेत्रमा अन्तर्राष्ट्रिय जल यातायात सञ्चालनको अधिकार र स्वतन्त्रतालाई पूर्ण रूपमा पुनस्थापना गर्न आफ्नो माग पनि दोहोर्याउनु भएको छ। अन्तर्राष्ट्रिय कानून बमोजिम चलायम जलयान सञ्चालनको अधिकार र स्वतन्त्रताको सबै पक्षले सम्मान गर्नुपर्ने उहाँको जोड़ छ। अमेरिका र इरानबीच बढ़दो असमझदारी र मध्यपूर्वमा विकसित पछिल्लो सैन्य गतिविधिलाई लिएर राष्ट्रसंघले संयमता अप्नाउनु समेत आग्रह गरेको छ। अब खेल खबर। न्यूजील्याण्डले तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इण्डिजलाई 6 विकेटले हराउँदै 5 खेलको श्रृंखलामा 2-1 अग्रता बनाएको छ। पहिले ब्याटिङ गरेको वेस्ट इण्डिज 37 ओभर 1 बलमा 140 रनमै अल आउट भएको हो। उसका लागि किसी कार्टीले सर्वाधिक 48 रन बनाए भने सिब्रोन हेट मायरले 26 रन जोडेका छन्। न्यूजील्याण्डका जेडन लेनेक्सले उत्कृष्ट बलिङ गर्दै 52 रन खर्चेर 4 विकेट लिए। मिचेल सान्टनर र माइकल ब्रेसवेलले समान 2-2 विकेट लिएका थिए। 141 रनको सामान्य लक्ष्य पछ्याएको न्यूजील्याण्डले शुरूआतमा केही विकेट गुमाए पनि कप्तान टम लाथम र डिन फ्रक्सक्रफ्टले अभिजित 52 रनको साझेदारी गर्दै टोलीलाई जित दिलाएका हुन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा वर्षा, दिउँसो अझै ठूलो पानी पर्ने सम्भावना। 29 जिल्लामा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह। मिटर ब्याज पीड़ित र सरकारबीचको वार्ता चल्दै मिटर ब्याज सम्बन्धी छुट्टै कानूनी संरचना निर्माण गर्ने सरकारको तयारी। विकासको अधिकारलाई व्यापार र विकास सहकारीको मूल प्रक्रियामा समेट्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आग्रह। विश्वव्यापी नीति कार्यक्रम र सहकार्यमा जोड़। मध्यपूर्वमा बढ़दो सैन्य तनावप्रति राष्ट्रसंघको चिन्ता, तत्काल वार्ता तथा कूटनीतिको बाटोमा फर्कन आह्वान। र तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा वेस्ट इण्डिजमाथि न्यूजील्याण्डको अग्रता। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
1: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
2: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
1: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
2: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगंज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगंज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन,
6: भेज चाउमिन, अण्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पीस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
4: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: भर्ना खुल्यो
8: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको। गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको। विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने। मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन। सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
8: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114, मोबाइल 98-585-91960 र 97-678-84-566।
9: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
10: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिने बाइजना भया
1: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
0: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
1: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाकुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निःशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576

0: Extreme energy drink.
1: मेरो आमाले हरेक महिना सोलर को ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
2: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
3: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
2: यो सोलर बलियो र भरपर्दछ।
1: हाम्रो बाबाले मानिकेल सुरक्षित बाटो जानु भएको।
4: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
5: के तपाई वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
6: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
5: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
6: या त मदिरा, चुरोट तथा लागु औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
5: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
6: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
5: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-4631।
2: रेडियो भेरी एफएम

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083/19 भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
2: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
4: सम्पर्क मोबाइल नम्बर 9858050632, 9858053515।
3: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्?
2: यदि छन् भने वीरेन्द्रनगर 3 एरिचोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश सौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906093।

0: hango. Let's go. 6.9 inch ko standard display, AI powered camera, 3 years ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha. Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharu le tapai ko man jitcha barambar.
1: Ab sunnuhos Sri Steel's Radio Katha Bhag 2. सर्वजी को परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको सर्वजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
2: सबैको मान सुने
3: रेडियो भेरी एफएम

0: झरना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटेल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
1: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-59-960 र 97-678-84-566।
0: नमस्ते काका, चिट्टिको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198-198।
1: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भर पर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, IBS, IBD र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा SCRC अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थायराइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
4: सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
6: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
7: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
7: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-19-336 र 98-488-29-66।
8: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टाइम चेक, अहिले ठीक 1 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक, टेक द डिफरेंस, फील द एनर्जी।

0: sip on the extreme energy drink.
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 4804461।
1: लामो समयदेखि नाक, कान, घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
7: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक, कान, घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।

0: extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
4: सूचना, वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेड क्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेश भरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
4: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
4: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-5854-899 र 97-679-044-43।
5: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने बित्तार भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने,
7: कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
8: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
9: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चारबाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: डाबिरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
3: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083521250, 083523755, मोबाइल नम्बर 98480502727।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
4: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई अर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ,
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
2: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ।
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्, डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
3: Radio Bheri FM

0: Media.
1: Extreme energy drink.
2: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एसए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 9858409013 र 9754769993।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
5: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 9858519960, 9841931336 र 9848289966।
6: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0130।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
0: रेडियो भेरी FM।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प लाग्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: बर्खा लाग्न सुरु भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एक रुपेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्री एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिल्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: US 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई भैंसी बाख्रा खसी बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, बिरेर नगर छ, लक्ष्मी चलचित्र लाइन सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-84-50-430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: त्यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया।
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिन क्या।
6: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: रेडियो भेरी FM।

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
0: बीबीए प्रथम सेमिस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
1: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमिस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000996-6-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर

0: बारे उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फैकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिम्याट बाट डाउनलोड गर्न सकिनेछ। प्राक्टिकलमा सिग्रेट सहित GPA 1.8 ल्याएको हुनु पर्ने।
1: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
2: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्राक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने। पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यही साउन 2 गते शनिबार का दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मञ्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफ का माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
1: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98550-13956।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
4: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो,
4: त्यही गएर सुरजन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
4: ल टिपिराग, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: रेडियो भेरी एफएम।

0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र SRDC बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98578-20935, 98682-29133 र 98655-56606।
2: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिमो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
3: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
2: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
3: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
4: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
4: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
4: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू: विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, IBS, IBD र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
4: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।

0: Extreme energy drink.
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार क्षेत्र, टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98 484 4631।
7: रेडियो भेरी FM।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने मलाई दिक्कता भइसक्यो।
2: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
1: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
2: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
1: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
2: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
1: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
2: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
1: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गएर के हो कसो।
2: लकी पिराक फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858-40519 र 9858-51715।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज रातिदेखि थप वर्षाको सम्भावना, कतै ठूलो पानी पर्ने सतर्कता अपनाउन आग्रह। नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ, उद्घाटनका लागि तयारी भने अन्तिम चरणमा। काँकडभिट्टा लौकही सड़क विस्तारमा विद्युतीय पोल बाधक, 29 महिनादेखि अवरोध हटेन। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू, हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरिने। अमेरिकाले विदेशी विद्यार्थीको भिसा अवधि 4 वर्षमा सीमित गर्ने, नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने। र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिंग पनि पाउने। नेपाल खबरमा अब पूरा खबर। मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। अहिले पनि काठमाडौँ उपत्यका सहित सबै प्रदेशको थोरै जिल्लामा पानी परिरहेको छ। पछिल्लो एक घण्टामा सबैभन्दा धेरै पानी वर्षाको ठोरीमा 20.6 मिलिमिटर परेको छ। मनसुनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा आज रातिदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। मौसमविद विनु महर्जनका अनुसार देशका पहाड़ी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीको पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेको अनि नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकोले सतर्कता अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै लामो दूरीको यात्रा तय गर्दा वा यात्रामा निस्कनु अघि मौसम र सड़कको अवस्था बुझ्न पनि सुझाव छ। आन्दोलनरत मिटर ब्याज पीड़ित र सरकारी वार्ता टोलीबीच आज बिहानैदेखि निरन्तर वार्ता भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरकारी वार्ता टोली र मिटर ब्याज पीड़ित पक्षका प्रतिनिधिहरूबीच छलफल भइरहेको हो। यसअघि भएको मौखिक सहमतिलाई लिखित रूपमा सम्झौताको रूप दिने गरी वार्ता भइरहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले पहिलो पटक मिटर ब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तथा त्यस विरूद्ध छुट्टै कानूनी संरचना निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ भएको छ। यससँगै यही साउनभित्र सुरुङ मार्ग सञ्चालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न गरिएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग सञ्चालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन लगायत अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक संजय पन्त ले सुरुङ मार्गको उद्घाटनका लागि तयारी भइरहेको उज्यालोलाई बताउनु भएको छ। उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको छ र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यो सुरुङ मार्ग जापान

निर्माण को मुख्य जिम्मेवारी जापानी निर्माण कंपनी आजमा आन्द्रो कर्पोरेशन ने संभालेको हो भने परामर्श सेवा में जापानी कंपनी को संयुक्त संलग्नता रहेको छ। परियोजना को मुख्य सुरुङको लम्बाई झण्डै 2.68 किलोमीटर छ भने उद्धार का लागि छुट्टै आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङ मार्गसँगै पहुँच सड़क फ्लाईओवर पुल तथा अन्य सहायक संरचना समेत बनेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 साल कार्तिक 4 गते यसको शिलान्यास गर्नुभएको थियो। सुरुङ मार्ग सञ्चालनमा आएपछि शुरूआती चरणमा निश्चित मापदण्ड अनुसार गाड़ीलाई प्रवेश दिइनेछ। सुरुङभित्र गति सीमा गाड़ी बीचको दूरी लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ। सुरुङको सञ्चालन निगरानी र आपतकालीन व्यवस्थापन अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ। नागडुंगा सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाड़ीको आवागमन थप सहज सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यसले नागडुंगा सड़क खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ। यो सुरुङ सञ्चालनको जिम्मा युनिस एआरटीजेबीले पाएको छ। युनिस चिनिया र एआरटी नेपाली कम्पनी हो। सुरुङ मार्ग प्रयोग गर्ने गाड़ीलाई शुल्क तोकिसकिएको छ। एशियाली विकास बैंक एडीबीको ऋण सहयोगमा निर्माणाधीन काकड़भिट्टा लौकही सड़क विस्तार आयोजनामा विद्युतीय पोल स्थानान्तरण नहुँदा निर्माण कार्य प्रभावित भएको छ। ठेक्का सम्झौता भई काम शुरू भएको 29 महिना बितिसक्दा पनि सड़क क्षेत्रमा रहेका पोलहरू नहटाइँदा लक्ष्य अनुसार भौतिक प्रगति हासिल हुन नसकेको हो। सड़क विभाग अन्तर्गतको आयोजना निर्देशनालय एडीबीले सन् 2024 फेब्रुअरी 1 ठेक्का सम्झौता गरी यो आयोजनाको निर्माण कार्य अघि बढ़ाएको थियो। चिनिया निर्माण कम्पनी सीआरएफजी र नेपाली कम्पनी टुण्डीजेबीले संयुक्त रूपमा गरिएको काकड़भिट्टा लौकही सड़कको अहिलेसम्म समग्र भौतिक प्रगति 43% छ। कुल 40 किलोमिटर लम्बाई रहेको यो खण्डमा एकतर्फी 18 किलोमिटर सड़क कालोपत्र भइसकेको छ। निर्माण कम्पनीका प्रतिनिधि दोरमणि पौडेलका अनुसार ग्रामीण तथा वन क्षेत्रमा काम गर्न समस्या नभए पनि बजार क्षेत्रमा विद्युतीय पोलका कारण अवरोध भएको छ। विशेष गरी दोस्रो खण्ड अन्तर्गत झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्मको क्षेत्रमा काम गर्न निकै असहज भएको उहाँले बताउनुभयो। सकेसम्म छिटो गरौं भनेर शुरू गर्दा पनि 2 वर्षसम्म पोल नसारिएकोले काम गर्न धेरै कठिन रहेको पौडेलले बताउनुभयो। काकड़भिट्टा लौकही सड़क योजना पश्चिम खण्डका योजना प्रमुख जगत प्रजापतिले सड़क निर्माण शुरू हुनुभन्दा एक वर्ष अगावै नेपाल विद्युत प्राधिकरणलाई पोल सार्नका लागि आवश्यक रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो। ठेक्का लाग्नुभन्दा एक वर्ष अघिबाटै विद्युत प्राधिकरणसँग सम्झौता गरेको भए पनि पोल सार्ने काम पूरा नभएको उहाँले बताउनुभयो। 2 नम्बर प्याकेजमा अझै 30% बढ़ी पोलहरू हटाउन बाँकी रहेको छ। विद्युत प्राधिकरणले असार मसान्तसम्म पोल सार्ने कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म 30% भन्दा बढ़ी पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण

गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई डेंगी सचेतना अभियानका रूपमा संचालन गर्न थालेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान संचालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय स्वास्थ्य संस्था शैक्षिक संस्था सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम संचालन गरी सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी भिसामा बस्न पाइने समय अवधि 4 वर्षमा सीमित गर्ने नयाँ नियम घोषणा गरेको छ। अहिले विद्यार्थीहरूले आफू अध्ययनरत रहेसम्म सामान्यतया अमेरिकामा बस्न पाउने व्यवस्था छ। ट्रम्प प्रशासनले विदेशी विद्यार्थीहरूलाई थप कड़ी कड़ाउ गर्ने आफ्नो योजनाको अन्तिम सूचना सार्वजनिक गरेको बीबीसीले जनाएको छ। अब पाठ्यक्रमका कार्यक्रम परिवर्तन गर्ने तथा एकबाट अर्को विश्वविद्यालय वा कलेजमा सर्ने क्रम पनि निकै कम हुने खबरमा उल्लेख छ। नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने भनिएको छ। होमल्याण्ड सेक्युरिटी विभागका अनुसार यो परिवर्तन विदेशी विद्यार्थीको संख्यामा भएको उल्लेख्य वृद्धिलाई सम्बोधन गर्न तथा भिसाको स्थितिलाई प्रयोग गरी दशकौंसम्म देशमा बसिरहने विद्यार्थीहरूलाई ध्यानमा राखेर गरिएको हो। विभागले यसलाई भिसाको जथाभावी दुरूपयोग रोक्ने तथा नियमित निगरानी मार्फत राष्ट्रिय सुरक्षा सुदृढ हुने कदमका रूपमा उल्लेख गरेको छ। तर एसोसिएशन अफ इन्टरनेशनल एजुकेटर्सले नयाँ नियमलाई अनावश्यक तथा गलत रूपमा निर्देशित भनेको छ। अब नयाँ नियम अनुसार विदेशी विद्यार्थीहरूले ग्रेजुएशनपछि स्वदेश फर्किन वा अर्को वर्गको भिसा हासिल गर्न 30 दिनको समय पाउनेछन्। यससँगै यस्तो अवधि 60 दिनको हुने गर्थ्यो। यी नियमहरू विदेशी विद्यार्थीहरूको संख्या घटाउने तथा आप्रवासन रोक्ने ट्रम्प प्रशासनको नीति अन्तर्गत पर्छन्। अब खेल खबर। एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र युएई बीचको खेल सुपर ओभरमा पुगेको छ। युएईले दिएको 101 रनको लक्ष्य पक्षाएको नेपालले 20 ओभरमा अल आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा गएको हो। यो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। फिफा विश्वकप फुटबल सन् 2026का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिंग अर्थात औठी पनि प्राप्त गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशीप रिंग पनि प्राप्त गर्ने भएका हुन्। अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा पर्सि आइतबार मध्यराती पाउने 1 बजे हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। अर्जेन्टिना साबिक उपाधि विजेता टोली पनि हो। फिफाले सन् 2026को प्रतियोगिताको जनामा 2026 स्थान च्याम्पियनशीप रिंग तयार पारेको छ। विजेता टोलीका सदस्यहरूलाई 30 वटा औठी प्रदान गरिनेछ भने बाँकी 1996 वटा आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ। चारभञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज रातिदेखि थप वर्षाको सम्भावना, कतै ठूलो पानी पर्ने सतर्कता अपनाउन आग्रह। मिनाकढुङ्गा सुरुङ मार्ग सञ्चालनमा ढिलाइ, उद्घाटनका लागि तयारी भने अन्तिम चरणमा। काँकडभित्ता लोकै सड़क विस्तारमा विद्युतीय पोल बाधक, 29 महिनादेखि अवरोध हटेन। आजदेखि 3 महिने डेंगी सचेतना अभियान शुरू, हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम संचालन गरिने। अमेरिकाले विदेशी विद्यार्थीको भिसा अवधि 4 वर्षमा सीमित गर्ने नयाँ नियम आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने र फिफा विश्वकपका विजेताले च्याम्पियनशीप रिंग पनि पाउने।

0: Extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083/84/2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.tudoyanus.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudoyanus.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित CGPA 1.8 ल्याएको हुनुपर्ने।
2: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्रनगर सुर्खेत। सम्पर्क फोन नम्बर 0385203007।
3: सम्पर्क मोबाइल नम्बर 9858050632 9858053515।
2: प्रवेश परीक्षा सिम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
5: शर्माजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
4: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ट्ज।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-50-227।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: के तपाई आकर्षक फोटो फ्रेमिंग र डिजाइन को खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: रेडियो भेरी एफएम।

0: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मन्जु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठ्यघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33-975 र 98-145-84-013।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Extreme energy drink.
1: बर्खा लाग्न सुरु भइसक्यो। तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न सुरु गरिसके। डुलेको डुले कहाँ डुल्छौ तिमी?
2: ए म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्री बेडमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान त्यहाँ बिउ मल यो त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती सुरु गरिहाल्छौँ, के चिन्ता माने?
3: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
4: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सिसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित तिनपोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
3: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
3: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू सिरिज एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 0383 590 872। सम्पर्क फोन नम्बर 0383 521 956 र मोबाइल 98 84 50 430।
2: लौ है हजुर, सिरिस एग्रोभेट है, सिरिस एग्रोभेट।
5: सबैको मान सुने
6: रेडियो भेरी एफएम।

0: तपाईको मन जित्छ बारम्बार।
1: के तपाई वा तपाईको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ,
2: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ,
1: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ,
2: या त मदिरा चूर्ण तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
1: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर संजय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
2: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
1: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएमको लागि सिमेन्ट इन्ट्रान्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-91-960, 98-481-3636 र 98-488-966।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेज, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
4: रेडियो भेरी एफएम

0: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586556455।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिए।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानो गोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480 44631। खुशीको खबर,
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ, तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्ट्रोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
4: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ। एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई दिउँसो चार बजेको फेरि हाइलाइट्सबाट शब्द कालको नमस्कार। तपाई हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णाली राजमार्ग सुधार र स्तर उन्नतिको माग बढ़िरहेका बेला संघीय मन्त्री राजमार्गको स्थलगत अनुगमनमा पाँच दिनसम्म सरकारवाला निकायलाई भेट्ने, सुर्खेत डुटी अछाम र बझाङमा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह र 19 वर्ष मुनिको एसएससी प्रिमियर कप महिला क्रिकेटमा नेपाल सेमी फाइनलमा यूएईसँग सुपर ओभरमा पराजित। कर्णाली राजमार्गको सुधार र स्तरोन्नति गर्नुपर्ने माग बढ़ेका बेला संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल राजमार्गको अनुगमनमा निस्कनु भएको छ। मन्त्री लम्सालले पाँच दिनसम्म कर्णाली राजमार्ग, कर्णाली करिडोर सहित सड़कको अनुगमन गर्ने कार्यसूची रहेको उहाँको सचिवालयले जनाएको छ। पहिलो पटक केन्द्रका भौतिक मन्त्री अनुगमनमा निस्केकाले राजमार्गको सुधार हुने अपेक्षा गरिएको स्थानीयले बताएका छन्। अनुगमन टोलीमा सड़क विभागका अधिकारीहरू सहभागी रहेका छन्। पटक पटक सुधार र स्तर उन्नतिको माग गर्दै आए पनि काम नहुँदा यो राजमार्ग मृत्यु मार्ग बनेको भन्दै आलोचना भइरहेको छ। सुर्खेतका 16 वर्षीय हिंसा विकको बलात्कार र हत्या अभियोगमा डीएनए र सेरोलोजी रिपोर्टले मुख्य अभियुक्त मात्र संलग्न रहेको पाइएको पुष्टि भएको छ। चार किशोर बाल सुधार गृहमा थुनिएको तीन महिनापछि आएको रिपोर्टले अनि तीनजना बालकको संलग्नता नरहेको पुष्टि भएको हो। जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले 16 वर्षीय इनिसा बिकको सामूहिक बलात्कार र हत्याको अभियोगमा चार किशोर विरूद्ध चैत 15 गते मुद्दा दायर गर्दा त्यस प्रकृतिको घटनामा सबैभन्दा निर्णायक मानिने प्रमाण बनेकै थिएन। प्रमाण नबनेकै आधारमा उहाँहरूमा मुद्दा दर्ता गरिएको थियो। इनिसाको शरीर कपड़ामा रहेका अन्य प्रमाण सहित चार किशोरको शरीर तथा कपड़ाबाट संकलन गरिएका नमूनाहरू परीक्षणका लागि काठमाण्डु स्थित नेपाल प्रहरी केन्द्रीय विज्ञान प्रयोगशालामा पठाइएको हो। इनिसासँगको शारीरिक सम्पर्कमा मुख्य अभियुक्त मात्र संलग्न रहेको र अरू तीनजना किशोरको सम्बन्ध नदेखिएको रिपोर्टमा उल्लेख गरिएको छ। अरू किशोरका अभिभावकले आफूहरूलाई न्याय मिलेको भन्दै अब मुद्दाको अन्तिम टुङ्गो लाग्ने अपेक्षा गरिएको बताएका छन्। अन्य प्रमाण सहित चार किशोरको शरीर तथा कपड़ाबाट संकलन गरिएका नमूनाहरू परीक्षणका लागि काठमाण्डु स्थित नेपाल प्रहरी केन्द्रीय विज्ञान प्रयोगशालामा पठाइएको हो।

पुष्टि भएको बताउनु भएको छ। गत फागुन 23 गते सुर्खेतको जनजागरण सामुदायिक वनभित्र इनिसामाथि बलात्कार र हत्या भएको भन्दै मुद्दा दर्ता गरिएको थियो। जल तथा मौसम विज्ञान विभागले देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको भन्दै कतिपय ठाउँमा पानी पर्ने क्रम अहिले पनि चलिरहेको जनाएको छ। आज पनि दिउँसो र बेलुकी पख अझै पानी पर्ने क्रम बढ़ने भन्दै सावधानी अपनाउन महाशाखाले सम्बन्धित सबैलाई आग्रह गरेको छ। महाशाखाले आज रूकुम पूर्व, जाजरकोट, दाङ, दैलेखका साथै सुर्खेत, डोटी, अछाम, बझाङ र बाजुरा का विभिन्न खोला र नदीमा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण नदी तथा खोलाको बहाव अचानक बढ़न सक्ने भएकाले नदी किनार, तटीय क्षेत्र, पुल बस्ती तथा डुबान जोखिम भएको क्षेत्रमा अनावश्यक रूपमा आवतजावत नगर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ। र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित भएको छ। लगातार चार खेल जितेको नेपालले आज ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दा फाइनल पुग्ने मौका गुमाएको छ। जितका लागि 101 रनको लक्ष्य पछ्याएको नेपालले विश्वभरमा सबै विकेट गुमाएर 100 रन मात्र बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको हो। सुपर ओभरमा नेपालले निकै फितलो प्रदर्शन गर्न पुग्दा फाइनल यात्रा असम्भव भएको हो। सुपर ओभरमा पहिला ब्याटिङ गरेको नेपालले 5 बलमा 2 विकेट गुमाउँदै जम्मा 6 रन मात्र बनायो। 7 रनको सामान्य लक्ष्य युएईले 3 बलमा नै पूरा गर्यो। रिया शर्माको बलिङमा कप्तान समैया धनी धारकाले चौका प्रहार गर्नुभयो भने दोस्रो बलमा 2 र तेस्रो बलमा 1 रन लिँदै उहाँले टोलीलाई जित दिलाउनुभयो। 101 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले शुरूमा खराब शुरूआत गर्यो। 13.2 ओभरमा 5 विकेट गुमाउँदा जम्मा 50 रन मात्र बनायो। ओपनर सावित्री 8 रनमा र कप्तान सोनी पाखरिन 3 रनमा तथा सना प्रवीण 17 रनमा अनि अञ्जिला पाठक 6 रनमा र करूणा विष्ट 4 रनमै आउट भएपछि नेपाल पराजित हुन पुगेको हो। नेपालले एसिया कपमा भने ठाउँ पक्का गरेको छ। जारी प्रतियोगितामा सेमी फाइनलमा पुगेका चारवटै टोली एसिया कपमा छनौट हुन सफल भएका हुन्। हवस् तयारीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट्स सक्यो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Mania Extreme Energy Drink.
1: रोगले पनि मर्नु न बाँच्नु बनायो क्या रु र कसोहरू भएको छ मेरा दिनेशे यी बाइजना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्या रु त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486 36175 र 98486 39576

0: तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145084031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: महिला तथा प्रसूति स्वास्थ्य सेवामा अब तपाईँको भर पर्दो गन्तव्य SDRC अस्पताल, नेपालगंज चारबाई रोडमा। यहाँ अनुभवी विशेषज्ञ महिला तथा प्रसूति विशेषज्ञ डाक्टर कुमार संसाहद्वारा महिला स्वास्थ्यका सम्पूर्ण समस्याको आधुनिक उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू पाठेघरको मासु फुल्ने, डिम्बाशयको सिस्ट, बाँझोपन समस्या, पाठेघर झर्ने, पिसाब चुहिने, पाठेघरको क्यान्सर उपचार, महिनावारी अनियमितता, गर्भावस्थाको जटिलता, सुरक्षित सामान्य प्रसूति तथा सिजरियन, गर्भपतन सेवा, एन्डोमेट्रियोसिस, बच्चा नबस्ने समस्या, डिम्बाशय ट्युमर, गर्भाशय हटाउने शल्यक्रिया र परिवार नियोजन सेवा उपलब्ध छ।
2: सफा वातावरण, अत्याधुनिक उपकरण, अनुभवी टोली SDRC अस्पताल तपाईँको सेवामा समर्पित। महिलाको स्वास्थ्य, परिवारको भविष्य, स्वस्थ रहनुहोस्, समयमै जाँच गराउनुहोस्। स्थान चारबाइनी रोड, नेपालगंज। सम्पर्क मोबाइल नम्बर 98455638894।
3: रेडियो भेरी FM 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: सूचना
1: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन एचए मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने एसईई उत्तीर्ण तथा एसईई पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत सम्पर्क फोन नम्बर 083524442 मोबाइल नम्बर 98580 40913 र 97054769993।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस बीबीए बीएचएम बीआईटी एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488966।
5: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
7: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्ने भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के कामदाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
3: हो,
4: त्यही गएर सूर्जन रोकाईलाई भेट।
3: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
4: लटिपिराग फोन नम्बर 98 20 29 93 48, 98 20 29 93 48।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
4: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पुरानचोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बाल बालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू, जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एकापसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एकापसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
4: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नु भयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-55-55-606।

0: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
1: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कसम
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
2: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858405719 र 9858517
3: के तपाईँ वा तपाईँको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ
1: या त मन उदास हुने एक्लोपन महसुस हुने निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ
1: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकरा पाउन चाहनुहुन्छ
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस् डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा
1: हजुर यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 9862-41-535 फोनबाट पनि नाम टिपाउन सकिन्छ तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्
4: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भयो
5: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
4: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
5: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
6: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748-36175 र 9848-39576
9: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको फेरि हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री कर्णाली राजमार्गको अनुगमनमा कर्णाली राजमार्गको तत्काल सुधार र स्तरोन्नति गर्न परिहार्य रहेको स्थानीयको भनाई। सुर्खेतका 16 वर्षीय निशा विकको बलात्कार र हत्या अभियोग प्रकरणको फोरेन्सिक रिपोर्ट सार्वजनिक, तीनजनाको संलग्नता देखिएन। र 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कपमा नेपाल सेमी फाइनलबाट बाहिरियो, यूएईसँग सुपर ओभरमा पराजित। सुर्खेतका 16 वर्षीय इनिसा बिकको बलात्कार र हत्या अभियोगमा डीएनए र सेरोलोजी रिपोर्टले मुख्य अभियुक्तको मात्र संलग्नता रहेको पुष्टि भएको छ। चार किशोर बाल सुधार गृहमा थुनिएको तीन महिनापछि आएको रिपोर्टले अन्य तीनजना बालकको संलग्नता नरहेको पुष्टि गरेको हो। जिल्ला सरकारी वकिलको कार्यालय सुर्खेतले 16 वर्षीय इन्सा बिकको सामूहिक बलात्कार र हत्या अभियोगमा चार किशोर विरूद्ध चैत 15 मुद्दा दायर गर्दा त्यस प्रकृतिको घटनामा सबैभन्दा निर्णायक मानिएको प्रमाण बनेकै थिएन। इन्साको शरीर, कपड़ा र अन्य चार किशोरको शरीर तथा कपड़ाबाट संकलन गरिएका नमूनाहरू परीक्षणका लागि काठमाण्डु स्थित नेपाल प्रहरी केन्द्र एबीडी विज्ञान प्रयोगशालामा पठाइएको थियो। रिपोर्टमा इन्साको संघको शारीरिक सम्पर्कमा मुख्य अभियुक्त मात्र संलग्न रहेको र अन्य तीन किशोरको सम्बन्ध नभएको पुष्टि भएको देखिएको छ। यसैबीच अन्य बालकका अभिभावकहरूले आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन्। कर्णाली राजमार्गको सुधार र स्तरोन्नति गर्नुपर्ने माग बढ़ेका बेला संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुगमनमा निस्कनु भएको छ। मन्त्री लम्सालले 5 दिनसम्म कर्णाली राजमार्ग, कर्णाली करिडोर सहित सड़कको अनुगमन गर्ने कार्यसूची रहेको उहाँको सचिवालयले जनाएको छ। अनुगमनमा सड़क विभागका अधिकारीहरू पनि सहभागी रहेका छन्। पहिलो पटक केन्द्रका भौतिक मन्त्रीको अनुगमनले राजमार्गको सुधार आउने अपेक्षा गरिएको स्थानीयले बताएका छन्। पटक पटक सुधार र स्तरोन्नति गर्नुपर्ने माग गर्दै आए पनि काम नहुँदा यो राजमार्ग मृत्यु मार्ग बनेको भन्दै आलोचना हुँदै आएको छ। सुर्खेतको बुलबुले नजिक रहेको एक दोहोरी सास बाहिर खुकुरी हानेको भन्दै प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ। जिल्लाहरू पनि सहभागी रहेका छन्। पहिलो पटक केन्द्रका भौतिक मन्त्रीको अनुगमनले राजमार्गको सुधार आउने अपेक्षा गरिएको स्थानीयले बताएका छन्। पटक पटक सुधार र स्तरोन्नति गर्नुपर्ने माग गर्दै

श्री जीवन कुमार शाहीमाथि खुकुरी प्रहार भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कपिन्द्र सिंह बोहराले गैराती पौने 11 बजे भएको प्रहारबाट उहाँको टाउकोमा चोट लागेको बताउनु भएको छ। घाइते साईलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाइएको र अवस्था मध्यम रहेको डीएसपीले बताउनु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरले खुकुरी सहित तीनजनालाई पक्राउ गरेको पनि डीएसपी बोहराले बताउनु भएको छ। वीरनगर 9 19 वर्षीय रोशन साई, पञ्चपुरी नगरपालिका 8 18 वर्षीय भरत बोगटी र 16 वर्षीय सुमन नेपालीलाई पक्राउ गरिएको डीएसपी बोहराले जानकारी दिनुभएको छ। यस्तै घटनामा संलग्न भनिएका पञ्चपुरी नगरपालिका 5 अन्दाजी 26 वर्षीय हरिश रोकाए भने फरार रहेको र खोजी गरिरहेको प्रहरीले जनाएको छ। र 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको छ। लगातार 4 खेप जितेको नेपालले आज ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दा फाइनल पुग्ने मौका गुमाएको हो। जितका लागि 101 रनको लक्ष्य पछ्याएको नेपालले विश्व ओभरमा सबै विकेट गुमाउँदै 100 रनमा समेटिएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले 5 बलमा 2 विकेट गुमाउँदै मात्र 6 रन बनायो। 7 रनको लक्ष्य यूएईले 3 बलमा नै पूरा गर्न सफल भयो। 101 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खराब शुरूआत गर्यो। 13.2 ओभरमा 5 विकेट गुमाउँदा 50 रन मात्र बनाएको नेपालका लागि अनु कडायत र अलिसिया कुमारी यादवले 6 विकेटका लागि 33 रनको साझेदारी गरे पनि हार टार्न सक्नु भएन। अनु 20 रनमा र एलिसा 17 रन बनाएर आउट हुनुभयो। अन्तिम ओभरमा नेपाललाई जितका लागि 7 रन चाहिएको बेला नेपालले यो ओभरमा 2 विकेट गुमाएर 6 रन जोड्दा खेल सुपर ओभरमा गएको हो। यूएईका वैष्णवी महेशले 3 विकेट र शाही निखिलले 2 विकेट लिनुभयो। यसअघि मलेसियाको बायोमा सुबलमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई 19.5 ओभरमा सबै विकेट गुमाउँदै 100 रनमै समेटिएको थियो। हस्तरीलाई साँझ 5 बजेको फेरि हाइलाइट सकियो। अहिले साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: Extreme energy drink.
1: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
2: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा संचालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84 2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
1: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001000996 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिमेट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिमेटबाट डाउनलोड गर्न सकिनेछ। प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।

0: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
1: सम्पर्क मोबाइल नम्बर 98580-50-632, 98580-53-515।
0: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
2: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
3: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-29-966।
4: भर्ना खुल्यो।
0: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
4: हाम्रा कार्यक्रमहरू: पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
0: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त, स्वच्छ तथा अध्ययन मैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
4: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
0: सम्पर्क कलेज अफ अलाइड नेपालगंज, बाँके, भाट भटनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
5: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातिमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
1: यदि छन् भने वीरेन्द्रनगर 3 एल चोकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एमिदुन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्दछौ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
3: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: जिन्दगीले पनि केही लक्षात बाटो लाग्दा जस्तो छ। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, के गर्ने गर्नु?
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर अमृत सहर पन्जाबमा जा।
4: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
5: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानेगेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: बर्खा लाग्न शुरू भइसक्यो, तल्ला माथिल्ला घरकाले पनि खेतीपाती गर्न शुरू गरिसके। डुले को डुले कहाँ डुल्छौ तिमी?
3: ए, म पनि त्यही कामको लागि हिँडिरहेको छु के। भर्खरै म श्रीजी एग्रो भेटमा गएर आएँ के। यो देखेनौ यत्रो यो सामान, त्यहाँ बिउ मल त्यो काम गर्न सजिलो हुन्छ भनेर यी औजारहरू पनि लिएर आएको छु। भोलिदेखि त हामी खेतीपाती शुरू गरिहाल्छौ, के चिन्ता माने?
4: हजुर, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस श्रीस एग्रोभेट सेन्टरमा सिजन अनुसारका बोट बिरुवाहरू, औषधि लगायत कृषिजन्य सामग्रीहरू उपलब्ध हुँदै आएको जानकारी गराउँदछौ।
1: हामी कहाँ उन्नत हाइब्रिड बिउ बिजन, कीटनाशक औषधि, सेसाको एक्वेरियममा राखेको माछाको दाना, जैविक मलहरू थोक तथा फुटकर मूल्यमा पाइनुका साथै प्राविधिक सरसल्लाह सहित टिम्पोलिन प्लास्टिक टनेल सहित सिजन अनुसारका बोट बिरुवाहरू पनि पाइन्छ।
4: युएस 312 शंकर धान सुर्खेतका लागि आधिकारिक विक्रेता, साथै हाम्रो यहाँ गाई, भैंसी, बाख्रा, खसी, बंगुर र माछाको दाना पनि सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क श्री सेग्रोभेट सेन्टर, विरेन्द्रनगर छ, लक्ष्मी चलचित्र लाइन, सुर्खेत।
4: साथै हाम्रो शाखा बुलबुले एकता नगर नजिकै न्यू श्री एग्रोभेट सेन्टरबाट पनि सेवा दिइरहेको जानकारी गराउँदै हाम्रो यहाँ घर पालुवा कुकुर र बिरालोको लागि दाना र कुकुर र बिरालोको लागि आवश्यक पर्ने अन्य सम्पूर्ण सामग्री पनि पाइन्छ। फोन नम्बर 083-590-872। सम्पर्क फोन नम्बर 083-521-956 र मोबाइल 98-485-4030।
3: लौ है हजुर, सिरिस एग्रुभेट है, सिरिस एग्रुभेट।
2: लामो समयदेखि नाक, कान, घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
5: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक, कान, घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
4: सम्पर्क गुरुङ हस्पिटल प्रारी, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
6: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू, छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-148 र 522-402।
7: Radio Bhedi FM. Radio Bhedi FM.
8: Radio Bhedi FM. 98.6 Rekhi 2.7 MHz.

0: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगञ्जमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशि शाहद्वारा सशुल्क प्रेमी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठ्यगरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतिहरूका लागि विशेष परामर्श सेवा।
0: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: के तपाईलाई थाहा छ सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
3: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
4: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
2: जनचेतना अभियानको लागि मानिकेश ऊर्जा सुर्खेत। फोन 083-522-360।
5: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
5: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्र नगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। खुशीको खबर।
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजु विशि शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
5: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान 4 वाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
7: रेडियो भेरी एफएम
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 6 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सरकार र मिटर ब्याज पीड़ित बीच 9 बुधे सहमति, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने, पीड़ितको तर्फबाट सबै आन्दोलन स्थगित।
0: आज रातिदेखि थप वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह, डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान शुरू।
1: नयाँ आर्थिक वर्षसँगै स्वास्थ्य, विद्युत, गरगहना लगायत शिक्षामा पनि कर, सम्बन्धित निकायसँग समन्वय गरी समता शुल्क परिमार्जन गर्न विज्ञको सुझाव।
2: मध्यसँग हेर्न दिउँ, संवाद गरौं, 7 दिन 15 दिन लागोस् न, 15 दिनपछि निर्णय गरिदिउँ। त्यो निर्णय गर्दा कहीँ कसैलाई मन पर्ला कहीँ नपर्ला त्यो स्वाभाविक हो।
0: युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 जना बाल बालिकाको ज्यान गयो, चालकले नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुमान।
1: र 19 वर्ष मुनिको महिला प्रिमियम कपको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित, फिफा विश्वकपको विजेताले च्याम्पियनशीप रिङ पनि पाउने।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-3333, 493-5555।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
1: गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
3: नेपाल दर्पणमा अब खबरको सिलसिला शुरूमा केवे रंगी सरकार र मिटर ब्याज पीड़ित बीच भएको सहमति बारेको खबर आन्दोलन
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98578-35990 98578

0: टोलीबीच नौ बुधे सहमति भएको छ। प्रधानमन्त्री कार्यालयमा आज बिहानदेखि चलेको निरन्तरको वार्तापछि भएको सहमति पत्रमा सरकारी वार्ता टोलीको तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मीटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ, जसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले तीन महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मीटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी समेत गरिनेछ। यस्तै वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र बैंक कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मीटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिनेछ। मीटर ब्याज पीड़ितहरूको अनुसन्धानका लागि लिखतहरूको फोरेन्सिक ल्याब परीक्षण, सम्पत्तिको स्रोतको खोजी र सम्पत्ति शुद्धिकरण, मनी लाउण्डरिङ अन्तर्गत छानबिन फौजदारी कार्यविधि बमोजिम हुनेछ भने अदालतमा विचाराधीन मुद्दाहरूको हकमा पीड़ितको न्यायका लागि कानूनी अड़चन फुकाइने भएको छ। यस्तै पीड़ितका गुनासो सम्बोधनका लागि केन्द्रमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिवको संयोजकत्वमा उच्च स्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गरिने भएको छ। जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका तीनजना प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी छ महिनाभित्र सबै उजुरी फर्स्युट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मीटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएसँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। यसअघि गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच मौखिक सहमति भएकोमा आजको वार्तापछि लिखित सम्झौता भएको हो।
1: मौसम पूर्वानुमान महाशाखाले आज रातीदेखि थप वर्षाको सम्भावना रहेको जनाएको छ। आज दिउँसो पनि काठमाडौँ उपत्यका सहित सबै प्रदेशका थोरै जिल्लामा पानी परेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै पानी पर्साको ठोरीमा 60 मिलिमिटर परेको छ। मनसुनी वायुको प्रभावका कारण देशका धेरै ठाउँमा रातीदेखि मध्यमदेखि ठूलो वर्षाको सम्भावना छ। मौसमविद विनु महर्जनका अनुसार देशका पहाड़ी भागका धेरै ठाउँ तथा हिमाली र तराई क्षेत्रका केही ठाउँमा भोलि दिउँसोसम्म पानी पर्ने सम्भावना छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेको अनि नदी तथा खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदको आग्रह छ। त्यस्तै लामो दूरीको यात्रा तथा तय गर्दा वा यात्रामा निस्किनु अघि मौसम र सड़कको अवस्था बुझ्न सुझाव छ।
0: वर्खायाममा हुन सक्ने डेंगीको जोखिम र रोकथामका लागि आजदेखि डेंगी सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज तीन महिनालाई डेंगी सचेतना अभियानका रूपमा संचालन गर्न थालेको हो। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना तीन महिने अभियान संचालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने भएको छ। डेंगी फैल्याउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम संचालन गरी सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिने भएको छ।
1: नेपालको पहिलो सड़क सुरुङ मार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग संचालनमा ढिलाइ भएको छ। यसअघि यही साउनभित्र सुरुङ मार्ग संचालनमा ल्याउने गरी आवश्यक प्राविधिक तयारी सम्पन्न गरिएको भए पनि उद्घाटनका लागि ढिलाइ भइरहेको हो। सुरुङ मार्ग संचालनका लागि आवश्यक सुरक्षा प्रणाली, भेन्टिलेशन, विद्युत आपूर्ति, अग्नि नियन्त्रण प्रणाली, संचार, सीसीटीभी निगरानी तथा ट्राफिक व्यवस्थापन प्रणालीको अन्तिम परीक्षण भइसकेको सड़क विभाग अन्तर्गतको नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले जनाएको छ। आयोजनाका उपनिर्देशक संजय पन्तीले सुरुङ मार्गको घटनाका उद्घाटनका लागि तयारी भइरहेको उज्यालोले बताउनु भएको छ। उहाँका अनुसार यसबारेमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकासँग छलफल भइरहेको र आउँदो 11 वा 12 गतेसम्म उद्घाटन गर्ने गरी तयारी भइरहेको छ। यो सुरुङ मार्ग जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। परियोजनाको कुल लागत झण्डै 22 अर्ब रूपियाँ रहेको छ। सुरुङ मार्ग निर्माणको मुख्य जिम्मेवारी जापानी निर्माण कम्पनी हाम्जा आन्दो कर्पोरेशनले सम्हालेको हो भने परामर्श सेवामा

0: जापानी कम्पनीहरूको संयुक्त संलग्नता रहेको छ। परियोजनाको मुख्य सुरुङको लम्बाई झण्डै 2.68 किलोमिटर छ भने उद्धारका लागि छुट्टै आपतकालीन सुरुङ पनि निर्माण गरिएको छ। सुरुङ मार्गसँगै पहुँच सड़क, फ्लाइओभर, पुल तथा अन्य सहायक संरचनाहरू समेत बनेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले 2076 कार्तिक 4 गते यसको शिलान्यास गर्नुभएको थियो। सुरुङ मार्ग संचालनमा आएपछि शुरूआती चरणमा निश्चित मापदण्ड अनुसार गाड़ीलाई प्रवेश दिइनेछ। सुरुङभित्र गतिसीमा, गाड़ीबीचको दूरी, लेन अनुशासन तथा सुरक्षा मापदण्डको पालना गराइनेछ। सुरुङको संचालन, निगरानी र आपतकालीन व्यवस्था अत्याधुनिक नियन्त्रण केन्द्रबाट गरिने व्यवस्था मिलाइएको छ। नागढुङ्गा सुरुङ मार्ग संचालनमा आएपछि काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने यात्रु र मालवाहक गाड़ीको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। यसले नागढुङ्गा सड़क खण्डमा हुने लामो ट्राफिक जाम न्यूनीकरण गर्नुका साथै यात्राको समय घटाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। शिक्षा समता शुल्क र यसको व्यावहारिक कार्यान्वयन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो ट्रेनरशिप कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+ कुनै पनि सामाजिक समूहबाट, अपाङ्गता भएका व्यक्तिहरू कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढ़ी, दिपायल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नवर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
4: एयरटेल अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। तिन्जेल हामीले सरकार र मिटर ब्याज पीड़ित बीच नौबुधे सहमति, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने, पीड़ितको तर्फबाट सबै आन्दोलन स्थगित, आज रातिदेखि थप वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह, डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान शुरू, नागडुंगा सुरुङ मार्ग संचालनमा ढिलाइ लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्षसँगै सरकारको आमदानी र खर्चको नयाँ लेखा सञ्चालनमा आएको छ भने नयाँ बजेटका व्यवस्थाहरू पनि आजैदेखि कार्यान्वयनमा आएका छन्। बजेट अनुसार अब शिक्षा, स्वास्थ्य र विद्युत सेवामा उपभोक्ताले थप कर तिर्नुपर्नेछ। यसको सबैभन्दा बढ़ी प्रभाव शिक्षा क्षेत्रमा परेको छ। अब निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा लिइने सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिनेछ। सरकारले हुने खाने वर्गबाट शुल्क संकलन गरी त्यसलाई गरीब तथा विपन्न विद्यार्थीको शिक्षामा खर्च गर्ने उद्देश्य रहेको जनाएको छ। यस्तै प्रकृतिको शुल्क झण्डै 16 वर्ष अघि तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि लागू गर्नुभएको थियो, तर चौतर्फी विरोधपछि यो कर व्यवस्था खारेज भयो। अहिले शिक्षा समता शुल्कका नाममा ल्याइएको 3% शुल्कको अवधारणा के हो भनेर हामीले शिक्षाविद डाक्टर विद्यानाथ कोइरालालाई सोधेका छौं।
5: यो ठाउँमा जन्मेका केटाकेटी यहीँ पढ्नुपर्छ भन्ने किसिमको व्यवस्था भएको देशहरूमा अप्ट आउट शुल्क लाउने चलन जल्दी हो। अब हाम्रोमा जाने के हो भने उनीहरूले सहयोग गरोस् भनेर भन्ने चाहना हो। क्षमता अनुसार चाहिँ छान्ने एउटा त्यो नीति हो कि नियमन गर्ने कतिसम्मलाई हो कतिसम्मलाई होइन भनेर भन्ने किसिमको दोस्रो नीति हुँदो रहेछ। तेस्रो तरिका चाहिँ सबैलाई समान बनाउनको निम्ति उपयोग गर्ने तरिका हो। धादिङको उत्तरी भेगमा मैले धादिङ एउटा सामान्य उदाहरण दिए, सरकारले प्रति विद्यार्थी लागत निजीले भन्दा बढ्ता खर्च गर्छ। त्यो सरकारको लागत धेरै भएको ठाउँमा निजीलाई परिचालन गरेर तिम्रो लागत अनुसार पैसा यति दिन्छु, बाँकी पैसा तिमी चाहिँ उठाउन सक्छौ है, त्यो अर्को किसिमको तरिका हुन्छ। तीनवटा बाटो छ। अब हाम्रा सरकारहरूको अहिलेसम्मको बुद्धि नपुग्ने ठाउँ के रहेछ भने यो के चाहिँ गर्ने भन्ने बारेमा उनीहरू सोध्दै सोध्दैछन्।
0: यो 16 वर्ष अघि पनि बाबुराम भट्टराई अर्थमन्त्री हुँदाखेरि आएको रहेछ र त्यसलाई विरोध गरेपछि पछि त्यो हट्यो पनि 1% उभयो। त्यो बेला र अहिलेमा चाहिँ के अवस्था, के फरक छ?
5: बाबुराम भट्टराईले चाहिँ के गरिदिनु भयो हिसाबले भनेर भन्दाखेरि उहाँले 1% बनिदिनु भयो। अब निजीले के गरिदियो? 1% अभिभावकमाथि थपिदियो। अहिले अब 3% आयो, त्यो पनि अभिभावकमाथि थपिन्छ। त्यसमा कुनै नौलो नै भएन। अभिभावकलाई त्यो बोझ भयो भन्दा भनेर न्यु खोज्नु एउटा तरिका हो। अभिभावक स्वेच्छाले तिर्न चाहन्छन् भन्दा भन्नु अर्को तरिका हो। यतिभन्दा यति सरकारलाई बुझाउनै पर्छ तिमीले भन्नु अर्को तरिका हो। यो लाउने कसरी हो, लिने कसरी हो? सरकारी स्कूल र निजी स्कूलमा गुणस्तर बराबरी बनाउन सकिन्छ भनेर भन्ने किसिमको गर्ने बित्तिकै अब कसरी जाने हो? सकिँदैन भने निजीलाई कहाँ कहाँ उपयोग गर्ने हो? यो तरिका नै जानिएन के?
0: सरकारले त्यहाँबाट उठाएको पैसा दुर्गम अथवा भनौ आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई चाहिँ सहयोग गर्ने भनेर भनेको छ। सरकारको तर्क त्यो छ। अर्को पक्ष भनेको तपाईँको निजीमा पनि पढाउने सबै अभिभावकहरू धनी हुन्छन्, पैसावाला हुन्छन् भन्ने छ।
5: गजब ल्याउनु भयो। पैसा संकलन हुँदो रहेछ, उपयोग गर्ने बेलामा चाहिँ त्यसलाई अर्कातिर साइफनिङ गर्ने, अर्कातिर पठाउने किसिमको चलन जति रहेछ सरकारको, त्यो पैसाको सदुपयोग नहुने भयो। सदुपयोग नहुने भएपछि दिने मान्छेले दिन चाहेन। यो चिन्तनमा साँच्चै सरकारले सोचेर भोलिको दीर्घ हिसाबबाट सोचेको भएदेखि त केही बाटो निकाल्थ्यो होला। धनी अभिभावक पनि छन्, गरिब अभिभावक पनि छन्, र अर्का धनी भनेको विपन्न मान्छेहरूले पनि अहिले निजीमा किन पढाउन थाले भनेर भन्दाखेरि केटाकेटीहरूलाई यहाँ पढाइदियो भने हामीले खोजेको अंग्रेजी पनि फर्रै बन्छन्, हामीले खोजेको तिनले तह पनि लाग्छन् भन्ने किसिमको कुरो खोजे। नसकेको के हो भने सरकारी स्कूल पनि समकक्षी छ है भनाउनलाई सबैलाई सकिएन। कसले हेरिदिने हो त्यो बुझा छैन। अब राष्ट्रपाको त्यो चिन्तन त्यतातिर गएको जस्तो मैले देख्दिनँ।
0: अब यसका लागि अझ न्यायसंगत वा प्रभावकारी विकल्प के हुन सक्थ्यो?
5: सम्पन्नको निम्ति आर्थिक हिसाबले गरौं, जस्तो पूरा पैसा तिर्ने, आधा पैसा तिर्ने, निशुल्क तिर्ने भने भए त यहाँले भन्नुभयो गरिबको मान्छेको निम्ति चाहिँ गरीबलाई चाहिँ ठाउँ त हुन्थ्यो। न चिन्तन बनाउँछन् न त्यो बारेमा कार्यान्वयन गर्छन्। कमसे कम जो सरकारवालाहरू हुन् मजासँग हेर्न दिउँ, संवाद गरौं, 7 दिन 15 दिन लागोस् न, 15 दिनपछि निर्णय गरिदिउँ। त्यो निर्णय गर्दा कहीँ कसैलाई मन पर्ला कहीँ नपर्ला त्यो स्वाभाविक हो, कुनै नौलो होइन। त्यसो गरिदियो भनेदेखि यसको जोस सम्मान योग्य छ, प्रविधिमा जोड्नुपर्ने किसिमको कुरो छ, काम त्यतातिर गइदियो भने यसले चाहिँ गरी खान्छ जस्तो लाग्छ मलाई।
1: उहाँ हुनुहुन्थ्यो शिक्षाविद डाक्टर विद्यानाथ कोइराला। फेरि पनि खबरकै सिलसिला, नेपाल भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो देशबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै नेपालको सीमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता विराटनगर रेलवे कार्गो ढुवानी शुरू भएको छ। नेपाल भारत पारवहन सम्झौताले तेस्रो देशबाट हुने आयात तथा निर्यातको लागि भारतीय सड़क मार्ग रेलमार्ग र जलमार्गको प्रयोग गरी पारवहन गर्न पाउने व्यवस्था बमोजिम यसअघि कोलकाता हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेल मार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो। नेपाली महावाणिज्य दूतावासको निरन्तरको पहलपछि कोलकाता भन्सारले कोलकाता र हल्दियाबाट वीरगंजका अतिरिक्त जोगबनी स्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरको नेपाल भन्सार यार्डसम्म रेलबाट माल सामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो। यसको कार्यान्वयनका लागि महावाणिज्य दूतावासले कोलकाता भन्सार बन्दरगाह सीपी लाइनसँग समन्वय गरी आज कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुरूआत भएको छ। कोलकाता स्थित नेपाली महावाणिज्य दूत झक्क प्रसाद आचार्य कोलकाता भन्सार कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाइ यो रेल कार्गोको शुभारम्भ गर्नुभएको हो। नेपाल भारत सीमावर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा 45 वटासम्म 40 फीटका कार्गो कन्टेनरहरू रेल मार्फत सिधै विराटनगर पठाउन सकिने भएको छ। सड़क मार्गको तुलनामा रेल कार्गो सुरक्षित भरपर्दो न्यून लागत हुने र झण्डै 24 घण्टाको समय अवधिमा विराटनगर पुग्ने भएकोले सबै प्रकारको वस्तु आयातमा सहज हुनेछ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनुभएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपाल भित्र टिकट काउन्टर देखि पश्चिमपट्टि मोबाइल नम्बर 9840044631।
8: भर्ना खुल्यो
9: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 मा साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जेहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
9: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 9858-51960 र 9768-84-566।
0: गते शेयर बजार उच्च अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 79.74 अंकले बढ़ेर 2677.54 बिन्दुमा पुगेको छ। नेप्से लगातार चौथो दिन बढ़ेको हो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक बढ़ेकामा जलविद्युत लगानी र उत्पादन तथा प्रशोधन समूह 4% भन्दा धेरैले उकालो लागेको छ। आज 259 वटा कम्पनीको शेयर बढ़ेकोमा 13 वटाको घटेको छ। यस्तै मान्डु हाइड्रो पावर र निर्धन उत्थान लघुवित्तको शेयर भने घटबढ़ भएको छैन। आज श्रीनगर एग्रीगेट इण्डस्ट्रीजको शेयर 15% बढ़ेको छ। बजार उच्च अंकले उकालो लागेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 15% घटेको छ। आज कारोबार रकम सामान्य बढ़ेको छ। हिजो 4,56 अर्ब करोड़को कारोबार भएकोमा आज 335 वटा कम्पनीका 1,03,00,000 कित्ता शेयर 4,57 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: सरकारले सरकारी जागिरबाट पेन्सन प्राप्त कर्मचारीलाई फेरि करारमा राख्न नपाए लगाइने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सबै निकायमा परिपत्र गरी कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा निवृत्ति भरण पाइरहेका करारका कर्मचारीलाई आजदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ। यसैबीच सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा सरकारी कर्मचारीबाट सम्पत्ति विवरण बुझाउने कार्य पनि शुरू भएको छ।
0: ललितपुरको जावलाखेलमा रहेको सदर चिड़ियाखाना आजदेखि सर्वसाधारणका लागि फेरि खुला भएको छ। काग, गिद्ध, हाँस लगायत पक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिड़ियाखाना गएको असार 5 गतेदेखि बन्द भएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापन सम्पन्न भएपछि वातावरणीय नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिड़ियाखाना फेरि सञ्चालनमा आएको हो। चिड़ियाखाना प्रशासनका अनुसार हिजो पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीहरूको बैठकले चिड़ियाखाना फेरि खोल्ने निर्णय गरेको हो। सदर चिड़ियाखाना व्यवस्थापनले आगन्तुकलाई जनावर तथा पक्षीसँग सुरक्षित दूरी कायम गरी अवलोकन गर्न आग्रह गरेको छ।
1: बागमती प्रदेश सरकारले खर्च कटौतीका लागि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको छ। तर मन्त्रालयको संख्या घटे पनि मन्त्रीको संख्या भने यथावत 14 नै छ। त्यस अनुसार 6 मन्त्री बिना विभागीय बनेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज मन्त्री परिषदको नयाँ कार्य विभाजन स्वीकृत गरेसँगै 8 मन्त्रालयलाई मात्र जिम्मेवारी तोकिएको छ।
0: सौरवास अनुसार हरेक वर्ष साउन 1 गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धी रोगबाट बस्न लुतो फाल्ने परम्परा रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चूरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहेको छ। साउन महिनाको पहिलो दिन आज काठमाण्डुको पशुपतिनाथ सहित देशका अन्य शिवालयमा पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 बाल बालिका सहित कम्तीमा 21 ज्यान गएको छ। पूर्वी युगाण्डामा शैक्षिक भ्रमणमा निस्किएका विद्यार्थी बोकेको बस दुर्घटनामा परेको बीबीसीले जनाएको छ। पछिल्ला वर्षहरूमा बाल बालिका संलग्न भएका गाड़ी दुर्घटना मध्ये यो युगाण्डकै सबैभन्दा घातक दुर्घटना मध्ये एक हो। गैराती कापचोरवा क्षेत्रमा भएको दुर्घटनामा कर्मचारी लगायत अन्य धेरै व्यक्ति घाइते भएका विवरण सार्वजनिक भए पनि संख्या उल्लेख गरिएको छैन। पर्यटकीय क्षेत्र सीपी फल्सको शैक्षिक भ्रमण गरेर फर्कदै थिए। चालकले नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियम कपको सेमी फाइनलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भएको छ। मलेसियाको बायोमास ओभलमा सुपर ओभरमा नेपालले दिएको 7 रनको लक्ष्य यूएईले 3 बलमा भेटायो। यसअघि यूएईले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। नेपालकी अनुकडायतले 20 रन बनाइन्। यूएईकी वैष्णवी महेशले 3 विकेट लिइन्। अघि टस जितेर ब्याटिङ गरेको यूएईले 19 ओभर 5 बलमा 100 रन बनाउँदै सबै विकेट गुमाएको थियो। अब यूएईले फाइनलमा उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ। इण्डोनेसियालाई 31 रनले हराउँदै थाइल्याण्ड उपाधि नजिकै पुगेको हो। सेमी फाइनलमा पुग्ने 4 टोली एसिया कपमा छनौट भएका छन्।
1: र फिफा विश्वकप फुटबल सन् 2026 विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशीप रिंग अर्थात औठी पनि प्राप्त गर्ने भएका छन्। फिफाका अनुसार विश्वकपका विजेताहरूले ट्रफी र स्वर्ण पदकका साथै च्याम्पियनशीप रिंग पनि प्राप्त गर्ने भएका हुन्। पर्सि आइतबार मध्यराती पाउने 1 हुने विश्वकपको फाइनलमा उपाधिका लागि स्पेन र साबिक विजेता अर्जेन्टिना बीच प्रतिस्पर्धा हुँदैछ। फिफाले सन् 2026 प्रतियोगिताको सम्झनामा 2026 स्थान च्याम्पियनशीप रिंग तयार पारेको छ। विजेता टोलीका सदस्यलाई 30 औठी प्रदान गरिनेछ भने बाँकी 1996 आधिकारिक रूपमा इजाजत प्राप्त स्मृति सामग्रीका रूपमा विश्वभर उपलब्ध गराइनेछ। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सरकार र मिटर ब्याज पीड़ित बीच नौ बुझे सहमति। पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने। पीड़ितको तर्फबाट सबै आन्दोलन स्थगित।
1: आज रातिदेखि थप वर्षाको सम्भावना। सतर्कता अपनाउन आग्रह। डेंगी रोकथामका लागि तीन महिने सचेतना अभियान शुरू।
0: नयाँ आर्थिक वर्षसँगै स्वास्थ्य विद्युत गरगहना लगायत शिक्षामा पनि कर। सम्बन्धित निकायसँग समन्वय गरी समता शुल्क परिमार्जन गर्न विज्ञको सुझाव।
1: युगाण्डामा स्कूल बस दुर्घटना हुँदा 20 बाल बालिकाको ज्यान गयो। चालकले नियन्त्रण गुमाउनु अघि नै बसमा यान्त्रिक खराबी देखिएको प्रारम्भिक अनुमान।
0: र 19 वर्ष मुनिको महिला प्रिमियम कपको सेमी फाइनलमा नेपाल युएईसँग सुपर ओभरमा पराजित। फिफा विश्वकपको विजेताले च्याम्पियनशीप रिङ पनि पाउने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइ जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुगमनमा कर्णाली राजमार्गको तत्काल सुधार र स्तर उन्नति गर्न आवश्यक।
1: सुर्खेतका 16 वर्षीय आइनी साविकको बलात्कार र हत्या अभियोग प्रकरणको फोरेन्सिक रिपोर्ट सार्वजनिक, तीनजनाको संलग्नता देखिएन।
0: सुर्खेत, डोटी, अछाम र बजाङमा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह।
1: र 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कपको सेमी फाइनलबाटै नेपाल बाहिर, युएईसँग सुपर ओभरमा पराजित।
0: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई साँझको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np, हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। कर्णाली राजमार्गको सुधार र स्तर उन्नति गर्नुपर्ने माग बढ़ेका बेला संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुगमनमा निस्कनु भएको छ। मन्त्री लम्सालले 5 दिनसम्म कर्णाली राजमार्ग, कर्णाली करिडोर सहित सड़कको अनुगमन गर्ने कार्यसूची रहेको उहाँको सचिवालयले जनाएको छ। अनुगमन टोलीमा सड़क विभागका अधिकारीहरू पनि सहभागी रहेका छन्। पहिलो पटक केन्द्रका भौतिक मन्त्रीको अनुगमनले राजमार्ग सुधार आउने अपेक्षा गरिएको छ। पटक पटक सुधार र स्तर उन्नति गर्नुपर्ने माग गर्दै आए पनि काम नहुँदा यो राजमार्ग मृत्यु मार्ग बनेको भन्दै आलोचना भइरहेको छ। मन्त्री लम्सालले सुर्खेत नेपालगंज सड़कलाई डबल लेनमा स्तर उन्नति गर्ने तथा वीरनगरको जुम्ला रोडलाई 6 लेनमा विस्तार गर्ने बताउनु भएको छ। कर्णाली राजमार्गको स्तर उन्नति नहुँदा स्थानीयले बाह्रै मास तास्ते भोग्नु परेको छ। साँगुरो सड़क, खाल्टाखुल्टी र धुलामी सड़कका कारण दैनिक यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ भने यसले गर्दा सवारी दुर्घटना पनि बढ़ेका छन्। यसैगरी सड़क फराकिलो नहुँदा एउटा गाड़ी बिग्रिएमा वा दुईवटा गाड़ी एकैपटक आउँदा घण्टौसम्म बाटो बन्द हुने गरेको छ भने वर्षामा पहिरो र हिउँदमा बाटो पूरै धुलामे हुने समस्या कायम रहेको छ। बाटोको दुरावस्थाले गर्दा कर्णालीमा दैनिक उपभोग्य वस्तु, औषधि र निर्माण सामग्री समयमै ढुवानी गर्न नसकिने भएको हुँदा यसले महँगी समेत बढ़ाएको छ।
0: नौबुधे घोषणा पत्र जारी गर्दै सुर्खेतको सिम्ता गाउँपालिकामा आयोजित सुचारूपना सम्मेलन 2083 सम्पन्न भएको छ। दिगोपनाका लागि जवाबदेहिता, सुचारूपनाका लागि साझेदारी भन्ने मूल नाराका साथ खानेपानी तथा सरसफाई योजनाका सरोकारवालाहरूको जवाबदेहिता अभिवृद्धिका लागि सम्मेलन गरिएको हो। गाउँपालिकाको आयोजना सुन्दर नेपाल संस्थाको सहजीकरण र हेल्भेटास नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दुई दिनसम्म चलेको सम्मेलनले गाउँपालिकाको खानेपानी क्षेत्र सुधारका लागि महत्वपूर्ण प्रतिबद्धताहरू समेटिएको घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्र मार्फत गाउँपालिकाले एनवास प्रणालीसहित आफ्नो क्षेत्रभित्रको खानेपानी सेवा स्तरको तथ्याङ्कलाई तत्काल अध्यावधिक गरी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। खानेपानी योजनाहरूको सुचारूपणका लागि नियमित अनुगमन तथा मर्मत सम्भारका साथै खानेपानी, सरसफाई तथा स्वच्छता इकाई सञ्चालन व्यवस्थापन सम्बन्धी आवश्यक कानून बनाई कार्यान्वयनमा ल्याइने प्रतिबद्धता पनि घोषणापत्रमा गरिएको छ। यस्तै गाउँपालिकामा हाल सञ्चालनमा रहेका सम्पूर्ण सक्रिय खानेपानी तथा सरसफाई योजनाहरूलाई गाउँपालिकामा अनिवार्य रूपमा दर्ता एवं आबद्ध गराउन विशेष अभियान नै चलाइनेछ। उपभोक्ता समितिहरूलाई आर्थिक रूपमा सबल बनाउन उपभोक्ताबाट संकलन गरिएको पानी महसुलको कम्तीमा 20% रकम अनिवार्य रूपमा मर्मत सम्भार कोषमा जम्मा गर्ने व्यवस्थालाई कड़ाईका साथ नियमन गरिने भएको छ। यसैगरी अबदेखि प्रत्येक समितिले अर्धवार्षिक रूपमा गाउँपालिकामा प्रगति प्रतिवेदन बुझाउनुपर्ने र एक आर्थिक वर्षभित्र अनिवार्य रूपमा सार्वजनिक लेखा परीक्षण गराई वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ। गाउँपालिकाले आफ्नो सम्पूर्ण नागरिकलाई सुरक्षित र व्यवस्थित खानेपानी सुविधा उपलब्ध गराउने दीर्घकालीन योजना अन्तर्गत विद्यमान योजनाहरूलाई चुस्त दुरूस्त बनाउँदै अति आवश्यक बस्ती र टोलहरूमा नयाँ योजनाहरू निर्माण गरिने नीति लिइएको छ। जलवायु परिवर्तन र विभिन्न भौतिक विकास निर्माणका कार्यहरूले पानीका स्रोतहरूमा पार्ने नकारात्मक असरहरूलाई न्यूनीकरण गर्दै पानीका मुहानहरूको संरक्षण र सम्वर्धनमा विशेष अभियान सञ्चालन गर्ने प्रतिबद्धता समेत घोषणा पत्र मार्फत व्यक्त गरिएको छ। सम्मेलनको पहिलो दिन पालिका अन्तर्गत 9 वडाका खानेपानी उपभोक्ता समितिका प्रतिनिधिहरूले योजनाको समग्र अवस्था, चुनौती र आवश्यकताबारे प्रतिवेदन प्रस्तुत गरेका थिए। दोस्रो दिन खानेपानी योजनाहरूको अवस्था, सुचारूपना एवं दिगोपना, चुनौती र समाधानका लागि भावी योजनाका विषयमा सरोकारवालाहरूबीच छलफल गरिएको छ। सिम्तामा निर्माण भएका करिब 75% खानेपानी योजनाको सञ्चालनको अवस्था राम्रो रहेको छ भने 18% योजना मात्रै पूर्ण रूपमा संचालित र दिगो अवस्थामा रहेको पाइएको छ। सिम्ता गाउँपालिकामा 119 वटा खानेपानी योजनाबाट 4447 धारा वितरण गरिएको छ।
1: यसैबीच सम्मेलनका क्रममा गाउँपालिकामा रहेका खानेपानी योजनाका उपभोक्ता समितिहरू मध्येबाट उत्कृष्ट 3 समितिलाई पुरस्कृत पनि गरिएको छ। सानो जलुके खानेपानी तथा सरसफाई योजना वडा नम्बर 6, द्वितीय घोरेटा खानेपानी तथा सरसफाई योजना वडा नम्बर 1 र तृतीय राकम वृहत लिफ्ट खानेपानी तथा सरसफाई योजना योजना रहेका छन्। सुचारोपना र दिगोपनाका सूचकहरूका आधारमा मूल्याङ्कन गरिएको थियो। प्रथमलाई 50,000, दोस्रोलाई 40,000 र तृतीयलाई 30,000 रूपियाँ पुरस्कार प्रदान गरिएको छ।
0: सुर्खेतका 16 वर्षीय इनिसा विकको बलात्कार र हत्या अभियोगमा डीएनए र सेरोलोजी रिपोर्टले मुख्य अभियुक्तको मात्र संलग्नता रहेको देखाएको छ। चार किशोर बाल सुधार गृहमा थुनिएको 3 महिनापछि आएको रिपोर्टले अन्य 3 जना बालकको संलग्नता नरहेको पुष्टि गरेको हो। जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतले 16 वर्षीय इनिसा विकको सामूहिक बलात्कार र हत्याको अभियोगमा चार किशोरहरू विरूद्ध चैत्र 15 मुद्दा दायर गर्दा त्यस प्रकृतिको घटनामा सबैभन्दा निर्णायक मानिने प्रमाण बनेकै थिएन। इनिसाको शरीर, कपड़ा, अन्य चार किशोरको शरीर तथा कपड़ाबाट संकलन गरिएका नमूनाहरू परीक्षणका लागि काठमाडौँ स्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो। रिपोर्टमा इनिसासँगको शारीरिक सम्पर्कमा मुख्य अभियुक्त मात्र संलग्न रहेको र अन्य 3 किशोर सम्बन्ध नरहेको देखिएको उल्लेख छ। उनीहरूको शरीर र कपड़ामा संलग्न गरिएका नमूनासँग इनिसाको शरीर र कपड़ाबाट संकलन गरिएका नमूनामा मेल खाएको छैनन्। गत वर्षको 23 र 24 फागुनमा पक्राउ परेपछि नै हिरासतमा रहेका 4 जना किशोरहरू त्यसै वर्षको 17 चैतको जिल्ला अदालतको आदेशले पूर्वपक्षका लागि नेपालगंज स्थित बाल सुधार गृहमा थुनामा छन्। 3 जना किशोरका वकिल उत्तम आचार्यले फरेन्सिक रिपोर्टले 3 जना निर्दोष रहेको पुष्टि भएको उल्लेख गर्नुभएको छ। अभियोग पत्रमा 23 फागुनको बिहान सुर्खेतको जनजागरण सामुदायिक वनभित्र इनिसामाथि 4 जनाले बलात्कार गरेका र त्यसपछि हत्या गरेको उल्लेख छ। प्रतिवादी बनाइएका 4 मध्ये 3 जना किशोर विरूद्ध परिस्थितिजन्य अनुमानका आधारमा मुद्दा चलाइएको थियो। अहिले भने रिपोर्टले 3 जना निर्दोष रहेको पुष्टि गरेको जनाइएको छ।
1: भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अल्ला भने यो छोटो विश्राम।
2: सूचना। विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
0: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सीट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0383524042।
4: मोबाइल नम्बर 9858 40 9 13 र 9754 67 9 93।
2: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईको परिवारमा तनाव चिन्ता वा डर बढ्दै गएको छ?
4: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्द्रा नलाग्ने वा अत्यधिक निन्द्रा लाग्ने समस्या छ?
3: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
4: या त मदिरा चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
3: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल नशा तथा मनोरोग विशेषज्ञ अब तपाईँको सेवामा।
4: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
3: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 0385908 र मोबाइल नम्बर 9868 41 535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता, आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
6: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
6: नाक बन्द हुने समस्या,
7: नाकबाट रगत बग्ने,
6: नाकभित्र मासुको गिर्खा पलाएको,
7: घ्राम शक्ति गुम्ने,
6: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
7: कानको संक्रमण,
6: कान सुन्न गाह्रो हुने,
7: कान बज्ने समस्या,
6: चक्कर लाग्ने,
7: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
6: घाँटी दुख्ने,
7: आवाज बन्द हुने,
6: निल्न गाह्रो हुने,
7: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
6: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 0185381150 0185351151।
3: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
0: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
0: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
0: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 9760 71 284 र 9749 60 840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: रेडियो भेरी एफएम।
0: तपाईं अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुगमनमा कर्णाली राजमार्गको तत्काल सुधार र स्तरोन्नति गर्न आवश्यक, सुर्खेतका 16 वर्षीय इनिसा विकको बलात्कार र हत्या अभियोग प्रकरणको फोरेन्सिक रिपोर्ट सार्वजनिक, 3 जनाको संलग्नता देखिएन लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। सुर्खेतको वीरेन्द्रनगर 10 बुलबुले नजिकै रहेको एक दोहोरी साँझ बाहिर खुकुरी हानेको भन्दै प्रहरीले 3 जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामान्य विवादका क्रममा वीरेन्द्रनगर 4 काला गाउँका 33 वर्षीय जीवन बहादुर जीवन कुमार साईमाथि खुकुरी प्रहार भएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराले गैराती पाउने 11
1: बजे भएको खुकुरी प्रहारबाट उहाँको टाउकोमा चोट लागेको बताउनु भएको छ। घाइते साईलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको र अवस्था मध्यम रहेको उहाँको भनाइ छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खुकुरी सहित तीनजनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नौका 19 वर्षीय रोशन साई, पञ्चपुरी नगरपालिका 8 18 वर्षीय भरत बोगटी र 16 वर्षीय सुमन नेपालीलाई पक्राउ गरेको डीएसपी बोहराले बताउनुभयो। यस्तै घटनामा संलग्न भनिएका पञ्चपुरी नगरपालिका 5 26 वर्षीय हरिश लोकाय भने फरार रहेको प्रहरीले जनाएको छ।
0: नेपालगंज भन्सार कार्यालयले गत आर्थिक वर्ष 2082-83 20 अर्ब भन्दा बढ़ी राजस्व संकलन गरेको छ। नेपालगंज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले गत आर्थिक वर्षमा 20 अर्ब 9,48,75,000 रूपियाँ राजस्व संकलन भएको जानकारी दिनुभयो। गत आर्थिक वर्षमा संकलन भएको राजस्व आर्थिक वर्ष 2081-82 भन्दा केही न्यून भएको भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षका लागि नेपालगंज भन्सार कार्यालयले 24,54,57,82,000 रूपियाँ राजस्व संकलनका लागि लक्ष्य प्राप्त गरेको थियो। लक्ष्यको करिब 81.87% राजस्व संकलन भएको छ। भन्सारको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 20 अर्ब 28,51,81,000 रूपियाँ राजस्व संकलन भएको थियो। नेपालगंज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा टिलर, पोलिथिन, दाना, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढ़ी राजस्व संकलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
1: जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट तथा लुम्बिनीका दाङ, रुकुमपूर्व र सुदूरका टोटी, अछाम, बझाङ र बाजुरामा बाढ़ीको जोखिम रहेको जनाएको छ। निरन्तर वर्षाका कारण नदी तथा खोलाको बहाव अचानक बढ़न सक्ने भएकाले नदी किनार र तटीय व्यवस्थित पुल तथा डुबानको जोखिम भएका क्षेत्रमा अनावश्यक आउजाउत नगर्न र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न आग्रह गरिएको छ। आज देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भाग तथा लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मुसलधारे वर्षाका कारण घेग्रान बहाव, बाढ़ी पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम।

0: me a extreme energy drink.
1: के तपाईमा मनमा अनावश्यक कुरा खेल्ने, रातीमा निन्द्रा नपर्ने, नकारात्मक सोच धेरै आउने, आत्महत्या गर्न मन लाग्ने, टाउको दुखी रहने, मन आत्तिने, छारे रोग, कुलतले अप्ठ्यारो पारेको, यौन इच्छा नहुनु, यौन दुर्बलता वा शीघ्र स्खलन जस्ता समस्या छन्।
2: यदि छन् भने वीरेन्द्रनगर 3 एल चौकदेखि 200 मिटर उत्तरतर्फ रहेको राणा हस्पिटलमा यही साउन 2 गते पहिलो शनिबारका दिन नशा तथा मनोरोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान आउनुहुने भएकाले सशुल्क सेवा लिनुहुन अनुरोध गर्छ। साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693। सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
4: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीए मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, बीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
4: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिमेन्ट इन्टर्न्स अनिवार्य दिनुपर्ने। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-29966।
2: सूचना:
5: कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू: हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
2: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नुभयो?
6: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
6: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198-198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
2: भर्ना खुल्यो।
4: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जिहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने। कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
4: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-1114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
7: सबैको मन सुने
0: रेडियो भेरी एफएम।
8: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सिरेफेरसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, सौर मास अनुसार हरेक वर्ष साउन एक गते मनाइने साउने संक्रान्ति पर्व आज देशभर स्नान दान गरी मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। साउनदेखि सूर्य दक्षिणतर्फ सर्ने भएकाले आजैदेखि दक्षिणायन शुरू हुन्छ। माघ एक गते शुरू हुने उत्तरायण र साउन एक गते शुरू हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाउने गरिन्छ। धेरै नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलो मैलोका कारण लाग्ने छाला सम्बन्धीका रोगबाट बच्न लुतो फाल्ने चलन पनि रहेको छ। परम्परा अनुसार काग, भलायो, कुकुर डाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नाशपति लगायत औषधीय गुण भएका वनस्पति राखी कण्डारक नामक गरेको राक्षसको पूजा गरेर अगुल्टो फाल्ने चलन छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शंख फुग्ने, घण्ट बजाउने र ढोका बन्द गर्ने चलन नेपाली समाजमा रहिआएको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधना गर्ने महिनाका रूपमा पनि लिइन्छ। महिलाले हरियो चुरा तथा हरियो कपड़ा लगाएर प्रकृतिसँगको निकटता झल्काउने परम्परा पनि रहिआएको छ।
2: भेरी खबरमा अब खेल खबर। 19 वर्ष मुनेको एसएससी महिला प्रिमियर कपको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको छ। लगातार चार खेल जितेको नेपालले आज ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दा फाइनलमा पुग्ने मौका गुमाएको हो। जितका लागि 101 रनको लक्ष्य पछ्याएको नेपाल विश्व ओभरमा सबै विकेट गुमाएर 100 रनमा समेटिएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो। सुपर ओभरमा पहिलो ब्याटिङ गरेको नेपालले 5 बलमा 2 विकेट गुमाउँदै मात्र 6 रन बनायो भने 7 रनको लक्ष्य युएले 3 बलमै पूरा गर्यो। यसअघि 101 रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खराब शुरूआत गर्यो। 13.2 ओभरमा 5 विकेट गुमाउँदा 50 रन मात्र बनाएको नेपालका लागि अनु कडायत र अलिसा कुमारी यादवले 6 विकेटका लागि 33 रनको साझेदारी गर्नुभयो। अनुले 20 रन र एलिसाले 17 रन बनाए पनि जितका लागि प्राप्त भएन। अन्तिम ओभर नेपाललाई जितका लागि 7 रन चाहिएका बेला नेपालले 2 विकेट गुमाएर 6 रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो।
8: र फिफा विश्वकपको उपाधिका लागि आउँदो 4 गते बिहान फिफा वरियतामा शीर्ष दुईमा रहेका अर्जेन्टिना र स्पेन भिड्दैछन्। एकातिर फाइनल नजिक पुग्दा दुई बलिया राष्ट्र विश्व विजेताको सुनौलो ट्रफी उचाल्न आतुर छन् भने अर्कातर्फ सर्वाधिक गोलकर्ता पाउने गोल्डेन बुटको कड़ा प्रतिस्पर्धा देखिएको छ। गोल्डेन बुटमा अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सेली स्टार किलियन एम्बाप्पे बीच कड़ा टक्कर देखिएको छ। यी दुवै स्टारको समान 8-8 गोल भएको छ भने गोल गर्न पास मिलाउनेको एक असिस्ट बढ़ी छ। यसै गरी इंग्ल्याण्डका ह्यारी केन र जुड वेलिङ्गम समान 6 गोल र एक असिस्ट तथा फ्रान्सका उस्मान डेम्बेले 6 गोल र 2 असिस्ट सहित पनि यस दौड़मा रहनु भएको छ।
2: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएलेसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
8: संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुगमनमा कर्णाली राजमार्गको तत्काल सुधार र स्तर उन्नति गर्न आवश्यक।
2: सुर्खेतका 16 वर्षीय आइनी साविकको बलात्कार र हत्या अभियोगमा प्रकरणको फोरेन्सिक रिपोर्ट सार्वजनिक, 3 संलग्नता देखिएन।
8: सुर्खेत, डोटी, अछाम र बझाङमा बाढ़ीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह।
2: र 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कपको सेमी फाइनलबाटै नेपाल बाहिरियो, युएसँग सुपर ओभरमा पराजित।
8: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
9: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ज।
10: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.
9: भर्ना खुल्यो।
8: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
9: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए, पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसीएल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
8: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययनमैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास।
9: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
8: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटेनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97-120-91-850, 97-120-91-950।
12: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
9: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो।
8: हामी कहाँ एलजी सामसुङ औरा स्काईओर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
9: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
8: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
9: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
8: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
9: हजुर हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
8: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
9: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्र नगर 6 बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
13: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्नु।
14: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
13: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन। पैसा पनि छैन अब इन्डिया तिर जाने सुर कस्या हो दाजु मैले
15: अब इन्डिया नै जाने सुर कस्या भए रोकाए मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा
16: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
15: हो त नि अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि
13: सक्छ
15: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
13: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब

0: के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
0: हो त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
1: लकिपिराक फोन नम्बर 9820293948 9820293948।
2: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 एमबीपीएस सम्मको स्पिड र बेसिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट अल्ट्रा फन।
3: रेडियो भेरी एफएम।

0: भर्ना खुल्यो।
1: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको गरीब जिहेन्दार दलित शहीद बेपत्ता सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
1: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-520-114 मोबाइल 98-585-59960 र 97-678-84-566।
2: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त।
0: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
0: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
0: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97-048-39-043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर।
1: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू: कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
0: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण, उपचार, पुनस्थापना।
2: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह, अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रेपाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान, उपचार, शल्यक्रिया, पुनस्थापन, सहायक सामग्री उपलब्ध, परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
0: जाँच, पहिचान तथा उपचार गरिने अवस्थाहरू: जन्मजात खुट्टाको पैतला भित्र फर्केको, आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बाङ्गो वा कुप्रो भएको, जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको, जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको, हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको, औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको, अन्य हाड जोर्नी सम्बन्धी समस्या भएका, सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
2: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र, वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर 1, चनाबारी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038, मोबाइल 98-578-20-935, 98-682-29-133 र 98-655-56।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
5: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको।
5: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19336 र 98-488-966।
4: सूचना:
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-56-56-455।
6: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ट्ज।
7: यस सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा रिहा गर्न विशेष अदालतको आदेश लगाइएको आरोप पुष्टि नभएको निष्कर्ष, मिटर ब्याज पीड़ित र सरकार बीच 9 बजे सहमति, आन्दोलन स्थगित।
8: कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ, त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयुक्त क्रममा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
7: बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित, असार अन्तिम सातासम्म सरकारद्वारा 5,00,000 भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति, डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू।
9: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगी गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो
7: डडेलधुराका किसान व्यवसायका आलु खेतीमा रमाउँदै काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारीबारे छलफल, मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर।
10: मैले जोड गरेर भन्न चाहन्छु कि 1234 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँले चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस्।
7: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित, 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली पर्सि चीन जाने।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
7: सुशासनका लागि विभिन्न अभियान, नीति तथा कानूनी व्यवस्था गरिए पनि व्यवहारमा त्यसको प्रभाव देखिन सकेको छैन। राजनीतिक इच्छा शक्तिको कमी, दण्डहीनता र संस्थागत कमजोरी यसका मुख्य कारण हुन्। निगरानी निकायहरू सक्रिय देखिए पनि निष्पक्षता र प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ। पारदर्शिता, उत्तरदायित्व र नागरिक सहभागिता बलियो बनाउन नसकेसम्म भ्रष्टाचार नियन्त्रण सम्भव हुँदैन। कड़ा कार्यवाही, प्रणालीगत सुधार र जनचेतना बढ़ाउने तर्फ सरकारले विशेष ध्यान दिनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
0: मिटर ब्याज पीड़ित पक्ष र सरकार बीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 निजगढ़ पुगेपछि असार 32 गते गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि बीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाण्डु आएको पीड़ित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव पुष्कर सापकोटा
12: नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले सहमति जुटाएको हो। सहमति पत्रमा सरकारी वार्ता टोलीकर्ताहरूबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उल्लंघन भएको घोषणा गर्न आगामी मन्त्री परिषद प्रस्ताव लैजाने जसबाट सम्पूर्ण फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध खारेज भएको छ। सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मसुदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ जसमा मुद्दा हेर्न छिट्टै न्यायाधिकरण पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्नेछ। वार्ता टोलीका संयोजक सचिव पुष्कर सापकोटाले भन्नुभयो,
8: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
12: त्यस्तै सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले भन्नुभयो,
13: विगतको दिनमा चाहिँ सहमति पनि भए तर त्यो सहमतिहरू चाहिँ पूर्ण कारण भएन। त्यसले गर्दाखेरि नेपाल सरकारसँग हाम्रो चाहिँ यो आरम्भिक के थियो कि यो चाहिँ सहमति चाहिँ पूर्ण तरिकाले कारण हुनुपर्छ, बल्ल मिटर ब्याज पीडितले चाहिँ न्याय पाउँछ। अब सरकारले चाहिँ हामीसँग जुन सहमति गरेको छ त्यो चाहिँ कारण जसरी पनि गर्नु पर्यो, हाम्रो सन्देश चाहिँ यही हो। अब हामीसँग चाहिँ मिटर ब्याजमा चाहिँ विशेष फर्जी तमसुक दृष्टिबन्धक छिनुवा र बाध्यकारी चेकका पीड़ितहरू हुनुहुन्छ।
12: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले आज उहाँलाई साधारण तारिकमा रिहा गर्न आदेश गर्नुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदाबी लिएको थियो। आज थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वक्षका लागि साधारण तारिकमा राख्न आदेश गरेको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
14: यी प्रतिवादीले इन्कार रहित बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशेष अदालत 59 दफा 7 गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्व पक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साना तारेमा राख्नु भनी आज विशेष अदालतको इजलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इजलासबाट यो आदेश भएको छ।
12: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधानको धारा 168 को उपधारा 990 बमोजिम मुख्यमन्त्री इन्द्र बहादुर बानियको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो। डेंगी रोकथामका लागि आजदेखि 3 महिने सचेतना अभियान शुरू गरेको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
9: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेङ्गी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना वृद्धि गरिने काम गरिनेछ।
12: डेंगी फैलाउने लामखुट्टेको नियन्त्रण तथा रोकथामका लागि विभिन्न क्रियाकलाप मार्फत जनचेतना जोगाउने मन्त्रालयको मुख्य उद्देश्य रहेको छ। अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन गरी सार्वजनिक निकाय कार्यालय विद्यालय तथा सामुदायिक संस्थामा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गरिनेछ। सरकारले आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिणाम वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भएको छ। मन्त्रालयका अनुसार हालसम्म दुई कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.30 मेट्रिक टन डीपीए तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। पछिल्लो 4 वर्षमा 1,451 जना व्यवारिसे बालबालिका फेला परेका छन्। सरकारी तथ्याङ्क अनुसार प्रत्येक वर्ष व्यवारिसे बालबालिका भेटिने क्रम पनि बढ्दैछ। राष्ट्रिय बाल अधिकार परिषदलाई उद्धृत गर्दै महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले तथ्याङ्कमा बालबालिका 2,083 सार्वजनिक गरेको छ, जसमा पछिल्लो 4 वर्षमा 1,451 जना व्यवारिसे बालबालिका फेला परेको उल्लेख छ। व्यवारिसे फेला परेको कुल बालबालिका मध्ये बालक 919 जना र बालिका 532 जना छन्, जसमध्ये 925 जना बालिका परिवारमा पुनर्मिलन गरिएका छन्। 522 जना बाल गृह तथा अस्थायी संरक्षण सेवा केन्द्रमा पुनस्थापना गरिएको सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। गोलबेडा किसानले मूल्य पाउने गरी कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गरी उत्पादकत्वमा बढ़ी उत्पादन भएको गोलबेडालाई अन्य बजारमा पठाउने प्रक्रिया अघि बढ़ाएको हो। कालीमाटी अन्तर्गत 11 संघीय कृषि बजारसँग समन्वय गरी उपत्यका बाहिर गोलबेडा निकासी शुरू गरिनुका साथै कालीमाटी बजार र उत्पादनका अन्य उत्पादन केन्द्रबाट बाहिर पठाइएको गोलबेडाको तथ्याङ्क संकलन, अनुगमन तथा सहजीकरणको काम पनि अघि बढ़ाइएको छ। एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। आज मलेसियामा सम्पन्न खेलमा युएससँग नेपाल सुपर ओभरमा पराजित भएको हो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भएको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर 4 टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। त्यसै जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली आइतबार चीनको कुमलिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सञ्जाली र सविता राई रहेका छन्। एसियाली खेलकुदकै लागि छनौट भएकी सुस्मिता तामाङ चीनमै रहेकाले त्यतैबाट टोलीसँग समावेश हुनेछिन्। प्रशिक्षकमा प्रकाश महर्जन हुनुहुन्छ। एसिया टोली बाहे खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै चीन जानुहुनेछ।
7: संतोषी राहुल निर्वाहमुखीबाट व्यावसायिक आलु खेतीमा किसानको आकर्षण
15: यो राष्ट्रिय कृषि अनुदान परियोजनाले वर्षकै अलिअलि सञ्चालन कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ. आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो.
7: सरकारवालाको सहयोगका कारण बढ्दो उत्साह रिपोर्ट विपदबारीको सूचना एकद्वार प्रणालीबाट दिनका लागि सहकार्य गृहमन्त्रीको विशेष चासो कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
16: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खुल्यो. हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल.
17: सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर.
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा.
19: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353.
20: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्. उनीहरूले लगाउने मध्येमा आलु खेती पनि प्रमुख एक हो. घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलु लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलु खेती तथा बिउ आलु उत्पादनमा लागेका छन्.
21: डडेलधुराको अमरगढी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलु उत्पादन गर्नुहुन्थ्यो. अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ.
22: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ. विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ.
21: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलु उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्. आलुको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी आठका किसान कमल सिंह झुकालको अनुभव छ.
15: कृषि ज्ञान केन्द्रले, यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षकै अलिअलि सञ्चालन कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ. आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो.
21: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो. अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ. एकाईका प्रमुख पिताम्बर बस्नेत:
23: गहुँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट चाहिँ त्यसको दोब्बर तेब्बर फाइदा हुन्छ नि त. त्यसले गर्दा सुरुमा किसानलाई हामी डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो. त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल चाहिँ 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो. हिउँदेर बर्खे गरेर खास गरी हिउँदे आलु हाम्रो धेरै छ. 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो.
21: उन्नत जातका बिउ, सिँचाइ सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्. किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्. परगराज भट्ट सीआईएन रेडियो अमरगढ़ी डडेलधुरा।
7: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदको पूर्व सूचना र प्रतिकारका लागि एकै संयन्त्र बनाएर काम गर्न सकिँदैन।
10: त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने। त्यसैबाट यदि सहायता चाहियो, मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला, त्यो सबै हुने चाहिँ सिस्टम भन्छ। त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यस्तो सिस्टम पनि छ।
7: प्रतिकारका लागि सरकारले बनाएका योजना र कानूनको अवस्था, तपाईँको प्रश्न र उत्तर सहितको विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
2: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
4: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
7: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
24: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
25: प्रोप्राइटर मधुमाया जीसी पढे होइन प्रोप्राइटर बनेको छु। हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
4: पसिनाको सम्मान, समानताको अभियान,
7: कार्यक्रम साझा आवाज। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। नेपालमा वर्षा शुरू भइसकेको छ। सरकारले मातहतका निकायलाई तयारी अवस्थामा राखेको छ भने कुनै विपदको घटना भएमा सामान्य अवस्थामा फर्काउनका लागि पनि सबै उपकरणको जोहो गरिरहेको छ। मौसमजन्य विपदको सूचना संकलन र प्रतिकारीको योजनाका बारेमा साथी लीलप्रकाश चन्दले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकारी शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
10: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नु भने हामीले खरिद योजना बनाइसक्यौँ। साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खरिद प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खरिद योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो, र तपाईँको अशान्त कुर्नै भएन।
7: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउनु छ,
10: एकदमै हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेको छौँ भनेको
7: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष
10: त्योभन्दा पहिला अब
7: दुई वर्ष अगाडि भन्दा अहिले
10: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनु नै गाह्रो छ। त्यो भएर यो स्ट्यान्डर्ड फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दाखेरि पहिला त विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी आज खारिएर काम गरिराखेका छौँ। भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ, अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ। अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि पनि प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
7: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ। सड़क अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भनेर सोध्नुभयो।
10: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छु म। गत वर्ष र यो वर्ष हामीले हेऱ्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सड़क विभागको चाहिँ राष्ट्रिय सड़क भनौँ न, राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिडर सड़कहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो। अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसीटीयू सेतु भन्छ नेपालीमा लेखिने हुन्छ। त्यो सेतु एपबाट एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
0: ठाउँ
10: तपाईँको यस्तो छ अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिनेले मात्रै यसलाई हामी चाहिँ प्रयोग गर्ने भनेका छौँ. जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ. त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ ह्याभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ. र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन, र अहिले चाहिँ तपाईँको त्यो मर्म सम्हारको अथवा तपाईँको त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट. यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन. त्यो भएको हुनाले अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ. त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ. त्यो भएको हुनाले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिकै सकेका छौँ. हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ. र हजुरहरू चाहिँ मैले अगाडि भनेको चाहिँ कतै चाहिँ सडक अवरुद्ध भएको चाहिँ पाउनु भएको छ भने तपाईँले चाहिँ मैले अगाडि भनेको 1234 नम्बरमा चाहिँ कल गर्न सक्नुहुनेछ अथवा तपाईँको 100 नम्बरमा कल गर्न सक्नुहुनेछ. कुन सडकमा अथवा तपाईँ कता यात्रा गर्दै हुनुहुन्छ त्यता जाने बाटोमा चाहिँ के कस्तो किसिमको अवस्थाहरू आउन सक्छ मौसमको हिसाबले त्यो कुरा चाहिँ बुझ्न सक्नुहुन्छ. मैले यसका लागि चाहिँ अनुरोध गरेँ भनेको मैले जोड गरेर भन्न चाहन्छु कि 1234 नम्बर अथवा 100 नम्बर अथवा 1155 नम्बर तपाईँले कन्ठै गर्नुहोस् र तपाईँलाई चाहिँ यदि कुनै समस्या पर्यो भने त्यहाँ कल गरेर बुझिहाल्नुहोस् र हजुरलाई चाहिँ सपोर्ट अवश्य प्राप्त हुनेछ.
0: फोन गर्ने नम्बर 1234
10: हजुर
0: पहिले जुन 1159 हटाएर नयाँ राख्नु भएको छ. 100 नेपाल पुलिसलाई पनि गर्न सकिने भयो, 1155 नम्बर पनि गर्न सकिने
10: सकियो.
0: यो धेरै निकाय धेरै नम्बर हुँदाखेरि यो प्रभावितहरूमा अलमल जस्तो त्यस्तो केही हुने डर तपाईँहरूलाई हुन्छ कि हुँदैन?
10: एकदमै हामीलाई पनि अल्पल हुनसक्छ. यसको बारेमा पनि हामी सोल्युसन खोजिराखेका छौँ र यसको लागि चाहिने भनेको इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टम भन्छ. जस्तो कि एउटा चाहिँ सिङ्गल नम्बर भयो भने त्यस नम्बरबाट जस्तो मानव उदाहरणको लागि हामीले 100 नम्बर त्यो बनायौँ भने त्यसैबाट तपाईँको चाहिँ अब मौसम सम्बन्धी पनि जानकारी प्राप्त हुने, त्यसैबाट तपाईँको चाहिँ के त भन्दाखेरि बाटोघाटो इत्यादिको अवस्था के छ भन्ने कुरा पनि थाहा हुने, त्यसैबाट यदि सहायता चाहियो मानव भोलि कसैलाई दमकल चाहिएला अथवा एम्बुलेन्स चाहिएला अथवा हेली उद्धार गर्नु पर्ला त्यो सबै हुने चाहिँ सिस्टम भन्छ. त्यो चाहिँ धेरै देशहरूले प्र्याक्टिस पनि गर्नुभएको छ, विकसित देशहरूमा त्यसको सिस्टम पनि छ.
0: अहिले प्राधिकरणले सफल चलाएको हो, धेरै नम्बर भन्दा एउटै
10: सफल हामी चाहिँ एउटा रिपोर्ट पनि यसको बनिसकेका छ. रिपोर्ट के भन्दाखेरि अब इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्सिपमा जानै पर्छ, एकीकृत रूपमा नै तपाईँ हामी चाहिँ रेस्पोन्सलाई चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ. किनकि यो धेरै नम्बरहरू बनायो भने मान्छेलाई कन्फ्युजन हुन्छ, नम्बर सम्झिन पनि गाह्रो हुन्छ. त्यसले गर्दा भोलि तपाईँको त्यो नम्बरै नसम्झिएको कारणले गर्दा भोलि मान्छेकोलाई क्षति हुने स्थिति आयो भने त्यो राम्रो भएन नि. त्यो भएको हुनाले हामी अहिले गृह मन्त्रालय लगायतका जति पनि हाम्रा संयन्त्रहरू हुन्छ ती संयन्त्रमा एकीकृत तपाईँको आपतकालीन प्रतिकार्य प्रणाली चाहिँ निर्माण गर्नुपर्छ भनेर चाहिँ हामी चाहिँ भनेका छौँ. र त्यसमा हाम्रो गृहमन्त्रीज्यूले पनि एउटा चाहिँ अस्ति भर्खरै के भन्नुभएको छ भने युनिफाइड कमान्ड एन्ड कन्ट्रोल हुने खालको चाहिँ एप बनाउनु पर्यो, त्यो किसिमले चाहिँ हामी जानुपर्छ अब भन्ने किसिमको पनि हामीलाई निर्देशन गर्नुभएको छ. हामी इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा जानै पर्छ. सिङ्गल तपाईँको चाहिँ एउटा तपाईँ नम्बरबाट सबको चाहिँ रेस्पोन्स हुने चाहिँ स्थितिको चाहिँ सिर्जना गर्नुपर्छ भन्नेमा हामी एकदमै लागिपरेका छौँ लाग्छौँ र यसलाई हामी जोड गरिराख्छौँ.
0: सुरक्षा निकायलाई पनि फरक फरक छुट्टा छुट्टी ढंगले फोन गर्न सकियो कि अथवा कुनै एउटा नम्बरमा गर्यो भने त्यो सबै सुरक्षा निकाय अथवा सबै सुरक्षा निकायलाई जानकारी गराउनु
10: इन्टिग्रेटेड इमर्जेन्सी रेस्पोन्स सिस्टममा तिनवटै सुरक्षा निकाय त्यहाँ,
0: किनभने नेपाल प्रहरीको एक प्रकारको, सशस्त्रको अर्को, अनि फेरि नेपाली सेनाले पनि त्यस्तो खालको व्यवस्था.
10: अहिले चाहिँ फरक फरक नै छ, अहिले त अब फरक नै गर्नु पर्यो. जस्तो कि तपाईँले नेपाल प्रहरीलाई चाहियो भने 100 गर्नु पर्यो, एपिएफ भन्यो भने 11-14 चाहिँ गर्नुपर्ने हुन्छ. सशस्त्र प्रहरी नेपालको चाहिँ 11-14 नम्बरमा चाहिँ डायल गर्न सक्नुहुन्छ. अब समग्रमा तपाईँको चाहिँ तिनवटै सुरक्षालाई जोड्ने भनेको फेरि 1234 हो. त्यो भयो भने जिल्लाको डिओसीमा उठ्छ, डिओसीमा चाहिँ नेपाली सेनाको पनि त्यहाँ प्रतिनिधित्व हुन्छ, त्यसमा तपाईँको नेपाल प्रहरीको पनि हुन्छ, सशस्त्र प्रहरी बल नेपालको पनि हुन्छ. अहिले त्यसलाई आज हामी चाहिँ युज गर्नु
0: भनेको अरू छोडेर 1234 गर्यो भने त्यो सबैले सुन्ने ठाउँ पनि
10: पुग्ने त्यो चाहिँ पुग्ने सम्भावना. किनकि भन्दा डिओसीले त्यो उठ्यो, डिओसी भन्ने बित्तिकै जिल्ला सुरक्षा समितिको कुरा आउँछ. जिल्ला सुरक्षा समिति भनेको के त भन्दा सिडिओले त्यसको अध्यक्षता गर्नुहुन्छ. तिनवटै सुरक्षा निकाय भनेको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना चाहिँ त्यसमा हुन्छ र त्यसको चाहिँ सदस्य सचिव भनेको साई सिडिओ हुने व्यवस्था हुन्छ. त्यो भएको हुनाले 1234 नम्बरमा चाहिँ हामीले कल गर्यो भने तिनवटै सुरक्षा निकायले त्यो एकैचोटि सुन्ने स्थिति चाहिँ सिर्जना हुन्छ.
0: मानव जाजरकोटमा कुनै प्रकारको जोखिम भयो भने जाजरकोटबाट 1234 हान्दा त्यो जाजरकोटमै पुग्ने हो कि अथवा अर्को ठाउँमा पुग्ने?
10: जाजरकोटमा हान्दाखेरि जाजरकोटको डिओसी भनेको जिल्ला प्रशासन कार्यालयमा हुन्छ, त्यो डिओसी त्यहाँ जान्छ र त्यहाँ कस्तो प्रकारको समस्या हो तुरन्तै तपाईँको त्यहाँ अब जिल्ला सुरक्षा समिति त त्यहीँ हुन्छ, जिल्लामा सिडिओले त्यसको नेतृत्व गर्नुहुन्छ भनेपछि त्यो तुरन्तै तपाईँको चाहिँ सहायता पाउने स्थिति सिर्जना हुन्छ.
7: पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ। मीटर ब्याज पीड़ित र सरकारबीच 9 बजे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ। बागमती प्रदेशमा मन्त्रालयको संख्या 8 सीमित भएको छ। असार अन्तिम सातासम्म सरकारले 5,00,000 भन्दा बढ़ी मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ भने आजबाट डेंगी रोकथामका लागि 3 महिने सचेतना अभियान पनि शुरू भएको छ। डडेलधुराका किसान व्यावसायिक आलु खेतीमा रमाउँदै आमदानी गरिरहेका छन्। काठमाडौँ उपत्यकामा उपयोग भएर बचेको गोलभेडा अरू जिल्लामा पठाउने तयारीबारे छलफल अघि बढ़ेको छ। मौसमजन्य विपदमा सहयोग माग्न अब सजिलो नम्बर सार्वजनिक पनि भएको छ। र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित भएको छ। 20 एसियाली खेलकुदको तयारीका लागि उसुको टोली भने पर्सि चीन जाने भएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सन्तोष गन्धर्व विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ वा तपाईँको परिवारमा तनाव, चिन्ता वा डर बढ्दै गएको छ?
3: या त मन उदास हुने, एक्लोपन महसुस हुने, निन्दा नलाग्ने वा अत्यधिक निन्दा लाग्ने समस्या छ?
2: कि त बालबालिकालाई विद्यालय जान डर लाग्ने वा पढाइमा मन नलाग्ने समस्या छ?
3: या त मदिरा, चुरोट तथा लागू औषधको लतबाट छुटकारा पाउन चाहनुहुन्छ?
2: यदि त्यसो छ भने अब चिन्ता नगर्नुहोस्। डाक्टर सञ्जय रिसाल, नशा तथा मनोरोग विशेषज्ञ, अब तपाईँको सेवामा।
3: हजुर, यही साउन 9 गते दोस्रो शनिबारका दिन सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर 8 खजुरा काठगुवा चौक क्याम्पस रोडबाट 300 मिटर पूर्व दैलेख रोड आउँदै हुनुहुन्छ।
2: सम्पर्क सन्ध्या फार्मेसी तथा पीडीडी क्लिनिक वीरेन्द्रनगर खजुरा सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-827 र मोबाइल नम्बर 98-688-41-535। फोनबाट पनि नाम टिपाउन सकिन्छ। तपाईँको मानसिक स्वास्थ्य हाम्रो प्राथमिकता। आजै नाम दर्ता गराउनुहोस् र स्वस्थ जीवनतर्फ कदम बढाउनुहोस्।
4: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
5: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
4: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
5: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो।
5: लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
6: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
7: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
6: हाम्रा सेवाहरू
7: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
6: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-480-44-631।
8: रेडियो भेरी एफएम

0: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसिन SA, मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत, सम्पर्क फोन नम्बर 083524442, मोबाइल नम्बर 98584093 र 97054693।
4: सुर्खेत मोडल कलेजमा भर्ना खुल्यो।
2: व्यवस्थापन संकायका ख्याति प्राप्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा BBS, BBA, BHM, BIT, MBS र MBA मा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, BBS मा नेपाल प्रथम ल्याउन सफल तथा BBA, BHM र BIT मा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टू को नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
2: साथै BBA, BIT र BHM को लागि सिमेन्ट इन्टर्न अनिवार्य दिनुपर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत। सम्पर्क फोन नम्बर 083525414, मोबाइल 98585190960, 98481936 र 98488896।
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
5: हामी कहाँ एलजी, सामसङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, AC, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98584719 र 98581715।
0: भर्ना खुल्यो।
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-91-960 र 97-678-84-566।
6: रेडियो भेरी एफएम

0: भर्ना खुल्यो।
1: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले री इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
0: हाम्रा कार्यक्रमहरू पीसेल इन जनरल मेडिसिन एचए, पीसेल इन ल्याब टेक्निसियन सीएमएलटी, पीसेल इन अफ्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
1: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययनमैत्री वातावरण, अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन, आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू, एसी सहितको सुविधा सम्पन्न कलेज भवन, उत्कृष्ट शैक्षिक नतिजाको इतिहास,
0: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
1: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546, 081-538-260, मोबाइल नम्बर 97120-91850, 97120-91950।
0: लामो समयदेखि नाक कान घाँटी तथा थाइराइड रोग भएका बिरामीहरूका लागि खुसीको खबर,
1: यही साउन 2 गते पहिलो शनिबारका दिन नेपालगंज भेरी अस्पतालमा कार्यरत नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर गौरव सुवेदीद्वारा नाक कान घाँटी तथा थाइराइडको समस्या भएका बिरामीहरूको लागि सशुल्क चेक जाँच गरिने भएको हुँदा बिरामीहरूलाई मौकाको फाइदा उठाउनु हुन अनुरोध गरिन्छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू, कान पाक्ने, कान दुख्ने, कम सुन्ने, कान कराउने तथा रिङ्गटा लाग्ने, पिनास, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा एलर्जी, घाँटी दुख्ने, आवाज बस्ने र थाइराइड सम्बन्धी उपचार गरिन्छ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राली, गुरुङ फार्मेसी, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-520-402 र 522-148।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
3: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर संजोग शिवाकोटीद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702। सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
0: बीबीए प्रथम सेमेस्टर सिमेट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
3: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय जिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिमेट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
0: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म, प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे, प्रवेश परीक्षा शुल्क रु 1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.tudons.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.tudons.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
4: प्र्याक्टिकलमा सी ग्रेड सहित सी जीपीए,
0: 1.8 ल्याएको हुनुपर्ने।
3: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307।
4: सम्पर्क मोबाइल नम्बर 98580-50-632 98580-53-515।
3: प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 मा सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने, पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 को रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
5: यही साउन 2 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा एससीआरसी अस्पताल नेपालगंजमा कार्यरत स्त्री रोग विशेषज्ञ एवं निसन्तानपन विशेषज्ञ डाक्टर मंजु विशेष शाहद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, महिनावारी अनियमितता हुने, पाठेघरमा मासु पलाएको वा सिस्ट भएर धेरै तल्लो पेट दुख्ने, अनियमित वा निरन्तर रगत बग्ने, विवाह भएको लामो समयसम्म पनि बच्चा नबस्ने, थाइरोइड लगायत अन्य हर्मोनका समस्याहरू र आईभीएफका माध्यमबाट बच्चा जन्माउन चाहने दम्पतीहरूका लागि विशेष परामर्श सेवा।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13956।
7: रेडियो भेरी एफएम।

0: पुष्टि भएमा यो थाहा भएसम्मको सिरियामाथिको पहिलो आक्रमण हुनेछ। पछिल्ला घटनाक्रमबारे जेरुसलेमबाट बीबीसीकी बारबरा पेट असर भन्छिन्, कुवेती अधिकारीहरूले विद्युत उत्पादन केन्द्रमा भएको आक्रमणका कारण आगलागी भएको र उत्पादन अवरूद्ध भएको बताएका छन्। भलै अग्नि नियन्त्रकहरूले आगो निभाइसकेका थिए। तेहरानले आफूले गरेको कार्यवाही पाँचवटा पुल, एउटा रेल स्टेशन र एउटा विमानस्थलमा समेत भएका घातक अमेरिकी आक्रमणहरूको जवाफ स्वरूप भएको बताएको छ। अमेरिकी पक्षले भने केवल सैन्य अड्डाहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ। बीबीसीकी बारबरा प्लेट असर, युद्धका कारण ऊर्जा आपूर्तिमा दबाव बढ़ेकाले इरानी नागरिकहरूलाई बिजुलीको प्रयोग घटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ़दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ़ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सीट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल शुरू गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। दशवटा डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमोला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया शहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। एक साता भन्दा बढ़ी समयदेखि आन्दोलनरत रहेका मिटरव्याज पीड़ित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि 9 बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीड़ित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मिटरव्याजलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कड़ा कार्यवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढ़ी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी 3 वटा महत्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीड़ित नवीन निर्गले बीबीसीलाई बताए।
3: यो पटक हामीले 3 उपलब्धि निकालेका छौं। पहिलो उपलब्धि छ मिटर ब्याज जो कुप्रथा थियो, आर्थिक अपराधका रूपमा समाजमा थियो, त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौं। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने 3 दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीड़ितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
2: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीड़ित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
3: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौ, अर्को ढंगको रचनात्मक कार्यक्रम घोषणा गर्छौ।
2: गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 निजगढ़ पुगेको तेस्रो दिन गृहमन्त्री सुदन गुरूङ र पीड़ित पक्षबीच काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। बाह्रको छिमेरामा सरकारी टोली र पीड़ितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्।
1: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरूद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिकमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको निर्कियोल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोप माथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिकमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसूनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी शुरूमा तपाईहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौं।
4: अब हामीले एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस धेरैले नहेर्ने, रातिको समयमा पनि एसएमएस ले मान्छेलाई ब्युजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई अलिक महत्वपूर्ण व्यक्तिहरूलाई जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू जसले कल पाए पछाडि उसले समुदायलाई ब्युजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटि त्यति तयारी छ। अहिलेको यामयुमा नपरे पनि त्यो छलफल भएर निर्क्योल भएको विषय छ, त्यसमा हामी त्यो मञ्चमा चाहिँ काम गर्छौँ।
2: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरूबारे यस्तो जानकारी गराइनेछ?
4: बाढी, पहिरो, त्यस्तै गरेर आकस्मिक बाढीको कुरा, हिमताल विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीतलहर, आँधी हुरी, होइन तट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा चट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैनौँ, तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि नै, सँगै हामीले हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठूला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठूलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ, तर पनि हामीले अहिले यो एमओयू मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ।
2: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ अलि बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि अलिकति भन्नु। यो
4: महत्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 वटा हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा बढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ। पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि त्यसलाई सम्बोधन गर्न सकिने गरी एमओयूमा प्रबन्ध छ, तर हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न बाँकी।
2: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
4: भए यी नदीहरू र तिनका उपजलाधारसम्म, जस्तै हामी सप्तकोशी भन्छौँ, सातवटै कोशीहरूमा पहाड़ी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले त्यो यो एसएमएस जाने प्रणाली चाहिँ छ। काठमाडौँ पोखरा सहरी क्षेत्र पनि त्यसमा समेटिएको छ। अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू, उच्च हिमाली क्षेत्रहरू, ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन, त्यसलाई हामी बिस्तारै समेट्दै जानेछौँ।
2: यहाँले जुन गर्दै आउनु भएको छ यो काम, पूर्व सूचना दिने काम, यसप्रति कस्तो प्रतिक्रिया, कतिको प्रभावकार देखियो?
4: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभाव। पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ। हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ। यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 जनासम्म र औषध हेर्ने भने 8-9 जनासम्मको क्षति हामीले वार्षिक देख्ने गरेका छौँ। तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 जनाको मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ। अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ, विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ, तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली, पूर्वानुमान प्रणालीको प्रमुख हात नै छ।
1: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ। उसले आफूले पनि कुवेत र बाहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
0: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन, तर ती आक्रमणको उद्देश्य उचेका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दवाब दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो भेरी एफएम 98.6 हरे बाटा 102.7 वीरेंद्र नगर सुर्खेत बाटा।
1: गजल साहित्य को संरक्षण र संवर्धन को अभियान नवसर्जक र अग्रजहरुको एउटै चौतारी कार्यक्रम गीत गजल।

जाजरकोट की गजल मन जयन्ता सुधा को आफ्नै आवाजमा रहेको यी गजलका शेरहरूको वाचन सँगसँगै नमस्कार अनि गजलमय अभिवादन व्यक्त गर्दछु। गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजलको यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै नजिकको साथी म हेन्द्रको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यस्तै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराई समयकै साथ गुञ्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np र हाम्रो पात्रो लगायतका माध्यमबाट हामी तपाईँको छेउमा तपाईँकै गाउँ बस्तीमा आवाज बनेर उपस्थित हुने गर्छौं। कार्यक्रम गीत गजल विशुद्ध गजल प्रधान कार्यक्रम हो, यसर्थ पनि हामी गजलकै नजिकमा रहेर गजलसँग सम्बन्धित भएर यो समयलाई व्यतीत गर्ने गर्छौं, बिताउने गर्छौं र कार्यक्रमको विषयमा हामी विभिन्न खालका गजल प्रस्तुतिहरू तपाईँको माझमा राख्ने गर्छौं। कतिपय श्रृंखलामा हामी गजल वाचन गरेर सुनाउँछौ, कतिपय श्रृंखलामा हामी महफिलमय श्रृंखलालाई प्रस्तुत गर्छौ, अन्तर्वार्तात्मक श्रृंखलालाई हामी तपाईँको माझमा राख्छौ, कृतिगत श्रृंखलालाई पनि हामी तपाईँको माझमा पस्कँदै आइरहेका छौं। आजको बसाई भने के भिन्न प्रकारको बसाई छ। आजको श्रृंखलामा म गजल स्रष्टाहरूले विभिन्न ठाउँमा पस्कनुभएका गजललाई जस्ताको तस्तै उहाँकै आवाजमा तपाईँको माझमा प्रस्तुत गर्ने जमर्को गर्दैछु। आजको श्रृंखलामा म 5 जना गजल मनहरूलाई तपाईँको माझमा प्रस्तुत गर्नेछु। गजल मन सुमन स्मारिका, मुक्त उदास, प्रदीप रोदन, सुशीला श्रेष्ठ र ईश्वर दाहाललाई म तपाईँको माझमा आज उहाँकै आवाज र उहाँकै आफ्नै प्रस्तुति शैलीका साथ तपाईँको माझमा म पस्कनेछु। आशा छ आजको श्रृंखला पनि तपाईँले सुनेर साथ दिनुहुनेछ भन्ने आशा विश्वास म मनमा सँगाल्छु र एउटा मिठो गीतले तपाईँलाई सर्वप्रथम स्वागत गर्छु। गीतपछि आउनेछु म स्रष्टा र उहाँका गजलको साथमा।

0: यो सुमधुर संगीतपछि म तपाईलाई पुनः हार्दिक स्वागत गर्छु। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं र गीत गजलको आजको श्रृंखलामा म विभिन्न श्रष्टाहरूलाई उहाँको आवाज उहाँकै प्रस्तुतिका साथमा तपाईको माझमा जोड्ने जमर्को गर्दैछु। अब म ढिला नगरी आजका श्रष्टाहरूलाई तपाईको माझमा जोड्ने प्रयत्न गर्छु। सर्वप्रथम म गजल मन सुमन स्मारिकालाई यहाँनिर जोड्दैछु। सुमन स्मारिका आफ्ना गजलमा यसरी बहनुहुन्छ, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु,
1: घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, न खाना दिन्छ न भोक मेटाउँछ पेटको, न खाना दिन्छ न भोक मेटाउँछ पेटको, न खाना दिन्छ न भोक मेटाउँछ पेटको, क्षमता छ उसको पनि राहदानी के गर्नु, क्षमता छ उसको पनि राहदानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै, पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै, पोखिन देऊ बगरले प्यास त मेट्ला थोरै, राखेर आँखामा यति धेरै पानी के गर्नु, तिमी छैनौ भएर यो जवानी के गर्नु, गर्न त गरिन्छ नि रोज दुःखको कारोबार, गर्न त गरिन्छ नि, गर्न त गरिन्छ नि रोज दुःखको कारोबार, हुँदैन अलिकति पनि आमदानी के गर्नु,
2: हुँदैन अलिकति पनि आमदानी,
1: अलिकति पनि आमदानी के गर्नु, गर्न त गरिन्छ नि रोज दुःखको कारोबार, शङ्का पनि सही ठाउँमा गर्न सक्नुपर्छ साहेब।

0: शंका पनि सही ठाउँमा गर्नु पर्छ साहेब,
1: शंका पनि
2: ओ साहेब शंका पनि सही ठाउँमा गर्न सक्नु पर्छ, शंका पनि सही ठाउँमा गर्न सक्नु पर्छ साहेब, फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु? फाइदा नहुने ठाउँमा गरेर लगानी के गर्नु? शंका पनि सही ठाउँमा गर्न सक्नु पर्छ साहेब, तिमी छैनौ भएर यो जवानी के गर्नु? घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु? धन्यवाद। अर्को गजल, घरी घाम आउँछ आँगनमा घरी त्वालो आउँछ, घरी घाम आउँछ आँगनमा घरी त्वालो आउँछ, झल फुट्दिनुस् घरभित्र उज्यालो आउँछ, घरी घाम आउँछ आँगनमा घरी त्वालो आउँछ, झल फुट्दिनुस् घरभित्र उज्यालो आउँछ, दुश्मनलाई एउटा लट्ठी किनेर उपहार पठाउनु छ, दुश्मनलाई एउटा लट्ठी उपहार किनेर पठाउनु छ, उसले बिर्सेको छ सफरमा उकालो ओह्रालो आउँछ, उसले बिर्सेको छ सफरमा उकालो ओह्रालो आउँछ, दुश्मनलाई एउटा लट्ठी उपहार किनेर पठाउनु छ, यो सहर जिउँदा मान्छेलाई मुर्दा बनाउने चिहान हो, यो सहर जिउँदा मान्छेलाई मेसिन बनाउने चिहान हो, यहाँ भविष्य बनाउन किताब बोकेर गोठालो आउँछ, यहाँ भविष्य बनाउन किताब बोकेर गोठालो आउँछ, घरी घाम आउँछ आँगनमा घरी त्वालो आउँछ, मुर्दा बिहानैदेखि घाटमा पर्खिएर बसेको छ, मुर्दा बिहानैदेखि घाटमा पर्खिएर बसेको छ, मुर्दा उसको कति बेला जल निपालो आउँछ, मुर्दा बिहानैदेखि घाटमा पर्खिएर बसेको छ, उसको कति बेला जल निपालो आउँछ, झाल फुट्दिनुस् घरभित्र उज्यालो आउँछ, मन भत्काउन बेला बेला तिमी आउनु,
1: मन भत्काउन
2: बेला बेला तिमी आउनु, मन भत्काउन बेला बेला तिमी आउनु, घर भत्काउनका लागि त भुइँचालो आउँछ, घर भत्काउनका लागि त भुइँचालो आउँछ, मन भत्काउन बेला बेला तिमी आउनु, घरी घाम आउँछ आँगनमा घरी त्वालो आउँछ, झाल फोड्दिनुस् घरभित्र उज्यालो आउँछ, धन्यवाद।
3: हजुर, सुमन स्मारिका र उहाँका दुईवटा गजल हामीले तपाईँको माझमा पस्क्यौं र निकै मिठा गजलहरू तपाईँको माझमा हामीले राख्न पायौं। सुमन स्मारिकाजीप्रति म आभार व्यक्त गर्छु। सँगसँगै म अर्का गजल मनलाई यहाँनिर जोड्न चाहन्छु। गजल मन मुक्त उदास आफ्ना गजलमा यसरी अगाडि बढ्नुहुन्छ। असफल मान्छे पनि सपनाको प्यारमा छ, असफल मान्छे पनि सपनाको प्यारमा छ, सपनालाई लाग्दो हो आफू कारागारमा छ, सपनालाई लाग्दो हो आफू कारागारमा छ,
4: असफल मान्छे पनि सपनाको प्यारमा छ, असफल मान्छे पनि सपनाको प्यारमा छ, सपनालाई लाग्दो हो आफू कारागारमा छ, असफल मान्छे पनि सपनाको प्यारमा छ, सपनालाई लाग्दो हो आफू कारागारमा छ, किनारको त्यो बुढो माझीले ग्राहक कुरे झैं, किनारको त्यो बुढो माझीले ग्राहक कुरे झैं, किनारको त्यो बुढो माझीले ग्राहक कुरे झैं, मृत्यु जीवनभर मान्छेको इन्तजारमा छ, मृत्यु जीवनभर मान्छेको इन्तजारमा छ, ऊ पसलको गुडिया तान्छे म उसलाई तान्छु, ऊ पसलको गुडिया तान्छे म उसलाई तान्छु, ऊ पसलको गुडिया तान्छे म उसलाई तान्छु, खल्ती रित्तो छ छोरीको खुसी बजारमा छ, खल्ती रित्तो छ छोरीको खुसी बजारमा छ, गजलको अन्तिम शेर, देश छोडु या देशमै बसु म दोधारमा छु, देश छोडु या देशमै बसु म दोधारमा छु, देश छोडु या देशमै बसु म दोधारमा छु, लाग्छ यो चोकको सालिक पनि दोधारमा छ, लाग्छ यो चोकको सालिक पनि दोधारमा छ। अर्को गजल वाचन गर्न चाहन्छु। यो दिलमा आज कसैको वचन परेको छ, यस्तो लाग्छ सिसामाथि घन परेको छ।
5: साह्रै मिठो
4: दिलमा आज कसैको वचन परेको छ, यो दिलमा आज कसैको वचन परेको छ, यस्तो लाग्छ सिसामाथि घन परेको छ। जसले पुरानै कपडामा जिन्दगी काट्यो, जसले पुरानै कपडामा जिन्दगी काट्यो, आज उसको शरीरमा कफन परेको छ। आज उसको शरीरमा कफन परेको छ। भनम कि नभनम, भनम कि नभनम, म सारै दुधारमा छु। भनम कि नभनम, म सारै दुधारमा छु। यो भिडको एउटा मान्छे खुब मन परेको, छ। गजलको अन्तिम शेर, सपनाले यतिसम्म खिचेको छ मलाई, सपनाले यतिसम्म खिचेको छ मलाई, सपनाले यतिसम्म खिचेको छ मलाई, हरेक रात जिन्दगी ऐठनमा परेको छ, हरेक रात जिन्दगी ऐठनमा परेको छ। भनौ पीर लाग्छ नभनौ पीर लाग्छ, यो देशको कलेजीमा सधैँ तीर लाग्छ। हेर्न त जुन हेरेको हो फूल हेरेको हो, हेर्न त जुन हेरेको हो फूल हेरेको हो, किन जे हेरे पनि तिम्रै तस्बिर लाग्छ। सायद देशको नयाँ नियम कानून हो, सायद यो देशको नयाँ नियम कानून हो, बलात्कारी हत्यारालाई फूलमाला अबिर लाग्छ, बलात्कारी हत्यारालाई फूलमाला अबिर लाग्छ।
3: हजुर, मुक्त उदास गजलमन मुक्त उदासले निकै मिठा गजलहरू पस्कनु भएको छ। उहाँले पस्कनु भएका गजललाई हामीले जस्ताको तस्तै तपाईँको माझमा पनि पस्केका छौं। आशा छ तपाईँले सुनेर निकै आनन्द लिइरहनु भएको छ। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं, तपाईँसँग छौं, तपाईँकै छेउमा छौं। यो रातिको समय तपाईँ हामीले सँगसँगै व्यतीत गर्न पाएका छौं र यो यात्रा गजलमय पनि बनिरहेकै छ र हामी अगाडि बढ़िरहेका छौं। अब म फेरि ढिला नगरी अर्का श्रष्टालाई यहाँनिर जोड्छु, गजलमन प्रदीप रोदनलाई जोड्दैछु। भर्खर लगाएको अक्षता पनि झारेको छ, भर्खर लगाएको अक्षता पनि झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ।
1: भर्खर लगाएको अक्षता पनि झारेको छ, भर्खर लगाएको अक्षता पनि झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ। भर्खर लगाएको अक्षता पनि झारेको छ, अभागीले आफ्नै निधार गाँठो पारेको छ। माया लगाउनेहरूले मन कति बिगार्छन् होला, माया लगाउनेहरूले मन कति बिगार्छन् होला, भित्तामा रङ लाउनेले त लुगा बिगारेको छ। माया लगाउनेहरूले मन कति बिगार्छन् होला, भित्तामा रङ लाउनेले त लुगा बिगारेको छ। जित्नेको पनि

आफ्नाहरू नै पराई भेटियो, दुःख पर्दा न दाई भेटियो न भाइ भेटियो, खोज्दै जाँदा आफ्नाहरू नै पराई भेटियो। यो भन्दा खल्लो के हुन्छ यो दुनियाँमा, यो भन्दा खल्लो के हुन्छ यो दुनियाँमा, लुटिएकी नानीको मुखमा मिठाई भेटियो। यो भन्दा खल्लो के हुन्छ यो दुनियाँमा, लुटिएकी नानीको मुखमा मिठाई भेटियो। धेरै खोजियो यहाँ कुनै सपना भेटिएन, बजारमा केवल निन्द्रा लाग्ने दवाई भेटियो। एउटा पीर आगोमा मेरो घर परेको छ, एउटा पीर आगोमा मेरो घर परेको छ, अर्को पीर दुश्मनको हातमा सागर परेको छ। एउटा पीर आगोमा मेरो घर परेको छ, अर्को पीर दुश्मनको हातमा सागर परेको छ। हिजो श्रीमानको हात पर्यो उनको गलामा, हिजो श्रीमानको हात पर्यो बहिनीको गलामा, आज डाम छोप्न दाईको मफलर परेको छ। हिजो श्रीमानको हात पर्यो बहिनीको गलामा, आज डाम छोप्न दाईको मफलर परेको छ। मलाई रुवाएर पुगेन र उसलाई रुवायो फेरि, मलाई रुवाएर पुगेन र उसलाई रुवायो फेरि, कि तिमीलाई मान्छे रुवाउने टेन्डर परेको छ। मलाई रुवाएर पुगेन र उसलाई रुवायो फेरि, कि तिमीलाई मान्छे रुवाउने टेन्डर परेको छ। मेरो आँखाको उपचार गरेनस् म के गरौं, मेरो आँखाको उपचार गरेनस् म के गरौं, छोरा अहिले तेरै आँखामा कसिङ्गर परेको छ। मेरो आँखाको उपचार गरेनस् म के गरौं, छोरा अहिले तेरै आँखामा कसिङ्गर परेको छ। भोको मान्छे कम गर्ने लक्ष्य राख्यो सरकारले, भोको मान्छे कम गर्ने लक्ष्य राख्यो सरकारले, थाहा छैन ककसको भागमा जहर परेको छ। भोको मान्छे कम गर्ने लक्ष्य राख्यो सरकारले, थाहा छैन ककसको भागमा जहर परेको छ। एउटा पीर आगो लागीमा आफ्नो घर परेको छ, अर्को पीर दुश्मनको हातमा सागर परेको छ। हस्, धेरै धेरै धन्यवाद।

हजुर गजलमन प्रदीप रोदन र उहाँका निकै मीठा गजलहरू तपाईँको माझमा हामीले पस्क्यौं। प्रदीप रोदनका यी मीठा गजल सँगसँगै हामी यहाँनिर अर्को एउटा मीठो संगीतलाई जोड्दैछौ। संगीतपछि फेरि उपस्थित हुनेछौ तपाईँको माझमा।

0: यो जिन्दगीले पनि केही लक्षर बाटो लाउला जस्तो छैन। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
2: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
1: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
0: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
2: हो,
1: त्यही गएर सूर्जन रोकाईलाई भेट।
2: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरे के हो कसो?
1: ल टिपिराग, फोन नम्बर 9820293948 9820293948।
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।

0: यो सुमधुर संगीतपछि म तपाईलाई हार्दिक स्वागत गर्दछु। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं र कार्यक्रमको बसाईमा आज हामीले विभिन्न स्रष्टाहरूका निकै मीठा गजलहरू उहाँकै आवाजमा उहाँकै वाचन शैलीमा जस्ताको तस्तै श्रवण गर्दैछौ र यो गजल आस्वादनको अभियानमा, यो गजल ग्रहणको अभियानमा तपाई पनि हुनुहुन्छ, सुनेर साथ दिइरहनु भएको छ। यो साथका निम्ति म तपाईँलाई हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्छु र ढिला नगरी अर्का स्रष्टालाई जोड्छु। गजलमन सुशीला श्रेष्ठ आफ्ना गजलमा यसरी अगाडि बढ्नुहुन्छ। ऊ ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाको लागि, ऊ ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाका लागि, अब कसले दागबत्ती देला चितामा आमाका लागि।
1: प्रेमिकाको लागि ऊ ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाको लागि, अब कसले दागबत्ती देला सीतामा आमाको लागि, कसले दागबत्ती देला सीतामा आमाको लागि। घरै नजिकको दुई उद्घाटन गरेर फर्किएछ सरकार, घरै नजिकको दुई उद्घाटन गरेर फर्किएछ सरकार। कुन दिन प्यारो बनेर आउने थकाल गोठाला, अब कसले दागबत्ती देला सीतामा आमाको लागि। नभएको होइन छन त त्यसै भरि दुई स्थान छन् यो, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्। उनै छन् सुरक्षामा तैनात बलात्कारी र हत्याराको लागि, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्, नभएको होइन छन त त्यसै भरि पुलिस थाना छन् हेर्नुहोस्। उनै छन् सुरक्षामा तैनात बलात्कारी र हत्याराको लागि, ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाको लागि, अब कसले दागबत्ती देला सीतामा आमाको लागि। जसले नैतिकताको लेख विज्ञापनमा, जसले नैतिकताको लेख विज्ञापन गर्थ्यो अखबारमा, जसले नैतिकताको लेख विज्ञापन गर्थ्यो अखबारमा, आफ्नै शरीरको चोकमा व्यापार छापिन्छ पैसाको लागि। जसले नैतिकताको लेख विज्ञापन गर्थ्यो अखबारमा, आफ्नै शरीरको चोकमा व्यापार छापिन्छ पैसाको लागि। तम्सिएको छ एउटा प्रेमिकाको लागि, अब कसले दागबत्ती देला सीतामा आमाको लागि। सेतो ओढे र रङ्गहरूसँग खेल्न विवश छन् मुर्दाहरू,
2: सेतो
1: ओढे र रङ्गहरूसँग खेल्न विवश छन् मुर्दाहरू, सेतो ओढे र रङ्गहरूसँग खेल्न विवश छन् मुर्दाहरू। कसले आवाजको राखो बोक्ला यहाँ कुलताको लागि, कसले आवाजको राखो बोक्ला यहाँ कुलताको लागि, ऊ ज्यान दिन तम्सिएको छ एउटा प्रेमिकाको लागि, अब कसले दागबत्ती देला सीतामा आमाको लागि।

0: हजुर सुशीला श्रेष्ठ त्यो आफ्ना निकै मिठा गजलमा प्रस्तुत हुँदै हुनुहुन्थ्यो। निकै मिठा गजलहरू उहाँले पस्कनु भएको छ। उहाँको आवाज, उहाँको गजल र उहाँकै शैली हामीले जस्ताको तस्तै तपाईँको माझमा राख्यौं। म ढिला नगरी अर्का श्रष्टालाई यहाँनिर जोड्दैछु। पूर्वेली गजल मन ईश्वर दाहाल आफ्ना गजलमा यसरी अगाडि बढ्नुहुन्छ। म चाहन्न कसैको उपहारले खेर जान परोस्, म चाहन्न कसैको उपहारले खेर जान परोस्, एक दिन तिम्रै रुमालले घाँटी कसेर जान परोस्।
1: म चाहन्न कसैको उपहारले खेर जान परोस्, म चाहन्न कसैको उपहारले खेर जान परोस्, एक दिन तिम्रै रुमालले घाँटी कसेर जान परोस्। म चाहन्न कसैको उपहारले खेर जान परोस्, एक दिन तिम्रै रुमालले घाँटी कसेर जानु परोस्। कोही बाटो टेकिनै परे परोस् जसरी टेकिन पाऊ, कोही बाटो टेकिनै परे परोस् जसरी टेकिन पाऊ, ताकि फर्कदा ऊ आफैले टिपेर जानु परोस्। कोही बाटो टेकिनै परे परोस् जसरी टेकिन पाऊ, ताकि फर्कदा ऊ आफैले टिपेर जानु परोस्। बा आमा गाउँको होसो झुपडीमा राखेको छु, बा आमा गाउँको होसो झुपडीमा राखेको छु, बा आमा गाउँको होसो झुपडीमा राखेको छु, जहाँ मृत्युले पस्दा पनि झुकेर जानु। म चाहन्न कसैको उपहारले खेर जानु परोस्, एक दिन तिम्रै रुमालले घाँटी कसेर जानु परोस्। बामा गाउँको होसो झुपडीमा राखेको छु, बामा गाउँको होसो झुपडीमा राखेको छु, जहाँ मृत्युले पस्दा पनि झुकेर जानु छ भने दिललाई बिमारी स्थल बनाऊ साथी, बनाउनु छ भने दिललाई बिमारी स्थल बनाऊ साथी, बनाउनु छ भने दिललाई बिमारी स्थल बनाऊ साथी, आउने हाँसेर आउन जाने रोएर जानु पर्यो, आउने हाँसेर आउन जाने रोएर जानु पर्यो। म चाहन्न कसैको उपहारले खेर जानु पर्यो, एक दिन तिम्रै रुमालले घाँटी कसेर जानु पर्यो। बस्नै भ्याएन एक पल हतारमा देख्न पाइयो, बस्नै भ्याएन एक पल हतारमा देख्न पाइयो, पसिना जस्तै भाग्य निधारमा देख्न पाइयो, पसिना जस्तै भाग्य निधारमा देख्न पाइयो। हिजो गरिबीकै बीचमा आमा विधवा भइगइ, हिजो गरिबीकै बीचमा आमा विधवा भइगइ, आज सस्तो सुन बजारमा देख्न पाइयो, आज सस्तो दरमा सुन बजारमा देख्न पाइयो। अपराधीहरूको भने नाम समेत सुन्न सकिएन, अपराधीहरूको भने नाम समेत सुन्न सकिएन, अपराधीहरूको भने नाम समेत सुन्न सकिएन, बलात्कारको तस्विर अखबारमा देख्न पाइयो, बलात्कारको तस्विर अखबारमा देख्न पाइयो। बहुत पढे थे एकलौटी प्रेमले बाँच्न दिँदैन भन्ने, बहुत पढे थे एकलौटी प्रेमले बाँच्न दिँदैन भन्ने, धन्न तिमी भेट्यौ र व्यवहारमा देख्न बहुत पढे थे एकलौटी प्रेमले बाँच्न दिँदैन भन्ने, बहुत पढे थे एकलौटी प्रेमले बाँच्न दिँदैन भन्ने, धन्न तिमी भेट्यौ र व्यवहार। कसमै भ्याएन एक पल हतारमा देख्न पाइयो, पसिना जस्तै भाग्य निधारमा देख्न पाइयो, बेरोजगार भएर के हो बा आमाको काखमा छु, बेरोजगार भएर के भो बा आमाको काखमा छु, बाँची बाँची स्वर्ग यही संसारमा देख्न पाइयो, बाँची बाँची स्वर्ग यही संसारमा देख्न पाइयो। बस्नै भ्याएन एक पल हतारमा देख्न पाइयो, पसिना जस्तै भाग्य निधारमा देख्न पाइयो। Thank you.
0: हजुर ईश्वर दाहाल आफ्ना निकै मिठा सशक्त गजलमा अगाडि बढ्दै हुनुहुन्थ्यो, प्रस्तुतिमा हुनुहुन्थ्यो। ईश्वर दाहाल प्रति पनि म आभार व्यक्त गर्छु र यो निकै मिठा गजलका निम्ति पनि म साधुवाद बोल्न चाहन्छु। हामी कार्यक्रम गीत गजलको विस्तारै अन्त्यतिर प्रवेश गरिसकेका छौं। कार्यक्रमको अन्त अन्ततिर आइपुग्यौं, अब विदा लिएर जानुपर्छ होला। आजको श्रृंखलामा मैले शुरूमा जयन्ता सुधाको गजल जोडेको थिएँ, त्यसपछि सुमन स्मारिका, मुक्त उदास, प्रदीप रोदन, सुशीला श्रेष्ठ र ईश्वर दाहाललाई उहाँका गजल र उहाँकै वाचन शैलीलाई जस्ताको तस्तै तपाईँको माझमा पस्कने कोशिश मात्रै गरेको थिएँ। तपाईँले पक्कै पनि आनन्द लिनुभयो होला, सुनेर साथ दिनुभएको छ, तपाईँप्रति म आभार व्यक्त गर्छु। देश विदेशमा रहेर हाम्रा निम्ति समय छुट्याइदिनुभयो, म कृतज्ञता जाहेर गर्दछु। अनि प्रविधिबाट सघाउनु हुने वीरेन्द्रनगरका पूर्ण खड्का, हर स्टेशनका विनोद ओलीलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको बाँकी समय शुभ रहोस्, तपाईँको जय होस् भन्ने सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकै नजिकको साथी महेन्द्र चन्द महासागर जोड्छु दुई हात र भन्छु नमस्ते, फेरि भेटौंला, शुभरात्री।

0: फाइल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि

नमस्कार। रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

विस्तारणले गरेको पाउँदा माता हजार ऋषिहरूका प्रमाण स्वत जी महाराजले स्कन्द पुराणको माध्यमलाई लिइरहे शिवका पावन चरित्रहरू महात्म्यको प्रकरणलाई अगाडि बढाउँदै जानु भएको छ। चञ्चुला नाम गरेकी वेश्यामा रत रहनेवाला आज बडो दिव्य रूपमा पार्वतीको सेविका भएर रहन पाइसकेपछि अत्यन्त राम्रोसँग साम सदा शिवजी गुरे पार्वतीको सेवा गर्दै जाने, कहिले पुष्पहरू लिएर आउने, कहिले वनका चित्रहरूबाट आने कन्दमूलहरू लिएर आउने, कहिले फूलको हार बनाएर पार्वती मातालाई लगाइदिने, सिन्दुर टीका आदि सम्पूर्ण व्यवस्था मिलाइदिने सेवा गर्दै गर्दै गर्दै गर्दै गर्दै जाने गरेपछि पार्वती मातालाई सेवाबाट अत्यन्त प्रसन्न भएछ। बाबु वर माग, तिमीलाई के इच्छा छ भनेर आज्ञा गर्ने बित्तिकै भगवती जगत जननी माताको पावन चरित्र उनी जगत जननी माताले आज्ञा गरिसकेपछि ती पहिले जन्ममा चञ्चुला नाम गरेकी ती पत्नी नै आज पार्वती माताको उपमा आज्ञा गरिदिन्। हे भगवती जगत जननी माता, हजुरले सम्पूर्ण कुरा मलाई बक्सी बक्सेकै छ। हजुरको सेविका भएर नहुनु पाउँदा मलाई अरू के चाहिएको छ? तर पूर्व जन्ममा म बिन्दुक नाम गरेको

मलाई तिमीरा पति कहाँ गए होलान्, कस्तो अवस्थामा भयो होलान् तिनले, र हामीले नचाहिने काम गरेका थियौं। आज उनै पतिको बारेमा मलाई आज्ञा गरी बक्सोस, कहाँ छन् भनेर आज्ञा गर्ने बित्तिकै भगवती जगत जननी माताले ध्यान दृष्टिबाट हेर्दा विन्ध्याचल नाम गरेको पर्वतमा पिचास भएर रहेको, भूत भएर रहेको देखिसकेपछि तत्कालै तिनको उपाय गरी बक्सोस माताजी भनेर आज्ञा गरिछन्। भगवती जगत जननी माता, अन्नपूर्ण माता, गौरी माता, पार्वती माता भने पनि हुनै उनै जगत जननी माताले हे नारदजी हजुर टप्लक आई बक्सोस भनेर आज्ञा गरिदिनु भयो। जब नारदजी आउनुभयो

शिव पुराण लाई प्रत्यक्षाम सदा शिवजी को साकार वाङ्मय मूर्तिमान हुनु पर्छ। यसलाई पुस्तक भनियो भने जस लाग्छ। पुस्तक भनेको कस्तो भने विद्वानहरूले छन्द मिलाएर शास्त्र मिलाएर व्याकरण मिलाएर लेखेका पनि त श्लोक हुन् नि। त्यसै कारणले ती श्लोकहरू मात्रै हुन्। पुराण हुनको लागि श्रीमद भागवतले 10 प्रकारका तत्पर हुनु पर्छ भनेर आज्ञा गरेको छ। अत्र सर्ग विसर्गस्थ स्थानम पोषण मोतय मनमन्तरे ईशानु कथा निरोधो मुक्तिराश्रय भनेको छ। शिव पुराणमा देवी भागवतमा 5 भए पनि पुग्छ भनेर व्याख्या गरेको कारणले गर्दा व्यासलाई शिव पुराण गर्ने वालालाई शिवको पुस्तक सिंहासनमा सुनको सिंहासनमा राखेर दान गर्ने, सकिँदैन भने पनि लेखेर दान गर्ने, त्यो पनि सकिँदैन भने केवल भगवान परमात्माको नाम संकीर्तन गर्ने, भगवान म असमर्थ छु भनेर उनी परमात्मालाई अत्यन्त राम्रो तरिकाले भक्ति भावनाले पूजा गरिसकेपछि भगवान अत्यन्त प्रसन्न हुनुहुन्छ भनेर आज्ञा गरिदिनु भन्ने श्रवणको चरित्र गर्दा शिव महापुराणको महात्म्य खण्डको विधि विधानको उपाख्यान गर्दै हुनुहुन्छ भन्ने श्रवणको चरित्र छ।

0: त परमात्मा सप्तम अध्यायको मात्र खण्डलाई प्रादुर्भाव गर्दै जानुभयो। शिव प्राणमा श्रोताका कर्तव्य अकर्तव्यहरू के हुन्, उपाध्यान विधिहरू पनि कस्तो छ, यसको बारेमा व्याख्या गर्नुहोस् भनेर आज्ञा गर्नुभयो। शिव पुराणमा कर्ताले गर्नुपर्ने कार्य के हुन् भनेर आज्ञा गर्दा, कर्ताले सबैभन्दा पहिला उपवास बस्नुपर्छ भनेर आज्ञा गर्नु, उपवास गर्नको लागि सकिँदैन प्रभु भनेर आज्ञा गर्दा, घृतम पिवेद घिउ पियो, घिउ पिउनको लागि कसले पिउने आजकालको जमानामा सबै ग्यास्ट्रिक भइहाल्छ, त्यसै कारण नै घिउ पिउन असमर्थ छौ भने बाबु दुध पियो, दुधको पान गर, दुध अब सबै काम गर्ने जति भरतपुरवासीले गाउँवासीले दुध खाने जति बजारवासीले ल्याइदिनु, सबै बेचेर पैसाको नाम दुध रूपी अमृतलाई बेचेर अनेक प्रकारका ती 20 रूपी मन्द 20 रूपी चिजहरूलाई खरिदेर पिउने चलन छ ल्याइरहेको, दिनभरि घाँस काटेर दुध बनाउँछ गाईको, गाईलाई घाँस दिएर दुध बेच्छ, अमृतलाई बेच्छ, साँझ ल्याएर पिउने बेलामा तो के को भन्छ नि, नचाहिने चिज पिउँछ भले साम सदा शिवजीको
1: जय जय हो।
0: दुध पिउन पनि असमर्थ छु प्रभु परमात्मा हजुरको कथा श्रवण गर्नको लागि भनेर आज्ञा गर्दा, प्रभु दुध पिउन सक्दैनौ भने हविसान्य भोजन गर, मतलब एक चाह खाऊ, एक चाह खान पनि असमर्थ छु भनेर आज्ञा गर्छौ भने बिहान पनि खाऊ, साँझ पनि खाऊ, दिउँसो पनि खाऊ, जति बेलै सुकै पनि खाऊ, तर शिवका पावन चरित्र श्रवण गर्न नछुटाऊ भले साम सदा
1: शिवजी
0: बाबाको कथा सुन्नको लागि मनमा पेटमा अत्यन्त गडबड हुने, खानको लागि चिन्ता पर्यो भने कथा सुनेको फल नहुने कारणले गर्दा खानको लागि रोग छैन, सक्ष हुने उपवास गरे, होइन भने खानको लागि कुनै आपत्ति छैन। रज सोला भए कि आमाहरूलाई पितृ कार्यको लागि 7 दिनसम्म प्रजित गरेको छ शास्त्रमा, देव कार्य गर्नको लागि 5 दिनबाट हुन्छ भनेर सुनेको पनि छ, कहीँ कहीँ 4 दिनबाट पनि शुद्ध भएको प्रमाण छ। यसको लागि आफ्नो मनलाई सबैभन्दा पहिला शुद्ध राख्ने, 5 दिनको दिनमा कथा गजबले सुन्नुहुन्छ भन्ने प्रमाण गुरूहरूका मुखबाट हामीले सुनेका छौं। त्यस्तै प्रकारले साम सदाशिवजीको पावन चरित्रको उपमा सम्पूर्ण क्षेत्रबाट पुस्तक दानको महिमा पनि व्याख्या गरिसक्नु भएको छ। आसनलाई बडो दिव्य सजाएर भगवान परमात्मा व्यासलाई, यो कुनै व्यक्ति होइन, यो साक्षात भगवान साम सदाशिवजीको अंश स्वरूप हुनै नारायणको अंश स्वरूप कला स्वरूप व्यासजी नै आएर कथा भनिरहनु भएको छ भन्ने भावले हेर्ने, कुनै पनि अपशब्दहरू नचाहिने शब्दहरू बोल्न हुँदैन, नचाहिने चिजहरू खान हुँदैन, ननाएको अनेक प्रकारका व्यक्तिहरूसँग स्पर्श नगर्ने पनि विधान छ। शिवजीलाई पुस्तकहरूको पूजा गरिसकेपछि, संकल्प लिइसकेपछि भगवान परमात्मा अब हजुरले जे जस्तो किसिमको मलाई प्रेरित गर्नुहुन्छ त्यस्तै तरिकाले मैले कुनै पनि चिन्ता गर्नेवाला छैन, भित्रको सामग्रीहरू सकियो, सम्पत्ति या भित्रको घिउहरू सामग्रीहरू कसैले लगिदियो तोरिदियो कि भन्ने भावनाले कथा सुनाउँदैन, अत्यन्त खुल्ला हृदयबाट भगवान परमात्माले ल्याउनु भयो उसैको नाममा जाँदैछ भनेर मनले संकल्प गरिसकेपछि भगवान परमात्मा अत्यन्त प्रसन्न हुनुहुन्छ। सकल गुण विभीर भेदैर्नी तमस्पष्ट रूपम जगति च बहिरन्तर भासमानम महिम्ना मनसि च बहिरन्तर वाग्मनोवृत्ति रूपम परम शिवमनन्तानन्द सान्द्रम प्रपद्ये सत्वरज तम सम्पूर्ण गुणका भेदले सधैँ अस्पष्ट रूप धारण गर्ने, अस्पष्ट रूप धारण गरिसकेपछि आफ्ना महिमाले संसारका भित्री बाहिरी प्रकाशमान भएका, मनमा पनि भित्र र बाहिरै वचन र मनोव्यापारका रूपमा रहेका, अनन्त आनन्दले युक्त भएका परम साम्म सदा शिवजीको शरणमा छौ भनेर भगवान भोले बाबाको चिन्तन गर्ने, मनन गर्ने, ध्यान गर्ने।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा, विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
1: फिजिशियन डॉक्टर कुलराज साई द्वारा दीने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थायराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डॉक्टर तेजेन्द्र साउ द्वारा दीने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धी का सम्पूर्ण सेवाहरू सर्जन डॉक्टर संजोग शिवाकोटी द्वारा दीने सेवाहरू शरीर में भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डॉक्टर पूजा बिसी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
2: भर्ना खुल्यो
5: सिटी भिटी द्वारा सम्बन्धन प्राप्त यस कलेज अफ अलाइड नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि विभिन्न 3 वर्षीय कार्यक्रमहरूमा केही सिट खाली रहेकाले रि इन्ट्रान्सको फर्म भर्न र भर्ना हुन आजै सम्पर्क गर्नुहोला।
2: हाम्रा कार्यक्रमहरू पीसीएल इन जनरल मेडिसिन एचए पीसीएल इन ल्याब टेक्निसियन सीएमएलटी पीसीएल इन अप्थाल्मिक एसिस्टेन्ट ओए र डिप्लोमा इन फिजियोथेरापी।
5: किन रोज्ने कलेज अफ अलाइडलाई? शान्त स्वच्छ तथा अध्ययन मैत्री वातावरण अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा अध्यापन आधुनिक तथा पूर्ण सुविधा सहितका प्रयोगशालाहरू एसी सहितको सुविधा सम्पन्न कलेज भवन उत्कृष्ट शैक्षिक नतिजाको इतिहास
2: फारम भर्ने अन्तिम मिति यही असार मसान्तसम्म।
5: सम्पर्क कलेज अफ अलाइड नेपालगंज बाँके भाट भटिनी भन्दा 50 मिटर अगाडि। सम्पर्क नम्बर 081-537-546 081-538-260 मोबाइल नम्बर 97-120-91-850 97-120-91-950।
2: शारीरिक अपाङ्गता भएका बालबालिकाको परीक्षण उपचार पुनस्थापना
1: विगत 41 वर्षदेखि विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र एसआरडीसी बनेपा काभ्रे पलाञ्चोकले 18 वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको पहिचान उपचार शल्यक्रिया पुनस्थापन सहायक सामग्री उपलब्ध परामर्श तथा अनुगमन सेवा दिइरहेको जानकारी गराउँदै कर्णाली प्रदेश पुनस्थापन केन्द्रले वीरेन्द्रनगर 1 चनाबारी सुर्खेतबाट पनि दिइरहेको जानकारी गराउँदछौ।
2: जाँच पहिचान तथा उपचार गरिने अवस्थाहरू जन्मजात खुट्टाको पैतला भित्र फर्केको आगोले पोलेर अङ्गहरू एक आपसमा टाँसिएको भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडेको खुट्टा लुलो र कमजोर भएको ढाड बाङ्गो वा कुप्रो भएको जोर्नीहरू र घुँडाको पाङ्रो खुस्किएको जोर्नीहरू दुख्ने र सुनिने समस्या भएको हड्डी पाकेर पिप आइरहने र हड्डीको टिबी रोग लागेको औंलाहरू एक आपसमा टाँसिएको वा बढी भएको शरीरका विभिन्न जोरीहरू बाङ्गो वा खुस्किएको अन्य हाड जोरी सम्बन्धी समस्या भएका सहायक सामग्री तथा कृत्रिम अङ्गको आवश्यकता भएकाहरू।
1: यदि तपाईँले कुनै बाल बालिकामा खुट्टाको पैतला भित्र बाहिर फर्केको देख्नुभयो भने अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्र कर्णाली प्रदेश केन्द्रको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। साथै समयमै उपचारका लागि जानकारी गराई उनीहरूको जीवनमा गुणात्मक परिवर्तन ल्याऊ। सम्पर्क कर्णाली प्रदेश पुनस्थापना केन्द्र वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 1 सोनाबारी सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-038 मोबाइल 98-578-20-935 98-682-29-133 र 98-655-56।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-520-045। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाउँ न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
8: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227। बीबीए प्रथम सेमेस्टर सिम्याट परीक्षाको अनलाइन फारम भर्ने सम्बन्धी सूचना।
6: त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट प्रकाशित सूचना अनुसार सेमेस्टर प्रणालीमा आधारित यस क्याम्पसमा सञ्चालित स्नातक तह बीबीए शैक्षिक वर्ष 2083-84-2026 नयाँ भर्नाका लागि प्रवेश परीक्षा सिम्याट अनलाइन फारम भर्ने म्याद 2083 श्रावण 19 गतेसम्म भएको हुँदा योग्यता पुगेका विद्यार्थीहरूले तोकिएको मितिभित्र प्रवेश परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट भरी प्रवेश परीक्षामा सहभागी हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ।
8: भर्ना कार्यक्रम आवेदन फारम भर्ने अवधि यही असार 1 गतेदेखि साउन 19 गतेसम्म। प्रवेश परीक्षा सञ्चालन साउन 23 गते शनिबार बिहान 8 बजे। प्रवेश परीक्षा शुल्क ₹1,000 कनेक्ट आईपीएस को माध्यमबाट जम्मा गर्नुपर्नेछ। रकम दाखिला गर्दा म्यानेजमेन्ट डिन अफिसको अकाउन्ट नम्बर 0450001-0000-99-06-5501 नेपाल बैंक लिमिटेड कृतिपुर ब्रान्चमा आवेदकको पूरा नाम र मोबाइल नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ। आवेदन फारम उपलब्ध हुने फ्याकल्टी अफ म्यानेजमेन्ट सिम्याट वेबसाइट www.fomecd.eu.np वा www.dudoms.org मा उपलब्ध हुनेछ। प्रवेश पत्र प्राप्त गर्ने तरिका www.fomecd.edu.np वा www.dudoms.org सिम्याटबाट डाउनलोड गर्न सकिनेछ।
9: प्र्याक्टिकलमा सी ग्रेड सहित सीजीपीए 1.8 ल्याएको हुनुपर्ने।
6: सम्पर्क त्रिभुवन विश्वविद्यालय सुर्खेत बहुमुखी क्याम्पस वीरेन्द्र नगर सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-307। सम्पर्क मोबाइल नम्बर 98580-50632, 98580-53515। प्रवेश परीक्षा सीम्याट कार्यक्रम सम्बन्धी थप जानकारी कर्मचारीका लागि आवेदनका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा 11 र 12 मा सम्पूर्ण विषयमा थ्योरीमा डी ग्रेड र प्र्याक्टिकलमा सीजीपीए 1.8 हुनुपर्ने पीसीएल वा सो सरहका कुनै पनि विषयमा कम्तीमा द्वितीय श्रेणी उत्तीर्ण गरेको हुनुपर्नेछ। कक्षा 11 र 12 को रिजल्ट पर्खेका विद्यार्थीहरूले पनि आवेदन दिन पाउनेछन्, तर भर्नाको अवधिमा भने सम्पूर्ण कागजातहरू पेश गर्नुपर्नेछ।
10: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
11: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
12: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
11: यो सोलर बलियो र भरपर्दो छ।
13: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
14: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत। फोन नम्बर 083-522-360।
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
15: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
15: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
15: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
15: भर्ना खुल्यो
16: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा विशेषताहरू दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
16: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ। अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566।
17: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारो र कसरो भएको छ मेरा दिनेशै बाइजना भया
18: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
17: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्या पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
18: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पड्डो छ त
19: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
20: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौं
21: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486175 र 98489376
22: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक